छिटो दूरीको लाभदायक यात्रा होला, शुभ कार्यको चर्चा चल्नेछ। नयाँ कामको शुरूआत गर्न उपयुक्त हुनेछ, स्वास्थ्य र शिक्षामा सुधार हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। मिथुन राशि, गुम्न लागेको धन प्राप्त हुनेछ, सहकर्मीको साथ र सहयोग मिल्नेछ, विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्नेछ, छोटो दूरीको यात्राको योजना सफल बन्न सक्ने योग देखिन्छ। क्षणिक र आवेग तथा उन्मादलाई नियन्त्रण गर्न बेस हुनेछ, खर्चको मात्रा वृद्धि होला, अन्तत सचेत रहनुपर्ने दिन रहेको छ। अभिभावकहरूको सल्लाह अनुसार चल्न सके राम्रो हुनेछ, अधुरो वैदेशिक कार्य सहजै अगाडि बढ्नेछ। कर्कट राशि, आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ, वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ, प्रेमीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, रमाइलो यात्रा हुन सक्ने सम्भावना देखिन्छ। बोलीमा सरस्वतीको वास छ, दाजु साथीभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ, स्वास्थ्यमा भने समस्या हुन सक्छ, शिक्षाको क्षेत्रमा भने सुधारको संकेत देखिएको छ। सिंह राशि, तपाईको लागि आजको दिन राम्रो छ, काम गर्दा सचेत बन्नु भएमा फाइदा हुनेछ, परिवारमा खुशी मिल्नेछ, दाम्पत्य जीवन सुखमय बित्नेछ, धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित रहनेछ, सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ, काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ, आफन्त सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ, मन्त्र स्थिर सोच लगनशीलता र शान्ति सफलताका सूत्र रहेकाले ध्यान दिनु जरूरी छ। कन्या राशि, सुख र दुःख बराबरी रहने खालको समय छ, पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ, सद्विचारले अभिप्रेरित उनीहरूलाई विस्तारै लाभ हुनेछ, मन्त्र भावनामा शक्ति हुनेछ, अनि सन्तुलनले चमत्कार हुने भएकाले विशेष ख्याल गर्नुहोला, संचित धन खर्च भए पनि मान सम्मान प्राप्त हुने दिन छ, सोचेको काम गर्दा फाइदा हुनेछ, पैसा तपाईँको हातमा नबस्ने भएकाले काम गर्दा सचेत बन्नु उचित रहनेछ। तुला राशि, व्यापारमा लाभ हुनेछ, गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ, परिवारको साथमा बसेर रमाइलो गर्नु उचित हुन्छ, परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ, दाम्पत्य जीवन सुखमय तरिकाले बित्नेछ, आफन्तको सहयोग सल्लाह र हौसला पाइनेछ, सांस्कृतिक कृतिको रुचि बढ्नेछ, धर्मकर्ममा मन जानेछ, आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, बोली वचनमा संयमता अपनाउनु पर्नेछ। वृश्चिक राशि, समय मध्यम खालको छ, नयाँ कार्य वा रोजगारीको अवसर मिल्न सक्छ, सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्, कार्य क्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी रहनेछ, सानो कुराले मनमा असन्तुष्टि बढ्न सक्छ, राज्यबाट भय बढ्नेछ, धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु राम्रो देखिएको छ, शिक्षाको क्षेत्रमा थप मेहनतको खाँचो देखिन्छ। धनुराशि, व्यापारमा लाभ मिल्नेछ, परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ, दाम्पत्य जीवनमा तपाईँको तर्कको जित हुनेछ, शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ, मनमा उत्पन्न शंका र डरको कारणले बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ, सुन्दरतामा धन खर्च हुनेछ, सरकारी निकायको भय रहला, आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्च बढ्न सक्ने योग देखिन्छ। मकर राशि, सामाजिक धार्मिक कार्यमा रुचि बढ्न सक्छ, कला र गलाको प्रभाव बढ्नेछ, मनमा हर्ष उमङ्ग र उत्साह छाउला, प्रेम जीवन सफल र सबल हुनुका साथै आमदानीका स्रोतहरू बढ्नेछन्, वैदेशिक कार्य अगाडि बढ्नेछ,
शुभ ग्रहको बहुमत भएकाले सोचेको काम बन्न सक्ने योग देखिन्छ। खर्च बढाए पनि इज्जत बढ्नेछ, दाम्पत्य जीवन सुखमय बन्नेछ भने सुखद यात्राको तय हुने दिन छ। कुम्भ राशि जोगी र काम गर्नुपर्ने दिन छ, स्वास्थ्यको विशेष ख्याल गर्नुहोला, मन अशान्त बन्ने जोखिम छ, पूर्वको लामो यात्रा नगर्नु राम्रो देखिएको छ, परिवारसँगको सम्बन्धमा सुमधुरता आउनेछ, प्रेम सम्बन्ध प्रगाढ बनेर जानेछ, विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ, भोज भतेरमा सहभागी हुने अवसर जुरला, नयाँ कार्य वा रोजगारी पाउने सम्भावना रहेको छ, स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्नेछ। र अन्त्यमा मीन राशि मित्रहरूसँग भेटघाट हुने योग देखिन्छ, वैदेशिक कार्य अगाडि बढ्नेछ, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ, शेयर बजारको लगानीले साथ दिनेछ, नसोचेको ठाउँबाट धन आगमन हुन सक्ने योग रहेको छ। स्वास्थ्यतर्फ टाउको दुख्ने समस्या हुन सक्छ, तपाईंलाई काममा खटाएर लाभ लिने व्यक्तिहरू सक्रिय भएकाले सचेत बन्नुहोला। आज बिहान उठेर धार्मिक कार्यमा सहभागी भई दैनिक कामको शुरूआत गर्दा तपाईंलाई फाइदा हुने देखिन्छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोर बाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

श्रोताबृन्द, तपाईको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाउन नबिर्सनु होला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0 65 414 100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सकिनेछ। यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट भने म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Wat in Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856-33878, प्रशान्त नेउपाने 9860-26925।
5: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुल चोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुल चोक, तनहुँ।
6: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिको नै त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50630 र 9746-80681।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु ब्याङ्क भन्दा एक घरमाथि, बजाज शोरुम सँगै।
14: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9846-83522।
18: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171556606।
19: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो थुप्रो आत्मघर अन्तरणको आवाज, हामीलाई सुन्दै गर्नुहोला। नमस्ते।
20: स्टुडियो अहिले बिहानको 6 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
21: इबोला विरुद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओ द्वारा युगान्डालाई इबोला मुक्त घोषणा,
22: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनोट गुमायो।
23: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
24: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
23: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
24: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
23: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
24: फोन 056421261, 596617, मोबाइल 98550607868, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला रसुवाको भोटेकोशी नदीमा अस्ति अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1,976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीय बासिन्दालाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारको काम आज पनि हुने सरकारले जनाएको छ। हराएका आफन्तहरूको बारेमा नजिकैको प्रहरी कार्यालय या पालिकामा जानकारी गराउन सरकारको आग्रह छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि कम्तीमा 977 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। खोजी र उद्धारमा खटिएको नेपाली सेनाले पहिलो प्राथमिकता बाढ़ीमा फँसेका, जंगलमा गएर ज्यान जोगाएका, जीवित रहेकाहरूको उद्धारमा ध्यान दिएको जनाएको छ। जसले गर्दा अहिले खोला किनारको ठाउँ ठाउँमा पुरिएका शव भेटिएको स्थानीय बासिन्दाको भनाइ छ। कतिपय मानिस आफन्त खोज्दै शव संकलन गरेर राखिएका अस्पतालमा पनि पुग्ने गरेका छन्। घाइतेहरू उपचारको लागि काठमाडौँ आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने नागरिकको ठूलो भीड़ लागेको छ। उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर पनि काठमाडौँ आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू हिजो बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवी शिक्षण अस्पतालमा पनि धाउन बाध्य भएका छन्।
3: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। बाढ़ी पीड़ितको उद्धार, राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभयो। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायत विभिन्न शीर्षकमा छुट्याएको रकम हो। अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, आपतकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सक्ने अवस्था रहेको उपाध्यायले बताउनुभयो। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी दुई प्रकारका खाता सञ्चालनमा छन्। यी खाता विभिन्न 10 वटा वाणिज्य बैंकमा रहेका छन्। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार र खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम पनि बढ़िरहेको छ। राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको सरकारलाई खुलेर सहयोग आएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको छ। विपत्तिको घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ रूपियाँ सहयोग घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्रै 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोग घोषणा तथा प्रतिबद्धता आएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छन्। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ।
2: रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेको सीमा फेरि बाढ़ीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ़दै गएकाले जुनसुकै बेला फुटेर बाढ़ी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले अस्ति बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढ़ीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भयो। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना शुरू भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता पूर्वाधारको अभाव र बाढ़ीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढ़ीको प्रकृति र तीव्र बहावले गर्दा पूर्व सूचना संयन्त्रले काम गर्ने मौका नै नपाएको बताउनु भएको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा क्वाटीका लागि चाहिने दलहनजन्य रैथाने बालीको अवस्था बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर 0564143121,
7: मोबाइल 9805678634 र 9701108090।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
13: मा मात्रै 2 खर्बको क्षति भएको आकलन गरिएको बताउनु भएको छ। बाढ़ीले पूर्वाधारमा क्षति पुर्याएको बताउँदै वहाँले पुल र सड़क निर्माणलाई प्राथमिकता दिएर पुननिर्माण गरिने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले भूकम्पको प्रभाव देशभरि केही विकेन्द्रित रहेको र यसपटकको विपद मुख्य नदी तटीय क्षेत्र र शहरी इलाकामा बढ़ी केन्द्रित रहेको बताउनुभयो। नेपालको भौगोलिक विविधताका कारण विभिन्न किसिमका प्राकृतिक विपद आउने गरे पनि यसपटकको बाढ़ीले बढ़ी नै क्षति पुर्याएको श्रेष्ठको भनाई छ। उहाँले सुस्ताएको अर्थतन्त्र विस्तारै तग्रिन खोज्दै थियो, तर यस विपत्तिले पुनः क्षति पुर्याएकाले भौतिक पूर्वाधारमा ठूलो रकम थप लगानी गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। यसले समग्र आर्थिक वृद्धिलाई पुनः सुस्त बनाउने निश्चित देखिन्छ। प्रारम्भिक दृश्य हेर्दा यसको गम्भीर प्रभाव सम्भवतः 2072 भूकम्प बराबरकै हुने देखिन्छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी खान गेडागुड़ी फलाउनुपर्छ। दलहन बालीमा पर्ने यस्ता गेडागुड़ी खेतबारीका डिल तथा कानलाख सुक्खा जमीन भिरकुना जाँक सुकै खेती गर्न सकिन्छ। अन्तर बाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलहन बाली अहिले संकटमा परेका छन्। थप जानकारी सहित
13: देखिन्छ आजको नयाँ पत्रिकामा खबर छ।
2: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी

0: शिकार पाक्ने गर्छ, त्यो हो क्वाटी। विशेष गरी नौ प्रकारका गेडागुडीलाई टुसा उमारेर तयार पारिने परिकार नै क्वाटी हो। गेडागुडी ठ्याक्कै नौ प्रकारकै हुनुपर्छ भन्ने चाहिँ छैन। बर्खामा खेतबारीको कामले शिथिल भएको शरीरलाई धेरै गेडागुडीको मिश्रणबाट बनेको तातो झोल खाँदा ऊर्जा मिल्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। त्यसैले क्वाटीको पोषण महत्व मुख्य छ। राष्ट्रिय जीन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
1: त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ, त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ मास, मुङ, चना, बकुल्ला, भटमा, सिमी, बोडी, गहत, केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ।
0: दलहन बालीबाट पोसिलो क्वाटी बन्छ, तर ती बाली विस्तारै संकटमा पर्दै गएका छन् जुन हाम्रै रैथाने बालीमा पर्छन्। पछिल्लो समय उन्नत जातहरू समेत विकास हुँदै गएका छन्, तर क्वाटी खान भने रैथाने बालीकै खोजी हुने गरेको डाक्टर भट्टराई बताउनुहुन्छ।
1: यी सबै रैथाने बाली हुन्, अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन्, तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी चाहिँ यो क्वाटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
0: धेरै अघिसम्म दलहन बालीमा आत्मनिर्भर भए पनि पछिल्ला वर्ष गेडागुडी आयात हुने क्रम बढ्दो छ। रैथाने दालजन्य बिउ लोप हुनु, खेती घट्दै जानु, विगतमा जस्तो किसानले बिउ जोगाउने अनि ऐँचो पैँचोको अभ्यास हराउनु, जलवायु परिवर्तनको प्रभाव, युवा पुस्ताले यस्ता बालीको खेतीमा चासो नदिनु लगायतका कारण यी बाली संकटमा परेका हुन्। अहिले क्वाटी पनि सीमित गेडागुडीको भरमा खाने अवस्था आइसकेको छ। फेरि रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
1: हामी जति पनि क्वाटी खानको लागि जस्तै नौ बाली भन्छौ, त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले संकटको अवस्थामा छन् र अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाटी नै पाइँदैन, एक दुईटा मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ संकटको अवस्था हो। रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौ।
0: संकटमा परेका यी दलहन बालीलाई नार्को जिन बैंक मार्फत संरक्षण गर्ने प्रयास भइरहेको छ, तर जिन बैंकको एकल प्रयास मात्रै पर्याप्त छैन। दलहन बालीका बिउको संरक्षण, किसानलाई यस्ता बालीको खेतीमा प्रोत्साहन तथा खेती विविधीकरण र उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्नेमा विज्ञको जोड़ छ, जसले हाम्रो संस्कृति मात्रै होइन पोषण, सुरक्षा र माटोको स्वास्थ्य जोगाउन पनि महत्वपूर्ण टेवा पुर्याउँछ।
2: संकटमा परेका दलहनजन्य बालीको संरक्षण, उत्पादन र उपभोगका विषयमा राष्ट्रिय जीन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि बाढ़ी प्रभावित क्षेत्रकै प्रसंग, भोटेकोशी बाढ़ीमा बगेका व्यक्तिको शव तल्लो तटीय क्षेत्रमा पुगेपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। रसुवा र नुवाकोटबाट बाढ़ीमा बगेकाहरूको शव नुवाकोटसँगै धादिङ, चितौन, तनहुँ, नवलपरासी लगायत क्षेत्रमा पुगेका छन्। नुवाकोट, धादिङ र नवलपरासीमा शव राख्ने ठाउँ नभएर अन्यत्र जिल्ला पठाएको छ भने चितवनमा क्षमताभन्दा बढ़ी संकलन भएपछि वैकल्पिक उपाय खोज्न थालिएको छ। विभिन्न जिल्लाबाट पोखरा लगेर राख्न थालिएपछि त्यहाँ पनि शव गृह भरिएको अस्पतालहरूले जनाएका छन्। चितवनमा धेरै संख्यामा शव भेटिएपछि भरतपुरमा अस्थायी शव व्यवस्थापन केन्द्र स्थापना गर्न लागि छ। यस्तै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम पनि बढ़ेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकाले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। बाढ़ीपछि पानी जम्ने ठाउँ बढ़दा लामखुट्टेको प्रजनन स्थल विस्तार हुन सक्ने भएकाले डेंगी, मलेरिया लगायत कीटजन्य रोगको जोखिम समेत निगरानीमा राखिएको छ। खाद्य सामग्री दूषित भई खाद्य विषाक्तता र आन्द्राजन्य समस्या पनि देखिन सक्ने डाक्टरहरूले बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ीपछि अहिलेसम्म पानीजन्य रोगको असामान्य वृद्धि भने देखिएको छैन, तर दूषित पानीका कारण आउँदा दिनमा जोखिम बढ़न सक्ने भएकाले निगरानी र प्रतिकार्य टोली परिचालन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढ़ी र डुबानबाट

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्र बैङ्कको ठिक पारिपत्री, फोन 0635 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलप्रासी लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न 10 बुधे साझा संकल्प गरेका हुन्। बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ।
5: अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुगियो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोफायोजनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एफपीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगाण्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्यूएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
4: अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 विश्वमा हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल भने यसमा समावेश छैन। गएको असार 11 निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 प्रतियोगिता गुमाएको छ। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी हुँदैछन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गैराती मध्यमदेखि ठूलो वर्षा भएको छ। आज गोसी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा लुम्बिनी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। जनै पूर्णिमाला प्रभावलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भ्रेकुडी मण्डपमा चलिरहेको 18 संस्करणको नाडा अटो सो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20-35% छूट दिएको छ। प्रदर्शनीमा नेपाली उत्पादन, केपीआई, भारतीय ब्रान्ड, एरो स्टार, एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्।
5: पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश नदिएपछि कांग्रेस महाधिवेशनका लागि बाटो खोलेको छ। कांग्रेस महाधिवेशनका सबै कार्यतालिका स्थगनको माग राखेर देउवा र खड्काले सर्वोच्चमा अलग अलग पूरक रिट दायर गरेका थिए।
4: राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गरेको आर्थिक वर्षमा निजी क्षेत्रमा 3,59,36,00,00,000 रूपियाँ मात्रै कर्जा विस्तार भएको छ।
5: चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको कोरोला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरोला उपयुक्त बन्दै छ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको खबर गोर्खापत्रले लेखेको छ।
4: रसुवाको भोटेकोशी नदीमा अस्ति आएको बाढ़ीले पुर्याएको क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बताउनुभयो।
5: भोटेकोशी त्रिशुली नदीको उर्लदो बेल, रसुवा, नुवाकोट, धादिङ र चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर, सड़क र पुल मात्र बगाएन, हजारौं परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठूलो प्रहार गरेको छ। बाढ़ीको त्रासदी बीच मानिस आफ्नो ज्यान जोगाउन दौड़िरहेका थिए, तर धेरै गोठमा बाँधिएका गाई, भैंसी, बाख्रा, भेड़ा र अरू पशु भने असहाय बनेर बाढ़ीको सामना गरिरहेका थिए। विपदको खबरमा प्राय बेपत्ता मानिस, भत्किएका घर र अवरूद्ध सड़कका तस्विर देखिन्छन्। तर त्यही तस्विरको छेउमा एउटा अर्को पीड़ा पनि लुकेको हुन्छ, बोल्न नसक्ने पशुको पीड़ा। उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाईमा छन्। विपदमा पशुको पीड़ा, विशेष सतर्कता अपनाउन कृषि मन्त्रीको निर्देशन शीर्षकको खबर गोर्खापत्रले लेखेको छ।
4: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपदको समयमा हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको छ।
5: र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले देशकामा उत्पन्न भीषण बाढ़ी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले हिजो पत्र जारी गर्दै नागरिकको हितलाई मध्यनजर गरेर भाड़ा दर नियन्त्रणमा राख्न निर्देशन दिएको हो। काया कैरनमा अब पालो उखानको
4: एकता नै बल हो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 399 शव फेला, हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश र त्रासमा भौतारिँदै।
5: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
4: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण, उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्ने विज्ञको
5: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओद्वारा युगाण्डालाई इबोला मुक्त घोषणा।
4: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौ। विपदको बेला जे पायो त्यही भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र पैसा कमाउन खोज्ने कन्टेन्ट क्रिएटरहरूलाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ महान कन्टेन्ट क्रिएटर भनेर लेखिएको लुगा लगाएका मान्छे बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। भिडियो खिचिरहेका आफ्ना साथीलाई उनी भन्दैछन्, माटो मुनि गाडिएको सब पनि जुम गरी खिच है भाइ, अर्को बाढी नाउन्जेल खान पुग्ने डलर झाग्नुपर्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कन अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: असल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर बिन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
14: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
15: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
14: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
15: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
14: द्वितीय पुरस्कार रु 15,000,
15: तृतीय पुरस्कार रु 10,000,
14: सान्त्वना पुरस्कार रु 5,000।
15: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
14: द्वितीय पुरस्कार 5,000
15: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
14: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
15: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560-31937,
14: सुरेन्द्र श्रेष्ठ 98560-36136,
15: रविन्द्र राज पौडेल 98560-62888।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: आवाज़। तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज।
18: नमस्कार, आजको विषय हो दूध। खाने कि नखाने, कसले खाने कसले नखाने, कति खाने, कुन बेला खाने, यसका फाइदा विफाइदा। समग्र रूपमा हेर्दाखेरि दूधमा 100 ml दूधमा 62 क्यालोरी हुन्छ र 3.3 ग्राम फ्याट हुन्छ, लगभग उत्तिकै प्रोटिन पाइन्छ र 4.6 ग्राम कार्बोहाइड्रेट पाइन्छ। एक हिसाबले हेर्दाखेरि कुनै पनि खाने कुरालाई यो क्यालोरी, फ्याट र कार्बोहाइड्रेट र प्रोटिनको दृष्टिकोणबाट यदि तपाईँ हेर्नुभयो भने सम्भवत दूधभन्दा राम्रो पोषणको लागि, स्वास्थ्यको लागि, शरीरको लागि राम्रो खानेकुरा सम्भवत अरू छैन होला। दूध मांसपेशीको लागि महत्वपूर्ण छ, तागतको लागि महत्वपूर्ण छ, हाड जोड्नीको लागि, विभिन्न किसिमको संक्रमणबाट रोक्नको लागि होला। त्यसैले प्रकृतिले पनि बच्चालाई दूध मात्रै 6 महिनासम्म खाने त्यस्तो चाहिँ संयन्त्र हाम्रो शरीरलाई बनाएर पठाएको छ। वैज्ञानिकहरूले पनि पहिलो 6 महिना एक्सक्लुसिभ ब्रेस्ट मिल्क फिडिङ गर्ने भने भन्छन्। तर हामी मानिसले अरूको दूध, आफ्नो आमाको दूध त खानु अनिवार्य हो, अरूको दूध खाने कि नखाने। तपाईँ यदि दूध खानुहुन्न भने तपाईँको लागि यो एकदम महत्वपूर्ण छ बुझ्न कि दूधमा के यस्ता राम्रा कुराहरू छन् जसबाट तपाईँ दूध नखाएर वञ्चित भइरहनु भएको छ, र दूध खानुहुन्छ भने तपाईँ के कुरामा होस पुर्याउनु पर्ने हो। कहीँ दूधले उल्टै तपाईँको स्वास्थ्यमा समस्या त ल्याउँदैन। त्यसैले आज यसलाई ब्यालेन्स गर्ने म प्रयास गर्दैछु। अन्तसम्म हेर्नु होला, सेयर गर्नु होला। र मैले आफ्नो धेरै बिरामीहरूलाई दूध खानबाट रोक्नुपर्ने बाध्यता पनि छ र किन यस्तो छ, किन तपाईँ यदाकदा सुन्नुहुन्छ कि दूध स्वास्थ्यको लागि राम्रो होइन, के रहेछ रियलिटीमा, आज त्यसको बारेमा डिटेलमा चर्चा हुनेछ। अन्तसम्म जोडिनु होला र मेरो यो पोडकास्ट तपाईँले यो भिडियो हेर्ने बेलासम्म 1,00,000 सब्सक्राइबर पुग्नेवाला नै होला। सब्सक्राइब गर्नु भएको छैन भने तपाईँ पनि यसमा जोडिएर मेरो साथ दिनुहोला। दूध हाड जोड्नीको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ र यो सबैलाई थाहा भएको कुरा हो, किनभने यसमा क्याल्सियम, फस्फोरस, म्याग्नेसियम र भिटामिन डी पनि पाइन्छ जसले चाहिँ हाम्रो हाड जोड्नीलाई फाइदा गर्छ। त दूधको यो एउटा महत्वपूर्ण फाइदा हो। अब यसमा पनि सबभन्दा इम्पोर्टेन्ट कुरा के छ भने प्रोटिन। प्रोटिन यसमा राम्रो एमाउन्टमा पाइन्छ र त्यो प्रोटिनमा पनि जुन मेडिकली हामीले मेडिकल साइन्समा एसेन्सियल एमाइनो एसिड भन्छौँ, जुन हाम्रो शरीरको मांसपेशी र विभिन्न रोगहरूबाट बचाउनको लागि एसेन्सियल एमाइनो एसिडको धेरै भूमिका हुन्छ, यसमा झन्डै सबै एसेन्सियल एमाइनो एसिडहरू दूधमा पाइन्छ, जुन अरू शाकाहारी भोजन मा अलिक कम पाइन्छ तर यसमा राम्रो समन्वयमा पाइन्छ। र जहाँसम्म फ्याटको कुरा छ, यसमा सेचुरेटेड फ्याट अलिक बढी छ, त्यसको म अहिले चर्चा गर्छु, तर त्यो फ्याटमा पनि राम्रो ओमेगा 3 फ्याटी एसिड्स पनि यसमा उपलब्ध हुन्छ। सो यसले के गर्छ भने एसेन्सियल फ्याटी एसिड, एसेन्सियल एमाइनो एसिड्स र विशेष गरेर लिनोलेइक एसिड र ओमेगा 3 फ्याटी एसिडको कम्बिनेसनले गर्दा यसको न्युट्रिसन भ्यालु भन्नाले पोषणको दृष्टिकोणले एकदमै महत्वपूर्ण र राम्रो मानिन्छ हाम्रो स्वास्थ्यको लागि। सँगसँगै यसमा भिटामिन B12, B2, पोटेसियम आदि मिनरल्सहरू पनि पाइन्छ जसले हामीलाई विभिन्न रोगहरूबाट लड्न चाहिँ हामीलाई मद्दत गर्छ। यसमा एन्टिअक्सिडेन्ट्स पनि उपलब्ध हुन्छ। यो समग्र रूपमा हेर्दाखेरि दूधमा त धेरै पौष्टिक कुराहरू छ, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल्स, भिटामिन्स, यसमा नपाइने अलिकति फाइबर र भिटामिन सी चाहिँ यसो झट्ट हेर्दा एभाइलेबल छैन, बाँकी सबै कुरा छ। तर नराम्रो के रहेछ त, नराम्रो दुईटा कुरा छ जुन आज यहाँ चर्चा गर्न जरुरी म देख्छु। पहिलो कुरा ल्याक्टोज इन्टोलरेन्स, अब यो धेरैलाई थाहा छैन भने म ब्रिफमा यसको बारेमा भन्छु, र दोस्रो कुरा यसमा पाइने बोसो। पहिला ल्याक्टोज इन्टोलरेन्सको बारेमा कुरा गरौँ कि हाम्रो आन्द्रामा ल्याक्टेज नामको एउटा इन्जाइम उत्पादन हुन्छ, त्यो ल्याक्टेज इन्जाइमले के गर्छ भने दुधमा भएको सुगर, ल्याक्टोज भन्ने नामको सुगर हुन्छ दुधमा मेन, त्यो ल्याक्टोज सुगरलाई ब्रेक डाउन गर्न, टुक्र्याउनको लागि, पाचन गर्नको लागि हामीलाई यो ल्याक्टेज इन्जाइम चाहियो जुन आन्द्रामा पाइन्छ, आन्द्रामा त्यो उत्पादन हुन्छ। सानो बच्चामा ल्याक्टेज इन्जाइम पर्याप्त हुन्छ, तर उमेर बढ्दै जाँदाखेरि यो ल्याक्टेज इन्जाइम चाहिँ घट्न थाल्छ। त्यसैले एउटा वृद्ध व्यक्तिले दुध चाहिँ टोलरेट गर्नु, एजेड मानिसले दुध टोलरेट गर्नु, खान पचाउनु गाह्रो हुन्छ, उहाँहरूलाई विभिन्न किसिमका समस्याहरू, पेट सम्बन्धी, पेट फुल्ने, कडाउने, त्यसपछि अनि अपच जस्तो हुने, लुज मोसन हुने, पेट दुख्ने, यस्तो लक्षणहरू हुन सक्छ। यसलाई भनिन्छ ल्याक्टोज इन्टोलरेन्स। विभिन्न तथ्याङ्कले के देखाउँछ भने 65% व्यस्कहरूलाई ल्याक्टोज इन्टोलरेन्स भएको देखिएको छ, अर्थात विभिन्न कारणले ल्याक्टेज इन्जाइम उसको आन्द्रामा पर्याप्त छैन, त्यसैले उसले दुधलाई पचाउन सक्दैन। सो जो व्यक्तिले दुधलाई पचाउन सक्दैन उसले दुध चाहिँ सेवन गर्नु भएन। सो एउटा यो बाध्यता छ कि अधिकांश व्यस्कलाई प्रकृतिले नै दिएको होला कि व्यस्कले दुध चाहिँ पचाउन नसक्ने, केही कारण त पक्कै होला। तर फेरि वृद्ध वृद्धलाई हाट जोड्नेको लागि पनि यो कुराहरू चाहियो, सो त्यो चाहिँ अब दुधबाट पाउन सकिँदैन भने अरू कुनै हामी अल्टरनेटिभ सोर्स चाहिँ खोज्नुपर्छ, या क्याल्सियमको ट्याब्लेट्सहरू लिन सकिन्छ। तर सबभन्दा महत्वपूर्ण विषय जुन मैले यो भिडियो बनाउनको लागि मेन जरुरी थियो, त्यो चाहिँ हामी आफ्नो डे टु डे बिरामी जब हेर्छौँ त्यसमा ट्राइग्लिसराइड बढेको र कोलेस्ट्रोल बढेको धेरै बिरामीहरू पाउँछौँ, अनि जसमा हामीले औषधि खानुपर्ने बाध्यता देख्छौँ। र जब उनीहरूको हिस्ट्री लिइन्छ अनि उहाँहरूले दुधको चिया बढी खाने, या दुधको परिकार बढी खाने, या दुध नै डेली सेवन गर्ने हामी देख्छौँ, र जब उहाँहरूले अरू सबै कुरा बार्नुहुन्छ तर दुध खाइराख्दासम्म उहाँहरूको यो ट्राइग्लिसराइड घट्दैन, कोलेस्ट्रोल घट्दैन, र जब हामी यसको मात्रालाई घटाउँछौँ या बन्दै गर्न लाउँछौँ भने उहाँहरूको औषधि नखाइकन नै यो ट्राइग्लिसराइड र कोलेस्ट्रोलहरू सुधार हुन्छ र औषधि खानुपर्ने बाध्यता हुँदैन। त्यसैले एउटा व्यक्ति जसले दुध खाइरहेछ र उसको कोलेस्ट्रोल कस्तो छ त्यो हेर्नु पर्यो। तपाईँको ट्राइग्लिसराइड र ब्याड कोलेस्ट्रोल यदि नर्मल छ भने तपाईँ त्यो दुध खान सक्नुहुन्छ, यदि यो हाई छ भने तपाईँले दुधको मात्रालाई घटाउनु पर्ने भयो, त्यसमा भएको फ्याटलाई हटाउनको लागि अब 2-3 चोटि तर झिकेर चाहिँ सेवन गर्न मिल्यो, तर तपाईँ केही दिन दुध छोडेर यदि हेर्नुहुन्छ तपाईँको ट्राइग्लिसराइड र यो कोलेस्ट्रोल नर्मल आइदियो भने तपाईँले औषधि खानाबाट जोगिन सक्नुहुन्छ, र ट्राइग्लिसराइडका औषधिहरूका साइड इफेक्ट्स पनि हुन्छन्। त्यसैले त्योभन्दा राम्रो त हामीले दुध नै सेवन गर्नु रोक्नु नै सबभन्दा राम्रो हुन्छ। सो त्यो व्यक्तिको लागि जसको कोलेस्ट्रोलको समस्या छ उनीहरूको लागि दुध चाहिँ त्यति उपयोगी भएन, तर दुध खानुहुन्छ र कोलेस्ट्रोल नर्मल छ भने फेरि तपाईँ सेवन गर्न मिल्यो। अब दोस्रो कुरा, यदि तपाईँ मोटो हुनुहुन्छ, मोटो व्यक्तिको लागि सबभन्दा महत्वपूर्ण के हुन्छ, उसले क्यालोरी घटाउने, पोषिलो कुराहरू कम खाने, र त्यसमा चाहिँ दुध एउटा महत्वपूर्ण कुरा आउँछ। यदि तपाईँ दुधमा पाइने पोषणहरू अरू कुराबाट यदि लिन सक्नुभयो र दुधको क्यालोरीलाई तपाईँले वञ्चित गर्नुभयो भने तपाईँको वेट घटाउन पनि मद्दत गर्छ। तर यो पुरै कन्ट्रोभर्सी पनि छ, दुधले वेट रिडक्सनमा पनि मद्दत गर्ने पनि केही धेरै ठाउँमा लेखिएको छ। त्यसैले यसलाई चाहिँ हामीले यसरी बुझौँ कि तपाईँले आफ्नो दैनिकीबाट क्यालोरी घटाउँदाखेरि प्रायोरिटीमा पहिला अरू कुराहरूलाई घटाउनु पर्यो, फास्ट फुडलाई घटाउनु पर्यो, चकलेट आइसक्रिम घटाउनु पर्यो, गुलियो बढी कुराहरू घटाउनु पर्यो, र लास्टमा मात्रै दुधको पालो हुनु पर्यो। त्यसले दुधलाई पनि यसमा हामीले फेभर गर्न सक्छौँ क्यालोरी म्यानेजमेन्टमा। अब सबभन्दा इम्पोर्टेन्ट कुरा, यदि तपाईँ दूध चाहिँ खानुहुन्छ र विशेष गरेर राति खाना साना खानुभयो र हाम्रो चलन छ राति सुत्ने बेलामा दूध खाने। अब धेरैले के भन्छन् भने हामीले खाना सकेसम्म चाँडो खाने र खाना खाएपछि रातिको खाना त्यसपछि सकेसम्म केही नखाने, किनभने हामी रेस्टमा जाँदा शरीरले त्यो खाने कुराबाट प्राप्त हुने क्यालोरी खर्च गर्दैन, बोसोको रूपमा जम्मा हुन्छ। अब यदि मैले सुत्नुभन्दा अगाडि बोसोयुक्त कुरा केही यदि सेवन गरेँ भने त्यो त झन गएर जम्ने भयो, बोसो पेटमा हाम्रो शरीरमा जम्ने भयो। सो यसको यो एउटा लजिक छ कि तपाईँ विशेष गरेर राति दुध खानुहुन्छ भने तपाईँ खानामै सँगै खानुहोस्, अगाडि खानुहोस् र राति सुत्ने बेलामा सकेसम्म केही नखानुहोस्, या खानुहुन्छ भने थोरै केही फ्रुट्सहरू खानुहोस् कि जसमा क्यालोरी कम र फाइबर बढी हुन्छ त्यसले तपाईँलाई हेल्प गर्छ, तर दुधलाई त्यो बेला चाहिँ सकेसम्म प्रयोग नगर्दा राम्रो हुन्छ। अर्को महत्वपूर्ण कुरा कि दुधबाट बनेका परिकारहरू जुन हुन्छ यसको चाहिँ छुट्टै भिडियो जरुरी छ, तर तपाईँ शाकाहारी हुनुहुन्छ भने तपाईँलाई दुध धेरै खान्छु भनेर सोच्नुभयो भने हामीले के देख्छौँ भने शाकाहारी व्यक्तिलाई पनि कोलेस्ट्रोलको समस्या हुन्छ। पहिला पहिलाको भनौँ न आजभन्दा 30-40 वर्ष 50 वर्षको कुरा गरौँ, गाउँको कुरा गरौँ, त्यहाँ चाहिँ फास्ट फूड यस्तो नराम्रो खानेकुराहरू जसमा फ्याट बढी छ, ट्रान्स फ्याट बढी छ, हानिकारक कुराहरू, वाइल्सको बढी प्रयोग छ, गुलियोपना कुराहरू पहिलाको हाम्रो दैनिकीमा थिएन, त्यसैले दुधमा भएको क्यालोरी दुधमा भएको फ्याटले हामीलाई केही हानिको कुरा नै थिएन। तर आज जब हामी सहरमा बसोबास गर्छौँ हामी विभिन्न किसिमका आधुनिक खानेकुरा खान्छौँ जसमा अलरेडी हाम्रो फ्याटको कोटा हाम्रो चिनीको कोटा हामी अलरेडी पूरा गरिसकेका हुन्छौँ र त्यसमा चाहिँ यदि हामी दैनिकी फेरि दुध पनि त्यसमा एड गर्यौँ भने हामीले यो फ्याटको बारेमा अलिकति र क्यालोरीको बारेमा अलि बढी सचेत हुनुपर्छ। त्यसैले दुध बढी खाएर ल्याक्टोज इन्टोलरेन्सको समस्या र यो सेचुरेटेड फ्याट बढी भए समस्या यो चाहिँ निम्तिन सक्छ। यदि यो दुइटै तपाईँलाई छैन भने तपाईँ खुसी साथ दुधको सेवन गर्न सक्नुहुन्छ। त्यति मात्रै हो यो भिडियोको सन्देश। म चाहिँ दुधको विरोधी होइन, तर चाहिँ दुधले हाम्रो धेरै बिरामीको ट्राइग्लिसराइड बढाएको कारणले मात्रै म यदाकदा दुधको बारेमा अलिक केयरफुल हुनुपर्छ खाने बेलामा भनेको मात्रै हो। तपाईँ दुध सेवन गर्नुहुन्छ कि गर्नुहुन्न र यो भिडियोले तपाईँलाई केही कन्सेप्ट क्लियर गरे कि गरेन कमेन्टमा लेख्नुहोला।

0: अन्तर्मन को आवाज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुशी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946608302।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
15: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो?
16: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
18: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
19: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
20: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
19: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
18: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0654142733, मोबाइल 9868168887।
21: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
20: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
21: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
0: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
21: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
21: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क
20: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
15: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
15: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
22: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
15: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
23: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
24: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
23: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श औषधि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
23: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
25: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
25: सेवा लिने क्रममा चाहिने जानकारी,
9: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
25: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
25: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
0: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
26: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
27: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9846149304।
29: नमस्कार, बिहान 7 बजेको ढोरबा राई हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाई हामीलाई रेडियो ढोरबा राही 103.8 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुन्छ। ढोरबा राई हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। भोटेकोशी नदीमा हिजो बिहान अचानक आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 332 जना पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 29, चितवनमा 121, गोर्खामा 29, तनहुँमा 19, नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 गरी 32 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको संख्या 910 पुगेको जनाएको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक र 72 जना सुरक्षाकर्मी रहेका छन्। अहिलेसम्म 351 जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको प्राधिकरणले बताएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो। त्यही सुरुङमा फँसेका 100 जना भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। यसै गरी बाढ़ीको उच्च जोखिममा परेका सुवाका अन्य विकट भूगोलमा परेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। हिजो अबेरसम्म रसुवाका विभिन्न प्रभावित ठाउँबाट 383 जना स्थानीय तथा मजदूरको उद्धार गरिएको सेनाले जनाएको छ। बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख रहेको छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुडाकर भट्टले जानकारी दिनुभएको हो। आयोगले बाढ़ीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल गार्हस्थ्य उत्पादन जीडीपीमा पारेको असरका सम्बन्धमा अध्ययन केन्द्रित गर्ने जनाएको छ। उपाध्यक्ष भट्टका अनुसार यस सम्बन्धमा छलफल भइरहेको र परिस्थिति अनुकूल भएपछि अध्ययनको काम अघि बढ़ाइने जनाइएको छ। भोटेकोशी बाढ़ीका कारण सयौं व्यक्तिगत घर सड़क एवं राजमार्ग बैंक तथा वित्तीय संस्थाका भवन सरकारी कार्यालय विद्यालय होटल तथा पसल सवारी साधन व्यक्तिगत जिन्सी लगायतका सामानमा ठूलो क्षति पुगेको छ। नेपालका ठूला मध्येका जलविद्युत आयोजना पनि जिल्लामा सञ्चालनमा रहेकोमा बाढ़ीले धेरै आयोजनालाई क्षतिग्रस्त बनाएको छ। पछिल्लो विवरण अनुसार बाढ़ीका कारण सञ्चालनमा रहेको 10 वटा र निर्माणाधीन 5 वटा गरी 15 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीकै कारण 431 मेगावट बिजुली उत्पादन ठप्प भएको आकलन गरिएको छ। खास गरी नेपाल विद्युत प्राधिकरण अन्तर्गतका रसुवागढ़ी चिलिमे सान्जेन अप्पर सान्जेन जलविद्युत आयोजनामा अत्याधिक क्षति पुगेको प्रारम्भिक विवरण बाहिर आएको छ। यस बाहेक त्रिशुली देवीघाट त्रिशुली 3A र एनईए सोलर आयोजनामा पनि बाढ़ीबाट प्रभावित भएका छन्। सूचना तथा संचार मन्त्रालयले भोटेकोशी बाढ़ीको घटनामा अपुष्ट सूचना तस्विर र श्रव्य दृश्य सामग्री प्रदर्शन प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयले विपदबाट भएको क्षति उद्धार तथा राहतसहित समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ। यस्तै अपुष्ट कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सृजित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका सूचना तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकार सँगै निजी क्षेत्र र विभिन्न संघ संस्था जुटेका छन्। ग्लोबल आईएमई बैंकले बाढीबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोग घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआईएनएले बाढ़ी प्रभावित परिवारको उद्धार राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। संघ आकस्मिक बैठकले अध्यक्ष डाक्टर हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढ़ी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको हो। यस्तै पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। जनप्रतिनिधि र कर्मचारीका तर्फबाट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको हो। महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्स सहित राहत सामग्री स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको उहाँले बताउनु भएको छ। यस्तै नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गरेको छ। रसुवा बाढ़ी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढ़ीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले आज हिजो 10 लाख सहयोग गरेको बताउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुभएको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार खोज तथा राहत कार्यमा सहयोग पुर्याउन उहाँले 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गर्नुभएको हो राष्ट्रपतिको कार्यालयले जनाएको छ। यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। रसुवा हाइड्रो पावरमा कार्यरत तनहुको रिसिङ गाउँपालिका सातका धनबहादुर आले सम्पर्कमा आएका छन्। बाढ़ीका कारण केही समयदेखि सम्पर्क विहीन रहेका आले रसुवाको घुन्सेमा सकुशल अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। आले सम्पर्कमा आएपछि उनका परिवारजनमा रहेको चिन्ता हटेको छ। प्रशासनले बाढ़ी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन तनहुवासीको खोजी तथा अवस्थाबारे जानकारी लिने कार्य भइरहेको जनाएको छ। रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढ़ीमा परिमृत्यु भएका 134 जनाको शव गण्डकी प्रदेशमा तनहु गोर्खा र नवलपुरमा भेटिएको छ। त्रिशुली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहिबार भेटिएका हुन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार नवलपुरमा 82, गोर्खामा 30 र तनहुमा 22 जनाको शव भेटिएको हो। उक्त जिल्लामा शवगृह अभावका कारण पोखरामा ल्याउने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले जानकारी दिनुभएको हो। गोर्खा र तनहुमा भेटिएको 20 वटा शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ। बुधबार नै तनहुमा यी शव भेटिएका थिए तर व्यवस्थापन गर्ने शवगृहको अभावले समस्या उत्पन्न भएको थियो। धमाधम तटीय क्षेत्रमा शव फेला पर्न थालेपछि तनहुमा व्यवस्थापनमा सकस परेको हो। अहिले पनि तनहुमा भेटिएका शवहरू तनहु जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल र चितवनमा समेत व्यवस्थापन गरिएको छ। गोर्खा र नवलपुरमा भेटिएका शव पोखरा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ। त्रिशुलीमा तटीय क्षेत्रमा भेटिएका शव व्यवस्थापनमै सकस परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा जति सक्दो धेरै शव व्यवस्थापनको तयारीमा लागेको थियो। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा ध्वस्त बनाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको बेत्रावतीदेखि रसुवागढ़ी जोड्ने सड़क खण्डमा ठूलो क्षति पुगेको हो। यसै गरी बाढ़ीले सो क्षेत्रमा 41 वटा पुलहरू पनि पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। यातायात अवरूद्ध भएपछि सड़क खुलाउने र पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिएको छ। बाढ़ीका कारण गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि बन्द रहेको छ। पृथ्वी राजमार्गको करिब 13 किलोमिटर सड़क खण्ड लेदोले भरिएको छ। राजमार्गको लेदो हटाएर यातायात सञ्चालन गर्न प्रहरी पहिलो प्राथमिकता दिएको पूर्वाधार विकास मन्त्रीको सचिवालयले बताएको छ। बाढ़ीले बगाएका पुलहरूको ठाउँमा तत्कालका लागि बेली ब्रिज जडान गर्ने तयारी भइरहेको छ। सरकारसँग अहिले 50 मिटर लम्बाईसम्मका 7 बेली ब्रिज मौजदात रहेका छन्। आवश्यकता अनुसार पुल थप पुलका लागि भारत र चीन सरकारले पनि बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। तत्कालका लागि बेत्रावतीमा बेली ब्रिज राख्ने काम अघि बढ़ाइएको सचिवालयले जनाएको छ। पहिलो चरणमा पृथ्वी राजमार्ग र रसुवालाई सड़क सञ्जालसँग जोड्ने गरी काम अघि बढ़ाइएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा ल्याइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको हो। उहाँका अनुसार 5 पुरूष, 1 महिला, 1 बालक, 1 बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो। बुधबार बेलुका तनहुँको आबु खैरेनी चारदेखि देवघाटसम्मको त्रिशुली नदी क्षेत्रमा फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो। आबु खैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढ़ाइएको तनहुँ प्रहरीले जनाएको छ। नेपाल पत्रकार महासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्क विहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ। कार्यक्रमका सिलसिलामा रसुवागढ़ी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासंघका पूर्व केन्द्रीय सदस्य एवं नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी सम्पर्कविहीन हुनुभएकाले महासंघले जनाएको छ। यस्तै नुवाकोटको विदुर नगरपालिका 5-7 पत्रकार निरञ्जन पौडेलका बुबा आमा काका काकी र बहिनी सहित 5 सदस्य सम्पर्कविहीन भएको महासंघका महासचिव रामप्रसाद दाहालले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई संचार सेवा अवरूद्ध हुँदा संचार माध्यम सञ्चालनमा असर पुगेकोमा संचार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासंघको आग्रह रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहिबार व्हाइट हाउसमा आयोजित लेक एन्टारियोको नामक परिवर्तन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। नेपाललाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न अमेरिका तयार छ, राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबीसीले भनेको हो। उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उनीहरूलाई सहयोग गर्न अमेरिका तत्पर रहेको आफूले जानकारी परिवर्तन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

0: खेल समाचार। अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किङ्सले एकाडेमीसँग 31 रनले पराजित भएको हो। किङ्सम्यानले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 66 रन बनाउँदा सबै विकेट गुमाएको हो। नेपाल एका कुशल भुटेलले 66, लोकेश बमले 38 रन बनाएका थिए। किङ्स मेनका स्कट कुगेलेन र उसामा मिरले 3-3 विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको किङ्स मेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। किङ्स मेनका सेहान जय सूर्याले 67 रन बनाएका थिए। नेपाल एका नारायण जोशीले 2 विकेट लिएका थिए। अब नेपाल एले लीग चरणमा एक खेल खेल्न बाँकी रहेको छ। नेपाल ए 5 खेलमा 4 अङ्क सहित तालिकाको 7 स्थानमा रहेको छ। हस्त बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
2: मोबाइल 98058535।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
6: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142022 र 98560012692।
0: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4 वार्षिक साधारण सभा तथा 2 अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण।

0: मन्दिर शुक्ला गण्डकी चार पुल चोक तनहु अनुरोध कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुल चोक तनहु
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोपाइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
10: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
11: हजुर सिक्टेल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9417007787
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोगे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा,
15: यही भाद्र 13 गते दोस्रो शनिबार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
15: वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
16: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
15: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट साँझ 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
20: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
13: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0564143177, मोबाइल 9856443।
21: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोपाइटर रामचन्द्र महत, 9941616878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
12: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
15: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
16: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-52763 र 98-660-80-715 र रामचन्द्र महत 98461-16878।
17: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
19: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
21: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
22: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
23: यही भाद्र 13 गते दोस्रो शनिबार
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
23: वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
24: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
23: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट 7:30 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
25: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
26: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
27: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
28: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला।
12: क्योतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
29: स्टुडियो साइन्सेट
30: अहिले बिहानको 8 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गन्जगी मेडिकल हल।
6: हो, गन्दगी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि, सम्पर्क 0965903969, मोबाइल 98482969।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98562420, 98041554674 र 98460230420।
9: होइन रमिला, जति बेला

0: पनि तल्लो घर जान्छौ हैन किले मोनी लगाएर हो
1: साच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोष अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
0: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
1: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
3: तीसका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
3: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
4: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
3: द्वितीय पुरस्कार रु 15,000
4: तृतीय पुरस्कार रु 10,000
3: सान्त्वना पुरस्कार रु 5,000
4: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
3: द्वितीय पुरस्कार 5,000
4: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
4: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850631937
3: सुरेन्द्र श्रेष्ठ 9850636136
4: रविन्द्र राज पौडेल 9850662888
5: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
4: सडक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
2: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
16: मोबाइल 9800585537 र 9800615899।
17: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
18: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
17: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
18: र रामचन्द्र महत 9461168।
14: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर गोविन्द गोविन्द सिग्देल फोन 9560285443 र 9847000787।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
20: बाढीमा परेकाहरूका आज पनि बिहानैदेखि खोजी शुरू। 469 जनाको शव फेला, 102 शव परीक्षणको लागि पोखरा लगियो।
21: पृथ्वी राजमार्गको लेदो पछ्याउने क्रम जारी, अझै सञ्चालनमा आएन। रसुवा जोड्ने 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त।
20: राहत र उद्धार बारे थप निर्णय गर्न मन्त्री परिषद बैठक बस्दै नेपाललाई जस्तो सुकै सहयोगको लागि तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
21: सिरियामा इजरायली सेनाद्वारा दुईवटा मोर्टार सेल प्रहार, लेबनानमा भएको आक्रमणमा एक महिलाको मृत्यु, 6 घाइते।
20: र नेपाली एमएमए फाइटर रविन्द्र ठाटले रोड टु यूएफसी को सेमी फाइनलमा न्यूजील्याण्डका मार्कोटसँग प्रतिस्पर्धा गर्दै।
22: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
21: समाचार अब विस्तारमा। रसुवाको भोटेकुसी बाढीमा सम्पर्कविहीनहरूको आज पनि बिहानैदेखि खोजी कार्य शुरू गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय समेतको सहभागितामा आज पनि खोजी, राहत तथा उद्धारको कार्यक्रम जारी छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यका लागि हालसम्म नेपाल प्रहरीका मात्रै 4348 जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 पुगेको छ। प्रहरीका अनुसार 469 शवमध्ये सबैभन्दा धेरै चितवनमा 178 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 110, गोर्खामा 44 जना विभिन्न मानव अंगसहित, नुवाकोट 37, धादिङमा 33 जना, तनहुँमा 28 जना, नवलपरासी पश्चिममा 27 जना र रसुवामा 12 जनाको शव भेटिएको छ। 1545 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको नुवाकोटका त्रिशुली अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या 84 छ।
20: त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणको लागि पोखरा लगिएको छ। भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा लगिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। बिहिबार राति पूर्वी नवलपरासीबाट 41 शव, तनहुँबाट 23, गोर्खाबाट 11, धादिङबाट 27 शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उहाँले तनहुँका विभिन्न स्थानमा भेटिएका 9 शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी 88 शव व्यवस्थापनको क्षमता छ। शवको परीक्षण गरी पहिचानको लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन लागेको छ।
21: रसुवा बाढ़ीपछिको उद्धार, राहत तथा खोजी कार्य लगायतका समसामयिक विषयमा आवश्यक निर्णय लिन आज मन्त्री परिषद बैठक बस्दैछ। विनाशकारी बाढ़ीको कहर हिजो प्रत्यक्ष अवलोकन गर्न नुवाकोट पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बिहान 11 बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
3: भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइसकेको जानकारी दिनुभयो। बाढ़ीले मचाएको ताण्डववारे बोल्दै ट्रम्पले त्यो असाधारण र डरलाग्दो अवस्था बनेको र लेदोसहितको भेलले निकै बलिया र पक्की घरलाई समेत सहजै बगाएको उल्लेख गर्नुभयो। साथै सो विपद प्रभावित क्षेत्रमा दर्जनौ अमेरिकी नागरिकहरू पनि रहेको भन्दै ट्रम्पले उनीहरूको सुरक्षित उद्धार तथा खोजी कार्यमा आफ्नो सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। नेपाल सरकारले अनुरोध गरे बमोजिम आवश्यक जुनसुकै किसिमको राहत उपलब्ध गराउन अमेरिका तयार रहेको उहाँको भनाइ छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले आपतकालीन राहतको लागि 5 लाख अमेरिकी डलर सहयोग घोषणा गर्नुका साथै विज्ञ उद्धार टोली परिचालन गरिसकेको जनाएको छ।
21: काठमाडौँ मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। रसुवाको भोटेको सिनादीमा आएको विनाशकारी बाढ़ीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि अस्तिदेखि सड़क अवरूद्ध छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थान र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढ़ीले थुपारेको लेदो पन्छ्याउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ। लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउने काम हिजो दिनभर गरिए पनि अझै पूर्ण रूपमा सफा हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आज दिनभरिमा सड़क खुलाउने गरी काम तीव्र गतिमा भइरहेको जनाइएको छ। काठमाडौँको नागढुङ्गादेखि मुगलिनसम्मको सड़क खण्ड बाढ़ीको सम्भावित जोखिमका कारण गत भदौ 10 गतेदेखि नै पूर्ण रूपमा बन्द हुँदा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्राय छ।
3: भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा जोड़िने करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढ़ीले बेत्रावती मैलुङ हुँदै सेप्रुब्यासी रसुवागढ़ी जोड़ने सड़क खण्ड ठप्प पारेको हो। यस्तै गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि बन्द छ। पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क खण्ड लेदोले ढाकिएको छ। अहिले लेदो पन्छाएर यातायात सुचारू गराउने कार्यलाई प्राथमिकतामा राखिएको सड़क विभागले जनाएको छ। बाढ़ीले नेपाल चीन जोड़ने प्रमुख नाका क्षेत्रका 41 पुल पूर्ण रूपमा ढालेको छ। अहिले 50 मिटरसम्म लम्बाईका 7 मात्रै बेली ब्रिज मौजदार त छन्। आवश्यकता र सम्भाव्यताका अध्ययन गरी ती बेली ब्रिज जडान गर्ने तयारी भइरहेको छ। बाँकी क्षतिग्रस्त स्थानको लागि भारत र चीन सरकारले तत्काल बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सड़क सञ्जालमा जोड़ने गरी द्रुत गतिमा काम अगाडि बढ़ाइएको विभागले जनाएको छ। जसका लागि बेत्रावतीमा बेली ब्रिज हाल्ने तयारी छ। बेत्रावतीसम्मको सड़क नखुलेसम्म धुन्चे हुँदै सेप्रुबेसी पुग्न सक्ने अवस्था रहेको छैन। सड़क खुलाउने कार्यलाई तीव्रता दिन सरकारी 10 र निजी क्षेत्रका 10 गरी 20 भारी उपकरण परिचालन गरिएको सड़क विभागले जनाएको छ। सरकारले क्षति भएका सड़क तथा पुलको पुननिर्माण तथा यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।
21: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।
22: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
21: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नव यज्ञोपदित अर्थात जनाई तथा रक्षाबन्धन धारण गरी आज जनै पूर्णिमा पर्व मनाइदिछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक हिन्दू सनातन धर्मावलम्बीले नदी ताल तलाव पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनाई फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनाई फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुर स्थित अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। यस्तै आज 11 थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेवार समुदायले आजको दिनलाई क्वाँटी पुण्यको रूपमा मनाउँछन्। नेपालको तराई क्षेत्रमा भने आजका दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउँदैछन्। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। तामाङ समुदायले आजको दिनलाई गोनेङ्याको नाममा नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गरी ज्ञान दिवसको रूपमा मनाउँछन्। बोन धर्मगुरूहरू गोसाईकुण्ड, पाँच पोखरी, सैलुङ, तेमाल र ललितपुरको कुम्भेश्वर मन्दिरमा जाने गर्छन्। आज काठमाडौँको उत्तर पूर्वी भेकमा रहेको मणिचूट, रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, धनुषाको जनकपुर धाम, धनुष सागर र गंगा सागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।
21: अब अन्तर्राष्ट्रिय समाचार। युद्धविरामका बावजूद इजरायलले आफ्ना छिमेकी देशमाथिको आक्रमण जारी राखेको छ। सिरियाको आधिकारिक समाचार संस्था सानाका अनुसार इजरायली सेनाले दमास्कसको पश्चिमी उपनगर स्थित बेत जिन्न र रेड हिल्स क्षेत्रको कृषि भूमिमा दुईवटा मोटार सेल प्रहार गरेको छ। यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि सिरियाले अन्तर्राष्ट्रिय कानून विपरीतको यस कदमको विरोध गर्दै आफ्नो भूभागबाट इजरायली सेनाको पूर्ण फिर्ता हुनुपर्ने माग दोहोर्याएको छ। उता लेबनानको दक्षिणी क्षेत्र स्थित नबाटिए जिल्लामा इजरायली लड़ाकू विमानले गरेको हवाई आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन्। अरब सालिम र नकौरा क्षेत्रमा भएका ती आक्रमण हिजबुल्लाले इजरायली क्षेत्रतर्फ ड्रोन प्रहार गरेको भनिएको बदलामा भएको इजरायली सेनाले जनाएको छ। यसैबीच इजरायली सेनाले वेस्ट ब्याङ्क क्षेत्रमा गैराती धरपकड़ गरेको अल जजिराले जनाएको छ। धरपकड़ र अश्रु ग्यास प्रहारका कारण कयौं मानिस श्वास प्रश्वासको समस्याबाट पीड़ित भएका छन्। प्रहार गरिएका ग्यास क्यान्सरका कारण मानिसहरू घरहरू नजिकै आगलागी समेत भएको बताइएको छ।
3: अब खेल समाचार। नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी सीजन पाँचको सेमी फाइनलमा आज न्यूजील्याण्डका अपराजित फाइटर काशिप मर्डोकसँग प्रतिस्पर्धा गर्दैछन्। रविन्द्र र मर्डोक बीचको प्रतिस्पर्धा चीनको सांघाई स्थित अक्टागनमा आज अपरान्ह पौने तीन बजे शुरू हुनेछ। दुवै फाइटरको व्यावसायिक प्रदर्शन उत्कृष्ट रहेकोले सेमी फाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। बजाङ्गी बाघ उपनामले परिचित रविन्द्रले व्यावसायिक एमएमए करियरमा हालसम्म बान्ट मवेट विधामा खेलेका 10 मध्ये 9 खेलमा जितेका छन्। सन् 2023मा इस्माइल खानसँग पराजित भएपछि रविन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट 17मा भारतका चर्चित फाइटर चुन रेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उनले बान्टम वाइट उपाधि जितेका थिए। उक्त जीतसँगै रविन्द्र म्याट्रिक फाइट नाइटको बान्टम वाइट उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए। रविन्द्रका प्रतिद्वन्दी काशिप मर्डोक पनि अपराजित यात्रामा छन्। उनले आफ्नो व्यावसायिक एमएमए करियरमा अहिलेसम्म कुनै खेल हारेका छैनन्। मर्डोकले गत मेमा रोड टू यूएफसी सीजन पाँचको क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएका हुन्।
21: अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखाको प्रभावले हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच चीनतर्फबाट नदी थुनिएर ताल बनेकाले भोटेकोसी हुँदै बाढ़ी आउने जोखिम कायमै रहेकाले सचेत रहन अनुरोध गरिएको छ। भदौ 10 बाढ़ी सृजना भएको स्थानमा ताल बनेको जनाइएको छ। उक्त ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले हिजैदेखि सूचना जारी गरेको छ। अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: रसुवा बाढ़ीमा परेकाहरूका आज पनि बिहानैदेखि खोजी शुरू। 479 जनाको शव फेला। 102 शव परीक्षणको लागि पोखरा लगियो।
21: पृथ्वी राजमार्गको लेदो बन्छाउने क्रम जारी। अझै सञ्चालनमा आएन रसुवा जोड्ने 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त।
3: राहत र उद्धार बारे थप निर्णय गर्न मन्त्री परिषद बैठक बस्दै नेपाललाई जस्तोसुकै सहयोगको लागि तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
21: सिरियामा इजरायली सेनाद्वारा 2 मोर्टार सेल प्रहार। लेबनानमा भएको आक्रमणमा 1 मृत्यु, 6 घाइते।
3: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी को सेमी फाइनलमा न्यूजील्याण्डका मर्डोकसँग प्रतिस्पर्धा गर्दै।
21: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
22: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो
6: रेडियो ढोरबाराही 103.8 MHz।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008।
9: मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना।

0: हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्ष

0: कि विश्वास जित्दै आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
1: मोबाइल 9800535537 र 9800665159
2: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
3: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
2: खाकैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
0: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
4: र रामचन्द्र महत 9841616878
5: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 डीएपी रू 49-50 र पोटास रू 38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
7: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
6: ओके ल डन
8: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
6: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु लागेको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825 9800528008 र 9460692646
13: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
14: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
13: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
15: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9855-32475 र 9801-32475
16: ल किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
17: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
16: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
18: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
19: अफिसबाट अमित सरको फोन
20: खस्नु पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
21: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
22: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
9: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: 103.8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टुडियो साइड
2: अहिले बिहानको 10 बज्यो
1: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304
6: नमस्कार बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ ढोरबाराही हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान 11 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारवाही बारे छलफल हुने जनाइएको छ प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकका लागि आवश्यक तयारी पूरा गरिएको छ जन एवं रक्षा बन्धन धारण गर्ने आज जनै पूर्णिमा पर्व मनाइँदैछ पूर्णिमाका दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन रहेको छ आजकै दिन ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तकाधारीले आफ्नो जनै फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख रहेको छ अरुन्धती स्थित कश्यप अत्रि भारद्वाज विश्वामित्र गौतम जमदग्नी वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिएको हो वैदिक गुरू परम्परा अनुसार यज्ञोपवित अर्थात जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भन्ने गरिन्छ जनै पूर्णिमाका दिन 11 थरीका गेडा गुडी मिसाई भिजाएर टुसा उमारेर बनाएको क्वाँटी खाइन्छ यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र वर्षयाम भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता पनि रहेको छ बाढ़ीका कारण अस्ति बुधबारदेखि अवरूद्ध रहेको नागढुङ्गा मुगलिन सड़क खुलाउने प्रयास भइरहेको छ काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरेनीदेखि गलौदीसम्मको सड़क बाढ़ीको लेदो जमेको कारण अवरूद्ध रहेको छ हिजो बिहानैदेखि लेदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ बाक्लो लेदो भएकाले सड़क खुलाउन समय लागेको प्रहरीको भनाइरहेको छ बाढ़ीका कारण सड़क अवरूद्ध हुँदा धादिङ नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प रहेका छन् भने पृथ्वीराज मार्ग हुँदै देशका विभिन्न ठाउँमा ओहोर दोहोर गर्ने गाड़ी पनि चल्न सकेका छैनन् रसुवाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 जना पुगेको छ प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12 जना नुवाकोटमा 37 जना धादिङमा 33 जना चितवनमा 178 जना गोर्खामा 44 जना तनहुमा 28 जना नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो पहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ अहिलेसम्म सम्पर्क विहीन भएकाहरूको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार ती मध्ये 517 जना विदेशी नागरिक रहेका छन्। त्यसै घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राकृतिक विपदका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो। सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनेको छ। आजका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ। विपदका कारण विद्यार्थी अभिभावक तथा शिक्षक कर्मचारी समेत प्रभावित भएकाले अत्यावश्यक बाहेका भेला गोष्ठी सेमिनार सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ। विपदबाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरण गर्न विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थालाई भनिएको छ। प्रभावित विद्यार्थी तथा आवश्यकता अनुसार अभिभावकका लागि मनोसामाजिक परामर्श उपलब्ध गराउन समेत निर्देशन दिएको छ। विपदको संवेदनशील अवस्थालाई ध्यानमा राखी विद्यार्थी अभिभावक शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले विश्वविद्यालय प्रधानाधिकारीलाई निर्देशन दिनुभएको हो। तनहुको ब्यास नगरपालिकाबाट छिर्कनेमा ट्रक र टमाटर बोकेको पिकअप गाड़ी एक आपसमा ठोकिँदा दुईजना घाइते भएका छन्। आज बिहान करिब 7 बजे दमौलीबाट दुम्रेतर्फ जाँदै गरेको म प्र 03001 383 नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र 01026625629 नम्बरको टमाटर बोकेको पिकअप पृथ्वी राजमार्गमा एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा पिकअप चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका 8 का 19 वर्षीय आसन चेपाङ र सहचालक सोही स्थानका 21 वर्षीय कुमार चेपाङ घाइते भएका छन्। दुर्घटनापछि सवारी साधनमा च्यापिएका घाइतेहरूको जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा खटिएको 25 जनाको प्रहरी तथा ट्राफिक टोलीले उद्धार गरेको थियो। घाइते दुवैजनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका दुवै सवारी साधन सड़कबाट हटाएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। रसुवा हाइड्रो पावरमा कार्यरत तनहुको रिसिङ गाउँपालिका 7 का धनबहादुर आले सम्पर्कमा आएका छन्। बाढ़ीका कारण केही समयदेखि सम्पर्क विहीन रहेका आले रसुवाको गुन्सेमा सकुशल अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। आले सम्पर्कमा आएपछि उनका परिवारजनमा रहेको चिन्ता हटेको छ। प्रशासनले बाढ़ी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्क विहीन तनहुवासीको खोजी तथा अवस्थाबारे जानकारी लिने कार्य रहेको जनाइएको छ। देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा वर्षा भइरहेको छ। गैराती देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। पछिल्लो 6 घण्टामा नवलपरासी पूर्वमा सबैभन्दा धेरै 73 मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। पाल्पा तनहुँ बाँके लगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिम पहाड़का प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। जनै पूर्णिमा पर्वलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो वर्षा समेत हुन सक्ने सम्भावना रहेको छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वर्षा, चिप्लो बाटो, पहिरो तथा आकस्मिक रूपमा खोला नाला बढ्न सक्ने जोखिमलाई ध्यानमा दिन महाशाखाले अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणका प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुग्यो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्तन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोबायोजेनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिक परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एएफपीले जनाएको छ। बुन्डी बिग्यो प्रजातिको इबोला विरूद्ध अहिलेसम्म कुनै विशिष्ट खोप वा उपचार उपलब्ध भएको छैन। त्यसैले कंगोमा फैलिएको पछिल्लो प्रकोप नियन्त्रणका लागि नयाँ खोपको विकासलाई महत्वपूर्ण मानिएको छ। अब खेल समाचार। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि 20 सम्म हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको प्रमुख तालिका सार्वजनिक गर्दा नेपाल समावेश रहेको छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट महिला गरी 4 प्रतियोगिता गुमाएको थियो। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी रहेका छन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता सिंगल राउण्ड रोबिन प्रणालीका आधारमा खेलाइनेछ। प्रतियोगितामा विजेता टोली उज्बेकिस्तानमा हुने प्रतियोगिताका लागि छनौट हुनेछन्। एएफसीका अनुसार अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, ताजकिस्तान, उज्बेकिस्तान र भियतनामले फिफा 17 वर्ष मुनिको विश्वकप खेलका कारण सिधै छनौट भएका छन्। हस्त बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
9: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
8: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
9: त्यसको त चिन्तै नगर्नु न दिदी,
8: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
10: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: यो दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
5: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
6: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
8: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
9: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौ। दम्पतिहरूको लागि खुसीको खबर,
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन

0: तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
2: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै जीजी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468383522।
0: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला
9: ल। हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9856231128, 9462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: कति राम्रो देखिए कि।

0: मिमी किनेको कुर्ता लगायो कि क्या हो?
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
5: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
6: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
7: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
7: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891-50633 र 97476-80681।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
8: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
9: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
8: परशुराम शर्मा भण्डारी कवासी ₹31,500,
9: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
8: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
9: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
8: तुलसी शाह दुलेगौडा ₹10,505,
9: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
8: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
9: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
8: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
10: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
10: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
8: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
10: द्वितीय पुरस्कार ₹15,000,
8: तृतीय पुरस्कार ₹10,000,
10: सान्त्वना पुरस्कार ₹5,000,
8: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
10: द्वितीय पुरस्कार ₹5,000
8: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
8: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9855-31937,
10: सुरेन्द्र श्रेष्ठ 9855-36136,
8: रविन्द्र राज पौडेल 9855-62888।
11: This is Radio Dhor Barahi 103.8 MHz.
8: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: पाइपिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
11: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 98460 78528 र 98028 16142।
5: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू,
6: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
5: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
6: कपाल झर्ने समस्या,
5: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
6: टाउको तथा शरीरको चाया,
5: बुढेसकालमा छाला चिलाउने रोग,
6: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
5: छाला तथा यौनाङ्गमा आउने मुसा,
6: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
5: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू,
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाथेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाथेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
11: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिट पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तन हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
12: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
12: प्रोप्राइटर खान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
14: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
22: स्टुडियो अहिले बिहानको 11 बज्यो।
23: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

我哥哥，把我怎样？把一家子搞。

पनि गरिन जान्नुपर्छ। नत्र

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
4: एपी स्टोर दुलेगौडा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0564143121,
5: मोबाइल 98065678634 र 97081105090।
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
7: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
8: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: कहाँ जाने?
10: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी।
9: अनि बीचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
11: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: We'll be right back.
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
1: आहा, कति स्वादिष्ट। नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर

0: तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
3: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
4: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक सुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968161887।
5: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850662136 र 9151166136।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ। अनि
0: 103.8 अन्तर्मनको आवाज।
5: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
8: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
7: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
8: लेन्दे खोलाको जलाधारमा बनेको ताल फुट्यो, तिब्बतमा उद्धार कार्य स्थगित, नेपालमा सुरक्षित रहन सर्कुलर।
7: रसुवाबाड़ीमा परेकाहरूको आज पनि बिहानैदेखि खोजी शुरू, 479 जनाको सब फेला, 977 जना सम्पर्कविहीन।
8: पृथ्वी राजमार्गको लेदो पछाउने काम जारी, अझै सञ्चालनमा आएन, नेपाललाई जस्तोसुकै सहयोगका लागि तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
7: सिरियामा इजरायली सेनाद्वारा दुईवटा मोर्टार सेल प्रहार, लेबनानमा भएको आक्रमणमा एक महिलाको मृत्यु, 6 जना घाइते।
8: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसीको सेमी फाइनलमा न्यूजील्याण्डका मर्डोकसँग प्रतिस्पर्धा गर्दै।
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
10: यो त साइड जब दाइ, यो चाहिँ मेन।
9: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
10: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
9: थाहा छ, त्यसैले त यही लिन आएको।
10: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
9: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
10: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
9: सुरक्षा घरको।
11: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: समाचार अब विस्तारमा। चीनको छोचेन खोला र पुरेफू त्याङसु नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ। त्रिशुली नदीको मुहान समेत रहेको सो क्षेत्रका तालहरू फुटेपछि नेपालमा सतर्कता अपनाउन आग्रह गरिएको छ। चीनिया पक्षबाट उक्त ताल फुटेको जानकारी आएको र नेपालमा पनि सतर्कता अपनाउन तटीय क्षेत्रका नागरिकलाई सर्कुलर गरिएको रसुवाका प्रमुख जिल्लाधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएको छ। नेपाल प्रहरीले पनि भर्खर मात्र सबै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। चीनिया जलस्रोत मन्त्रालयले हिजो मात्र सो क्षेत्रमा 20 लाख घनमिटर पानी जम्मा भएको र तीन दिनमा थप 30 लाख घनमिटर पानी जम्मा हुने बताएको थियो। सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो। त्यसैबीच ताल फुटेपछि चीनको तिब्बत क्षेत्रमा जारी उद्धारको काम समेत रोकिएको छ। सरकारले उद्धार टोलीलाई घटनास्थलबाट 1 किलोमिटर टाढा हट्न निर्देशन दिएको छ। नेपाल चीन सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चीनिया सरकारी समाचार संस्था सीसीटीभीले जनाएको छ।
8: रसुवाको भटिकोशी बाढ़ीमा सम्पर्कविहीनहरूको आज पनि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय समेतको सहभागितामा आज पनि खोजी उद्धार तथा राहतको कार्यक्रम जारी राखिएको हो। यसैबीच खोजी तथा उद्धारका क्रममा नेपाली सेनाले हाइड्रो पावरका सुरुङमा फँसेकाहरूको उद्धार गरिरहेको छ। रसुवा स्थित जलविद्युत आयोजना हाइड्रोको सुरुङ टनेलभित्र बाढ़ीका कारण फँसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको हो। जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बावजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले टनेलबाट केहीको सकुशल उद्धार गरेको जनाएको छ। सुरुङभित्र अझै कति मानिसहरू फँसेका छन् भन्ने विषयमा खोजी जारी राखिएको र उनीहरूको उद्धार गरिएको प्रयास भइरहेको सेनाको भनाई छ। प्रहरीका अनुसार सम्पर्कविहीन रहेका 997 जनाको खोजी कार्य तीव्र पारिएको छ। रसुवाका 161, मकवानपुरका 66, भन्सार कार्यालयका 11 जना, अध्यागमन कार्यालयका 4 जना, नुवाकोटका 1 जना, नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 45 जना र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन छन्। 517 जना विदेशी नागरिक र 127 जना नेपाल घुम्न आएका गैर आवासीय नेपालीहरू सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको लागि 13,295 जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरीका 7,250, नेपाली सेनाका 4,200 जना र सशस्त्र प्रहरी बलका 1,845 जना खटिएका छन्। हालसम्म 3,253 जनाको जीवितै उद्धार गरिएको छ। उद्धारका कार्यका लागि नेपाली सेनाका 6 वटा र निजी 9 वटा गरी कुल 15 वटा हेलिकप्टर प्रयोग भइरहेका छन्। आज पनि 500 भन्दा धेरै मानिसको उद्धार गर्नुपर्ने अवस्था रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवाको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 पुगेको छ। प्रहरीका अनुसार 469 शव मध्ये सबैभन्दा धेरै चितवनमा 178 जनाको फेला परेको छ। नवलपरासी पूर्वमा 110, गोर्खामा 44, नुवाकोटमा 37, धादिङमा 33, तनहुमा 28, नवलपरासी पश्चिममा 27 र रसुवामा 12 जनाको शव भेटिएको छ। 1,545 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको नुवाकोटको त्रिशुली अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
7: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइरहेको जानकारी दिनुभयो। बाढ़ीले मच्चाएको ताण्डवबारे बोल्दै ट्रम्पले त्यो असाधारण र डरलाग्दो अवस्था बनेको र लेदोसहितको भेलले निकै बलिया र पक्की घरलाई समेत सहजै बगाएको उल्लेख गर्नुभयो। साथै सो विपद प्रभावित क्षेत्रमा दर्जनौं अमेरिकी नागरिकहरू पनि रहेको भन्दै ट्रम्पले उनीहरूको सुरक्षित उद्धार तथा खोजी कार्य आफ्नो सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। नेपाल सरकारले अनुरोध गरे बमोजिम आवश्यक जुनसुकै किसिमको राहत उपलब्ध गराउन अमेरिका तयार रहेको समेत उहाँको भनाइ छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले आपतकालीन राहतका लागि 5 लाख अमेरिकी डलर सहयोग घोषणा गर्नुका साथै विज्ञ उद्धार टोली परिचालन गरिसकेको छ।
8: काठमाडौँ मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि अस्तिदेखि सड़क अवरूद्ध छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको 2 स्थानमा र गल्छी गाउँपालिकाको 1 ठाउँमा बाढ़ीले थुपारेको लेदो पन्छाउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ। लेदो थुप्रिएको ठाउँमा उपकरण प्रयोग गरी लेदो हटाउने काम भइरहेको छ। आज दिनभरिमा सड़क खुलाउने गरी काम तीव्र गति स्थितिमा भइरहेको जनाइएको छ। काठमाण्डुको नागढुङ्गादेखि मुगलिनसम्मको सड़क खण्ड बाढ़ीको ले प्रभावित भएको कारण भदौ 10 गते नै पूर्ण रूपमा बन्द हुँदा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प प्राय छ र स्वाको त्रिशुली मैलुङ सेप्रेमेसी सड़क खण्ड बाढ़ीका कारण साउन 8 गतेदेखि नै पूर्ण रूपमा अवरूद्ध छ, जुन लामो समयसम्म चल्ने सम्भावना छैन। रसुवाका अन्य मुख्य राजमार्ग पनि साउन 10 गतेदेखि नै बन्द अवस्थामा रहेका छन्।
7: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
12: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। नव उद्योगपति पवित्र अर्थात जनै तथा रक्षाबन्धन धारण गरी आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक हिन्दू सनातन धर्मावलम्बीले नदी ताल तलाव पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ। ब्राह्मण क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनै फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ। रक्षाबन्धन बाँध्दा एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुर स्थित अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत भरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। यस्तै आजै 11 थरीका गेरागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेवार समुदायले आजको दिनलाई क्वाँटी पुण्यको रूपमा मनाउँछन्। नेपालको तराई क्षेत्रमा भने आजका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। तामाङ समुदायले भने आजको दिनलाई कुनिङ्याको नाममा नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गरी ज्ञान दिवसको रूपमा मनाउँछन्। बोन धर्मगुरूहरू गोसाईकुण्ड, पाँच पोखरी, सैलुङ, तेमाल र ललितपुरको कुम्भेश्वर मन्दिरमा जाने गर्छन्। आज काठमाडौँको उत्तर पूर्वी भेकमा रहेको मणिचूट, रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, धनुषाको जनकपुर धाम, धनुष सागर र गंगा सागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल पोखरी र कुण्डमा मेला लागेको छ।
7: लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरतीमगरले गैराती 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको। नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम प्रदेशसभाको 8 अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताउनुभयो। प्रदेशसभाको 8 अधिवेशन गत वैशाख 17 गतेदेखि शुरू भएको थियो।
8: अब अन्तर्राष्ट्रिय समाचार। युद्धविरामका बावजूद इजरायलले आफ्ना छिमेकी देशमाथिको आक्रमण जारी राखेको छ। सिरियाको आधिकारिक समाचार संस्था सानाका अनुसार इजरायली सेनाले दमास्कसको पश्चिमी उपनगर स्थित बेइत जिन्ना र रेड हिल्स क्षेत्रको कृषि भूमिमा 2 मोर्टार शेल प्रहार गरेको छ। यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि सिरियाले अन्तर्राष्ट्रिय कानून विपरीतको यस कदमको विरोध गर्दै आफ्नो भूभागबाट इजरायली सेनाको पूर्ण फिर्ती हुनुपर्ने माग दोहोराएको छ। उता लेबनानको दक्षिणी क्षेत्रस्थित नबाटिय जिल्लामा इजरायली लड़ाकु विमानले गरेको हवाई आक्रमणमा 1 महिलाको मृत्यु भएको छ भने अन्य 6 घाइते भएका छन्। अरब सालिम र नकौरा क्षेत्रमा भएका ती आक्रमण हिजबुल्लाहले इजरायली क्षेत्रतर्फ ड्रोन प्रहार गरेको भनिएको बदलामा भएको इजरायली सेनाले जनाएको छ। यसैबीच इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा गैराती धरपकड़ गरेको अल जजिराले जनाएको छ। धरपकड़ र अश्रु ग्यास प्रहारका कारण कयौं मानिस श्वास प्रश्वासको समस्याबाट पीड़ित भएका छन्। प्रहार भएका ग्यास क्यानिस्टरका कारण स्थानीयहरू कारण स्थानीय घरहरू नजिकै आगलागी समेत भएको बताइएको छ।
7: अब खेल समाचार। नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफजी सीजन 5 को सेमीफाइनलमा आज न्यूजील्याण्डका अपराजित फाइटर काशिप मार्कोटसँग प्रतिस्पर्धा गर्दैछन्। रविन्द्र र मार्डोक बीचको प्रतिस्पर्धा चीनको सांघाई स्थित अक्टागनमा आज अपरान्ह पौने 3 बजे शुरू हुनेछ। दुवै फाइटरको व्यावसायिक प्रदर्शन उत्कृष्ट रहेकाले सेमीफाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। बजाङ्गी बाघ उपनामले परिचित रविन्द्रले व्यावसायिक एमएमए करियरमा हालसम्म वान्टम वेट विधामा खेलेका 10 मध्ये 9 खेल जितेका छन्। सन् 2023 इस्माइल खानसँग पराजित भएपछि रविन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट 17 भारतका चर्चित फाइटर चुन रेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उनले वान्टम वेट उपाधि जितेका थिए। उक्त जीतसँगै रविन्द्र म्याट्रिक्स फाइट नाइटको वान्टम वेट उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए। रविन्द्रका प्रतिद्वन्दी काशिप मार्डोक पनि अपराजित यात्रामा छन्। उनले आफ्नो व्यावसायिक एमएमए करियरमा अहिलेसम्म कुनै पनि खेल हारेका छैनन्। मार्कोटले गत मेमा रेड टू यूएफसी सिजन 5 क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएका हुन्। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
8: लेन्दे खोलाको जलाधारमा बनेको ताल फुट्यो। तिब्बतमा उद्धार कार्य स्थगित। नेपालमा सुरक्षित रहन सर्कुलर।
7: रसुवा बाढ़ीमा परेकाहरूको आज पनि बिहानैदेखि खोजी शुरू। 469 जनाको शव फेला। 977 जना सम्पर्कविहीन।
8: पृथ्वी राजमार्गको लेदो पछ्याउने काम जारी। अझै सञ्चालनमा आएन। नेपाललाई जस्तोसुकै सहयोगको लागि तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
7: सिरियामा इजरायली सेनाद्वारा 2 मोर्टार सेल प्रहार। लेबनानमा भएको आक्रमणमा 1 महिलाको मृत्यु। 6 जना घाइते।
8: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रोड टू यूएफसी को सेमीफाइनलमा न्यूजील्याण्डका मर्डोकसँग प्रतिस्पर्धा गर्दै।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
12: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।
13: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466-18817।
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्चीकै मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98114-35622।
18: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
19: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
18: अनि बन्छ त दाई
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
22: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
23: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
24: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
25: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
23: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
24: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइन गर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत

0: झुम्का, तिजोडा झुम्का, सिक्री, लकेट, माइलेटी लहरी, छड्केटी लहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुर एफएनसी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453305।
2: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के।

0: शैलेश को बुवा यसपाली अलिअलि घर भाना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9871782
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थ

0: टाढा टाढा बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090343335।
2: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4 वार्षिक साधारण सभा तथा 2 अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहु। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहु।
1: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
6: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746786।
8: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
1: यही भाद्र 13 गते दोस्रो शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
1: वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
9: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
1: बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 3:30 बजेबाट साँझ 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
11: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
12: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन 0965414377 मोबाइल 98560443
1: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
13: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
13: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516044
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
14: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
0: मोबाइल 98058535537 र 98066159900।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
12: 30 का गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
12: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
13: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
12: द्वितीय पुरस्कार ₹15,000,
13: तृतीय पुरस्कार ₹10,000,
12: सान्त्वना पुरस्कार ₹5,000।
13: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
12: द्वितीय पुरस्कार ₹5,000
13: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7,
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
13: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31 937,
12: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
13: रविन्द्र राज पौडेल 98560 62 888।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
15: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
17: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
18: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
19: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
20: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन्या अपवाक्कै।
21: यो हो बोनस चाउचाउ।

0: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865078634 र 9701107090।
2: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0564142233, मोबाइल 9968861887।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
7: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
8: स्टुडियो साइड
9: अहिले दिउँसोको 1 बज्यो।
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: Cameras, standby. Reload music.
12: नेपाली चलचित्रका गीत संगीतहरू।

0: नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, अक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्नु खोज नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन नमस्ते नमस्कार वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु र अब यहाँहरूसँग ठिक एक बजेदेखि दुई बजेको टाइम चेकसम्म साथमा रहनेछु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com .in/ लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई यहाँले विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरी त्यसै गरी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा र आजको एपिसोडमा रहेर फ्राइडेको एपिसोडमा रहेर हामीहरू फिल्म इन्फर्मेसन मुभी सङहरूलाई कार्यक्रम स्थान दिइनेछौ र त्यसै गरी श्रोता साथी कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु र आज विशेष दिन पनि रहेको छ त्यसै गरी श्रोता साथी आज जनै पूर्णिमा पनि रहेको छ रक्षाबन्धन पनि रहेको छ र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई आज रक्षाबन्धन अनि जनै पूर्णिमाको धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमको पहिलो सांगीतिक कोसिरी स्वरूप यहाँको लागि एउटा प्रोग्रामको ओपनिङ स्वरूप चाहिँ एउटा मिठो सङ राखिरहेको छु सम्पूर्ण सुनेर बस्नुहुने दाजुभाइ तथा दिदी बहिनीहरूको लागि चाहिँ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ मेरी दिदी टाइटलमा रहेको सङ रहेको छ मिठो भाका रहेको छ स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, मेरी दिदी टाइटलमा सजिएको यो निकै नै सुमधुर सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँको लागि चाहिँ हामी तीन भाइ मूलबाट रहेको कलकल खोला साइलीजी टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर साथी कलकल खोला शैलीजी निकै नै रमाइलो सङलाई पनि गाएको विस्तार दिइसकेको छु। हामी तीन भाइ बुबाट रोहीको मिठो सङ रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि स्वीकार्नु भयो होला प्रोग्राममा भने त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ कार्यक्रमको हाम्रो पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला चाहिँ भइसकेको छ र विश्राम पूर्व जानु अघि चाहिँ यहाँहरूको लागि एउटा निकै नै सुमधुर सङ राखिरहेको छु। ए मेरो हजुर मुभी टाइटलबाट रहेको सङ रहेको छ फुलको थुङ्गा हौ कि, जसमा आवाज रहेको छ उदित नारायण छ अनि दिपा नारायण छको भने यो मिठो सङलाई राख्दै जाँदैछु व्यावसायिक विश्रामतर्फ। त्यति बेलासम्म भने हामीलाई सुनेर मनोरञ्जन लिँदै गर्नुहोला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर।

0: ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
3: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
6: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
7: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
8: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
9: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
16: कान्छी, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामान

0: लिएर आऊ है।
1: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
0: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, लेट्स डन।
4: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर श्रोता साथी केही छिनको अविश्राम लगतै फेरि पनि हामी सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछौ प्रोग्राम फिल्मी संसारमा भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 101.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई त्यहाँले सुन्न सक्नुहुनेछ र श्रोता साथी अहिलेको लागि भने चाहिँ प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो भाकालाई मिठो सङलाई चाहिँ ढिला नगरिकन राख्नतर्फ दिन लागिरहेको छु र साथी कन्यादान टाइटलमा सजिएको निकै नै सुमधुर सङ रहेको छ स्वीकार्नुहोला है त

हजुर साथी, कन्यादान टाइटलमा सजिएको यो निकै नै सुमधुर संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँहरूको लागि लहनले जुरायो कि टाइटलमा रहेको संघ राखिरहेको छु। दर्पण छाया मूलबाट रहेको संघ रहेको छ भने स्वीकार्नु होला है।

हजुर श्रोत साथीहरू, निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। लहनले जुरायो कि टाइटलमा रहेको सङ्ग चाहिँ रहेको थियो भने दर्पण छाया मुभीबाट रहेको सङ्ग चाहिँ रहेको छ। त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने हामी फेरि पनि कार्यक्रमको एउटा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला चाहिँ हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि चाहिँ जनम जनम जिउलासँगै टाइटलमा रहेको सङ्ग राखिरहेको छु। यो मिठो सङ्गलाई राख्दै हामी जाँदैछौ प्रोग्रामको फेरि पनि अर्को विश्रामतर्फ भने त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्थ पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
5: सधैँभरि एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
7: उपचार हुने रोगहरू
6: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
7: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
6: कपाल झर्ने समस्या
7: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
6: टाउको तथा शरीरको चाया
7: बुढेसकालमा छाला चिलाउने रोग
6: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
7: छाला तथा यौनाङ्गमा आउने मुसा
6: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
7: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
6: विस्तृत जानकारीका लागि सम्पर्क 065414233 र 98678187
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Otis Shuna Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: हाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9461616878
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राममा पुनः उपस्थित भइसकेकी छु भन्दै श्रोता साथी पक्कै पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुनिराख्नु भएको छ होला र अन्तिमसम्म पनि सुनेर यहाँले साथ दिइरहनु भएको छ होला भन्दै श्रोता साथी, आजको एपिसोडमा रहेर हामीले फिल्मी इन्फर्मेसन अनि मुभी सङ्गलाई कार्यक्रम विस्तार दियौं र त्यसै गरी सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो होला भन्दै अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमका हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ भन्दै जाँदा जाँदै प्रोग्राम सम्बन्धी चाहिँ एउटा छोटो मिठो जानकारी यहाँहरू माझै राख्नतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा यहाँहरूमा हरेक दिन एउटा नयाँ श्रृंखलाको साथमा हामी उपस्थित हुने गर्दछौ भने सन्डेको एपिसोडमा रहेर फिल्म इन्फर्मेसन अनि सङ्गलाई कार्यक्रम स्थान दिन्छौ र त्यसै गरी मन्डेको एपिसोडमा रहेर हिट आइटम नेपाली मुभी सङ्गलाई कार्यक्रम स्थान दिन्छौ र त्यसै गरी ट्युजडेको एपिसोडमा रहेर चाहिँ न्यू मुभी ट्रेलर अनि ट्रिजरहरूलाई कार्यक्रम स्थान दिनेछौ भने वेनसडेको एपिसोडमा रहेर न्यू नेपाली मुभी सङ्गलाई कार्यक्रम स्थान दिनेछौ। त्यसै गरी श्रोता साथी, थर्सडेको एपिसोडमा रहेर हामीहरू ओल्ड नेपाली मुभी सङ्गलाई कार्यक्रम स्थान दिन्छौ भने अन्तिममा फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी यसै गर्ने इन्फर्मेसनहरू मुभी इन्फर्मेसनहरूलाई कार्यक्रम स्थान दिन्छौ अनि सँगसँगै कार्यक्रममा ओल्ड अनि न्यू मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिनेछौ र त्यसै गरी श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्त मनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। इन्टरनेट अनलाइन मार्फत पनि यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी, कार्यक्रम सम्बन्धी छोटो मिठो जानकारी त यहाँको माझ राखिसकेको छु र आजको एपिसोडलाई यहाँले पक्कै पनि मनोरञ्जनको साथ त सुन्नुभयो होला भन्दै छुटिनु पर्ने बेला पनि हाम्रो भइसकेको र कार्यक्रममा छुटिनु पूर्व चाहिँ फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। गीतको टाइटल रहेको छ सानो छदा सुनेको थिए। यो मिठो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ भोलि फेरि पनि अर्को रमाइलो श्रृङ्खलाको साथमा भेट हुने बाचा गर्दै अहिलेको लागि भने हामी छुटिन्छौ। नमस्ते, नमस्कार, हैता।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: एक सय 103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो तान्छेर अहिले दिउँसोको 2 बज्यो।
10: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
1: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब प्रधानमन्त्री देवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्। बिहिबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। भदौ 10 गते नेपाल चीन सिमाना एवं भोटीकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री देवी प्रकोप कोषमा जम्मा गर्ने मन्त्री परिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले फटिकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभए ताल भरिएर ओभरफ्लो भएको बताएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारी अनुसार ताल भरिएर बगेको पानीका कारण बाढ़ीको मात्रा बढ़ेकोले तल्लो तटीय क्षेत्रमा सचेत गराएको हो। यसअघि नेपाल प्रहरीले बाढ़ भत्केको जानकारी प्राप्त भएको भन्दै तटीय क्षेत्रमा सतर्क रहन र सुरक्षित ठाउँतर्फ जान सूचित गरेको थियो। चिनियाँ सरकारी संचार माध्यमले बाँध फत्किएको नभए जम्मा भएको पानी बाँध भरिएर बाहिर निस्किएको बताएको छ। सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्र सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर गर्न आग्रह गर्नुभएको हो। वहाँले रकमको आधिकारिक अर्थ मन्त्रालयले चाँडै सार्वजनिक गर्ने बताउनु भएको छ। नेपाली तथा विदेशमा रहेकाहरूबाट राम्रो सहयोग आइरहेको वहाँले बताउनु भएको हो। वहाँले सरकार अहिले उद्धार केन्द्रित रहेको बताउनु भएको छ। वहाँले बाहिरबाट आउने सहयोगमा परराष्ट्र मन्त्रालयसँग सम्पर्क भइरहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा अस्ति बुधबार आएको विनाशकारी बाढ़ीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा खाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। सिचर अस्पताल महाराजगंज अस्पतालमा 3,000 घाइतेको 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज भएका छन्। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका 31 जना मध्ये 12 जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ी प्रभावितहरूको राहत उद्धार तथा खोज तलासका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका मन्त्रीहरूको एक एक महिनाको पारिश्रमिक पनि सहयोग गर्ने निर्णय गरिएको छ। बैठकले बाढ़ी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली समेत पठाउने निर्णय गरेको छ। बाढ़ीका कारण प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा आवश्यक औषधि व्यवस्थापनका लागि स्वास्थ्य टोली परिचालन गरिने सरकारले जनाएको छ। यसै मन्त्री परिषद बैठकले आएको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यमा गंगादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ। रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढ़ीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेना सक्रिय भएको छ। शवको व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढ़ेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ। शव संकलन तथा खोजी कार्य ढिलो भएको गुनासोपछि सेनाले विशेष टोली परिचालन गरेर सम्भावित स्थानमा खोजी तथा शव संकलन गरिरहेको जनाएको छ। बाढ़ीले बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्याएका शवको खोजी तथा संकलनका लागि आज रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप 1,200 सैनिक परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रसँगै त्रिशुली र नारायणी नदी किनारका सम्भावित स्थानका सैनिक टोली खटाएर खोजी तथा शव संकलनलाई उच्च प्राथमिकताका साथ अघि बढ़ाएको छ। यसअघि बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले 1,600 जनशक्ति परिचालन गरेको थियो। थप 1,200 सैनिक परिचालन भएसँगै भुटेकोशी बाढ़ी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार राहत र सब संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति 2,800 पुगेको छ। नदीमा तीव्र बहाव र कठिन भौगोलिक अवस्था रहे पनि सैनिक टोलीले सम्भावित स्थान पहिचान गर्दै निरन्तर खोजी तथा सब संकलनको काम गरिरहेको सेनाले जनाएको छ। सेनाका टोलीले रसुवादेखि त्रिशुली हुँदै नारायणी नदीको तटीय क्षेत्रसम्म सम्भावित स्थानमा निगरानी र खोजीलाई विस्तार गरेका छन्। बाढ़ीले बगाएर टाढासम्म पुर्याएको हुन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा समेत खोजीलाई केन्द्रित गरिएको छ। अस्ति बुधबारदेखि अवरोध काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले थादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सड़क अवरोध रहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका तीन दिनसम्म अवरोध हुँदा काम विशेष हिँड्नुपर्नेहरूलाई शास्ति भएको छ। अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छ्याउने काम भइरहे पनि सड़क खुलाउन बाँकी रहेको छ। अझै तीन ठाउँमा लेदो पन्छ्याउन बाँकी रहेको र आज बेलुकीसम्म सड़क खुलाउने गरी काम भइरहेको धादिङ प्रहरीले जनाएको छ। रसुवा हुँदै बुधबार आएको आकस्मिक बाढ़ीको प्रभावबाट गण्डकी प्रदेश पनि अछुतो रहेको छैन। गण्डकीका 11 मध्ये 9 जिल्लाका 137 जना बाढ़ीपछि सम्पर्कविहीन रहेका छन्। यो तथ्याङ्क शुक्रबार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयहरूमा संकलन गरिएको हो। बाढ़ीका कसैको ज्यान गुमेको भन्ने बारे अहिलेसम्म पुष्टि भएको छैन। अहिलेसम्म मनाङ र मुस्ताङका प्रशासनमा कसैले पनि आफन्त सम्पर्क बाहिर भएको विवरण टिपाएका छैनन्। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2,400 रूपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढ़ेको सुन मंगलबारदेखि लगातार घटेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार सुन आज 3,18,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 3,20,900 रूपियाँ रहेको थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 3,22,100 रूपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2,800 रूपियाँले बढ़ेर 3,19,500 रूपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 3,16,700 रूपियाँ रहेको थियो। आज चाँदीको भाव पनि खटबर भएको छैन। चाँदी हिजोको जस्तै आज पनि 4,965 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरान बीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासको हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराविले बताउनु भएको छ। साप्ताहिक प्रेस ब्रिफिङमा मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग पुनः खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा रहेको बताउनु भएको हो। पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङसाङ शहरमा शुक्रबार 5.1 म्याग्निच्युडको भूकम्प गएको छ। चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार बेन्जिङ समयअनुसार शुक्रबार दिउँसो 1:13 बजे सो भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु 29.23 डिग्री उत्तरी आछङ्क र 105.22 डिग्री पूर्वी दिशान्तरमा रहेको मापन गरिएको छ। हस्त दिउँसो 2 बजेको ठोरपर हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
14: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807172।
17: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
18: मैडम, धुम्रपान भनेको के हो?
17: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
17: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
3: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
20: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
3: ए हो र ल त ल
21: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछेपानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98561692
22: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
23: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
24: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
23: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
22: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564142333 मोबाइल 98678168887
25: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
26: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
25: अनि बन्छ त दाई
26: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
27: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्विसौनीको ठिक पारिपट्टि
28: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
29: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
28: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
30: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665 93 369।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू: विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461।
8: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
9: अनि बिचमा नझर्ने।
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोर फिर्दी छाबदी देउराली, साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235 52663।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल,
7: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
14: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
15: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
16: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
17: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
18: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
19: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
1: कता हिँड्नु नि मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
19: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
1: त्यसो भए कहाँ जाने त कान्छा
19: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
1: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
20: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
21: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
22: हेलो बा
23: कति बन्यो घर अनि ढलान भयो त
24: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
22: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
24: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
25: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
26: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
25: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746680681
27: मम्मी भोक लाग्यो खाजा खाऊ न
28: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
27: हस् मम्मी
22: मैले सुने छोरी ल जाम हिँड
28: सुन्नुहोस् न खाजा खान त बिजी मम हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
26: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
28: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
26: बीजी मम हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
29: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
30: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
29: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बान बानिया संगम बानिया फोन 0 65 4 14 142 98 5 60 23 128 98 4 62 14 726
30: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुल चोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुल चोक तनहुँ।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 धुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460069246।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस धुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 98166034372।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
5: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
6: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
5: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
6: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
5: पार्वती रिमाल दुलेगौडा रु 10,100,
6: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
5: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
6: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
5: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
6: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
5: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
6: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
5: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल जाउँ।
8: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
13: X103.8 अन्तर्मनको आवाज।
14: स्टेशन 1 स्टुडियो टाइम
15: अहिले दिउँसोको 3 बज्यो।
16: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ, यो हो हा हा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 489 पुग्यो, 393 शवको पहिचान हुन सकेन।
0: बेपत्ताको खोजी र शव व्यवस्थापनमा सक्रियता, 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी र 15 हेलिकप्टर उद्धारका लागि परिचालन।
1: प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने सरकारको निर्णय। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ गण्डकी प्रदेश सरकारद्वारा 4 करोड़ सहयोग।
0: चीनमा 5.1 म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउनु बाँकी, नेपाललाई सहायता उपलब्ध गराउने चीनको घोषणा।
1: र टी20 सिरिज अन्तर्गत पहिलो खेलमा आज साउथ अफ्रिका र नामिबिया भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 489 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 489 जनाको शव भेटिएको हो। त्यसमध्ये नवलपरासी पूर्वमा 112, गोरखामा 44, धादिङमा 40, चितवनमा 186, तनहुमा 29, नवलपरासी पश्चिममा 28, नुवाकोटमा 27 र रसुवामा 13 शव भेटिएका छन्। तीमध्ये 393 जनाको शवको पहिचान हुन सकेको छैन। शव भेटिएका जिल्लासँगै काठमाडौँ पोखरा पाल्पा रूपन्देही कपिलवस्तु जिल्लामा राखिएको प्रहरले जनाएको छ। अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। 73 जना घाइते भएका छन्। अहिलेसम्म 977 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा 15,108 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर उद्धार तथा राहत कार्यमा खटिएका छन्। सरकारले प्रभावित क्षेत्रमा 10 ट्रक भन्दा बढ़ी राहत सामग्री पठाइसकेको र 4 हेलिकप्टरबाट खाद्य तथा गैर खाद्य सामग्री ढुवानी गरिएको छ।
1: रसुवागढ़ी एवं भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले बाढ़ी प्रभावितहरूको पुनर्स्थापनाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ। यस्तै भारत सरकारसँग जी2जी खरीद माध्यमबाट 25,000 मेट्रिक टन रासायनिक मल खरीद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
0: भोटेकोशीको बाढ़ी पीड़ितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले 4 करोड़ प्रदान गर्ने भएको छ। आज विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। मुख्यमन्त्रीले बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनु भएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा पुनर्स्थापनाका लागि 2 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आजको बैठकले उक्त निर्णय गरेको हो। सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय भएको सरकारका प्रवक्ता अवकाश बहादुर रावलले जानकारी दिनुभएको छ। साथै बाढ़ी पीड़ित र प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय पनि भएको छ।
1: रसुवा बाढ़ीमा विपत्ता भएका नागरिकको खोजीमा नेपाली सेनाले सक्रियता बढ़ाएको जनाएको छ। शव संकलन र व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेका गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको उल्लेख गरेको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी शव संकलन गरिरहेको छ। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको छ। यसअघि सेनाले प्रभावित नागरिकको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बावजूद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फैला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढ़ाएको जनाएको छ।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यस्तो गरेमा कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको र त्यसपछि प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहीन भएका पर्यटक मध्ये विभिन्न देशका 117 जना पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐले हालसम्म भारतको 85, चीनको 16, दक्षिण कोरियाको 9, संयुक्त राज्य अमेरिकाको 2 र इटलीका 2 जनाको उद्धार गरिएको छ। यस्तै देशको नाम नखोलेका 3 जनाको समेत उद्धार गरिएको छ। निमित्त सीईओ ऐले अन्य हराएका पर्यटकको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड पर्यटन प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिनुभयो। यसबाहेक ट्रेकिङ कम्पनी गाइड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फँसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन्। पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण संकलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधि गरिरहेको जनाएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर 1234, हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 9852849445 सम्पर्क गर्न भनेको छ।
0: भोटेकोशीमा आएको बाढ़ीपछि काठमाडौँ उपत्यका बाहिर जाने मुख्य नाका नागढुङ्गा मुगलिन राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। रसुवा हुँदै चीनको नाका जाने पासाङ लामु राजमार्ग पनि पूरै ध्वस्त भएका कारण बन्द भएको छ। यी सड़क हुँदै सामान ढुवानी गर्ने मालवाहक ट्रकहरू अहिले राजधानीमै अड्किएका छन्। कलंकीदेखि बल्कुसम्म सड़क ट्रकले भरिएको छ। सड़कको एक लेनमा ट्रकहरू लाइन लागेर बसिरहेका छन्। उपत्यका बाहिरिनका लागि तयारी अवस्थामा रहेका ट्रकहरू अस्ति दिउँसोदेखि नै रोकिएका हुन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। चीनमा 5.1 म्याग्नेच्युडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रले जनाए अनुसार दक्षिण पश्चिमी सिचुआन प्रान्तको लुङचाङ शहरमा 5.1 म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन। यसै साथको सुरुवातमा नेपाल तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ी र पहिरोपछि कुनै दुवै देशमा उद्धार तथा राहत कार्य जारी छ। उक्त विपदमा सयौं मानिसहरूको मृत्यु भएको छ भने अझै कयौं बेपत्ता छन्। यसैबीच चीन सरकारले सीमावर्ती क्षेत्र केरूङ र नेपालतर्फ आएको विनाशकारी बाढ़ी पहिरो प्रभावित क्षेत्रका निम्ति आपतकालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको उच्च स्तरीय बैठकपछि यो घोषणा गरिएको चिनिया संचार माध्यमले जनाएका छन्। चीनका राष्ट्रपति शी चिनफिङको अध्यक्षतामा आज पार्टीका शीर्ष नेतृत्वको विशेष बैठक बसेको थियो। बैठकमा छिमेकी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपतकालीन राहत सामग्री र सहयोग पठाउने निर्णय गरिएको हो।
0: अब खेल समाचार। त्रिदेशीय टी ट्वेन्टी सीरिज अन्तर्गत आज साउथ अफ्रिका र नामिबिया भेट्दैछन्। दुई टोली बीचको खेल आज नामिबियाको विन्ड हक स्थित नामिबिया क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार साँझ पाउने छ बजे शुरू हुनेछ। दुवै टोली पहिलो खेल जित्दै सिरिजमा अग्रता कायम गर्न चाहन्छन्। यो सिरिजमा आयोजक नामिबिया, साउथ अफ्रिका र जिम्बाब्वे गरी तीन टोलीको सहभागिता रहनेछ। यो टी ट्वेन्टी सिरिज लगत्तै दक्षिण अफ्रिकाले नामिबियासँग एक दिवसीय खेल पनि खेल्नेछ। तीनवटा खेलहरूको सिरिज अन्तर्गत दुई टोली बीचको खेल सेप्टेम्बर 9 देखि 13 सम्म सञ्चालन हुनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 489 पुग्यो। 393 शवको पहिचान हुन सकेन।
0: बेपत्ताको खोजी र शव व्यवस्थापनमा सक्रियता। 13,000 भन्दा बढ़ी सुरक्षा कर्मी र 15 हेलिकप्टर उद्धारका लागि परिचालन।
1: प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने सरकारको निर्णय। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ गण्डकी सरकारद्वारा 4 करोड़ सहयोग।
0: चीनमा 5.1 म्याग्नेच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी। नेपाललाई सहायता उपलब्ध गराउने चीनको घोषणा।
1: र टी ट्वेन्टी सीरिज अन्तर्गत पहिलो खेलमा आज साउथ अफ्रिका र नामिबिया भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
7: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल,
9: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
7: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925। फोटो
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
12: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
10: र रामचन्द्र महत 9841616878।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
19: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
21: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
22: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
23: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
22: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यहीँ जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
1: पीस का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
1: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
1: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
1: सान्त्वना पुरस्कार रु 5,000 हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य

0: 5000
1: र तृतीय पुरस्कार रु 3000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560 31 937,
0: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
1: रविन्द्र राज पौडेल 98560 62 888।
2: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
0: मोबाइल 98058535537 र 98066 15 800।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
2: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
4: मात्र रेडियो ढोरबाराही 103.8 MHz मा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 98058535537।
2: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

0: दर्शन नमस्ते नमस्कार स्वागत छ प्रोग्राम ओम प्रश्न आभूषण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन उपस्थित हुने गर्दछौ भने आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौ जसमा चाहिँ हजुरहरूले सम्झना स्वरूपी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने हाम्रो रेडियो थोरबाराही 103.8 मेगाहर्जको पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र आज शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भन्दै श्रोता साथी यदि यहाँहरूलाई कार्यक्रममा आफ्नो रोजाएको गीत संगीत सुन्न मन भए तीज भाकाहरू जतिसै गरी लोकभाकाहरू सुन्न भए कमेन्ट गर्न सक्नुहुनेछ र कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप कार्यक्रमको दैलो उगार्दै यहाँहरूको लागि एउटा निकै नै रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु। त्यसै गरी हाल फिलहाल अहिले चाहिँ बजारमा चाहिँ निकै नै प्रचलित भाका पनि रहेको छ र श्रोता साथीहरूले पक्कै पनि सुनिराख्नु पनि भएको छ होला र गीतको बोल रहेको छ भकारीका धान सिकान होला है त
1: गारीमा धान्छ चरी आएर खान्छ भन्थ्यो चरीलाई कहाँ जान्छ मेरा।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। तीज भाका रहेको थियो भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ फेरि पनि यहाँहरूको लागि भनेर तीज भाका नै राख्नतर्फतिर लागिरहेको छु। निकै नै मिठो भाका रहेको छ र गीतको बोल रहेको छ हङकङको सारीले, जसमा आवाज रहेको छ तिलक ओली अनि आरती खड्काको, भने स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोत साथी, हङकङको साथीले गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार नभयो होला यो रमाइलो तीज भाकालाई भन्दै अहिलेको लागि भने यहाँहरूको लागि फेरि पनि एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। तीज भाका नै रहेको छ चौरी जिल्लामा गीतको बोलमा सोझिएको मिठो भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझीको, भने स्वीकार्नु होला यो सुमधुर भाकालाई है त।

हजुर श्रोत साथी, चरी जिल्लामा गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो मिठो भाकालाई भन्दै। श्रोत साथी अहिलेको लागि भने यहाँहरूको लागि एउटा अर्को रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ भेट भो माया। स्वीकार्नु होला यो रमाइलो भाकालाई।

हजुर श्रोत साथी, भेटभूममा यहाँ गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा रमाइलो भाकालाई स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ र साथसाथै कार्यक्रममा अहिले कार्यले मलाई स्वास्थ्य गीतको बोललाई राखिरहेको छु। यो रमाइलो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
2: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
3: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन। स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9860-57731, 9860-57731।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 4 बज्यो।
5: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

झुरले जे डौ सिमिङे पाउ नाको जम्मै जम्मै रेडियो सेमो मुच श्रोता लाफाको के यामासे बरेक सविता सिंजाली झेरी मगरौ नाको के छिन्यु मिनम श्रृङ्खलाङ मनिटा जातले आशाले नाको पट्टको न झेर्म न आउला गेप मुन्न आउला कानको पनि नाकुङ ढलिङ रोह दिनमो झेर्म नले गेप मनले यसै मासबार मातृभाषा आवाजको आवश्यकता आजको मूल नारा लानाखिङ नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी डुस्मो प्रसारण छान्च आदिवासी संसार अन्तर्गत मगर ढुटो मासवाराले नाकै कान्के रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगा हजाङ हरेक बिहिबार गोराकुङ कु बजौ सेटमिन ढुनिङ र शुक्रबार निन बिलाक बाङ्गा बजौ सेटमिन ढुनिङ सेकी हेक्ले डिहाङ हाम्रो पात्र मोबाइल एप कठ कठ फेसबुक पेजिङ र भिन्टा भरि सेकी हेक्ले कानुङ मासबारके दुलेगौडा बजारङले छ पीआर कल्चर एन्ड फेसन हाउसे प्रायोजन जातमनले नाको इसै मासबाराङ मगर ढुटो सेसे चलिङको मगर ढुट रोस रेवस सम्बन्धी सामग्रीको मगर मिगुर हटिङ स्रष्टा सर्जकुङ बारेङ र सेकी हेक्ले झ्याङ सेचेन समय सान्दर्भिक कुराकानीको र सेकी हेक्ले छिनिङ कानको लिङ्ग्या स्वर्गीय अरुण थापा मगरो बारेङ मासबार खास्के जुङकुट जात मनले नेपाली लिङ संगीत नेपाली गायन कुरा जात्छ बित्तिकै ढलिङ भर्मिकुङ मनाङ काटचुटी काटमेरमिन खिहोले नारायण गोपाल नारायण गोपाल औ ढलिङ लिङको चर्चाङले तर नारायण गोपाल बीबीसी नेपाली लिङौ सर्वेक्षणाङ के नम्बरङ पस्नाङ अरुण थापा मगर बुली नम्बरङ पस्मन्या अर्थात बीबीसी नेपाली सिवाङ सर्वेक्षण जाटनाङ काठ समयाङ अरुण थापा नारायण गोपाल डेनाङ चर्चाङ ल्या डेजै बाँकी कुराकानीको काठछिन ढुनिङ सारी चै भने गायक अरुण थापा न लिङ मनिटा लिङ स्वरूप आर्मा किन्नुहुमुनले लिङौ बोलले ऋतुहरूमा तिमी हरियाली बसन्त हौ यसै बहुचर्चित पट्टौ मन जुके सफल लिङ काचटी कान्द कानुङ ढुटो मासबाराङ काछिन सेनाखिङ रमाइलो जाटिङ है त श्रोता लाफाको

इसै पट्ट श्रोता लाफाकुङ मिगिनाङ छाहाच काट सिहेच लिङ नुनिङ मासबाराङ गायक अरूण थापा मगरो प्रसंग केन आठ साल के जुङकुर जातले कुलाक र महानमु कानकुङ कुरा सेमुयानी है त श्रोता लाफाको जति माया लाए पनि जति कसम खाए पनि चोट के हो व्यथा के हो साझाको जुन सँगै लगायत ढलिङ सेसे चलिङको कठ कठ काट मगर ढुटो लिङ काट राष्ट्रिय लिङ करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल बोलो लिङ भजनाङ र होस्कै काट तिमी राम राम भन लिङ्च लिङ्ग्या अरूण थापा मगरो जन्म 2009 साल पुष महिना 22 गते नि कलकत्ताङ 2009 साल पुष महिना 22 गते नि कलकत्ता भारतङ छाना होस्कुङ बाल्यकाल सेन कलकत्ता सेन दार्जिलिङ माउली इमाङ बिडिसा सेन काठमाडौँ होटजात मुन होस्कुङ बाल्यकाल बिडिसा पढाइ लेखाइ र बेङ्काङ कामजात छ उच्च पदुङ अधिकारी बोई गन्जु थापा मगरौ कामौ सिन्सिलाङ कुलाङ कुलाङ सरुवा छानले आलाङ आलाङ न होस्कुङ शिक्षा दीक्षा छाना क्षेत्रपाटी जेबी हाई स्कुलाङ परिसनाङ न स्कुलाङ मास्टर कोइ इसै बौजा सिहेच परिच बौजा महाले सिहेच लिङ्च बौजा आले डेमु देउला जे एन जोशी मास्टरै छ झन ओइ सिङ्गर सिङ्गर डेमु आर्मिन डामु याहुलाटा होस्कुङ साङ्गीतिक यात्रा कलकत्ता दार्जिलिङ छान्चै काठमाडौँ सम्म टाढा र मेकुङ इम सानेपा झम्सीखेल धुलीघाट आसपासुङ लाफाको मुकुन्द के खड्का कठ ढलिङ लाफाको झुरुम छान्मु लिङ्के आर्माट के लिङ्गरिके काजु सुरु छाना हटिङ होस्कुङ बोई काठमाडौँ पोखरा कामौ सिलसिलाङ सरुवा छान्मु नुहा र नेपाल बैंक क्षेत्रीय कार्यालय गेस्ट हाउस औ बसाई पृथ्वीनारायण क्याम्पस औ पढाई गिटार र पोखराङ चमचम जसुरु छान्छ पोखरेली युवा साहित्यकार कुङ पोखरेली युवा साहित्यिक परिवार कठै होस्को मोलनाखिङ झन सांगीतिक जीवाकाङ होस्को सक्रिय छानके लसा पोखरा लेनाङ न होस्को काठमाडौँ नुनाखिङ होस्को जीवाकाङ पहिलो लिङ तिमीबाट धेरै टाढा भएपछि रेकर्ड जाटके सफल छाना किशोर कुमार र नारायण गोपाल लिङ लिङमु सांगीतिक यात्रा सुरु जात्छ लिङ्ग्या अरूण थापा मगरे विनोद गौचनौ शब्द अरूण थापा मगरौ न संगीताङ जति माया लाए पनि जति कसम खाए पनि लिङ लिङ्गा यसै लिङै अरूण थापा के सर्वाधिक उचायङ टाहाका होस्को के संगीतौ ज्ञान ल्या लय धुन ताल तम्यो अनुभव र ल्या हिके डेनाङ होस्कै दार्जिलिङौ प्रसिद्ध संगीतकार दिव्य खालिन काठा संगीत कलास र लाचल्या सन् 1996 अप्रेल महिनाङ शंकरदेव क्याम्पस अघेर लाफा भवनाङ अरूण थापा मगरौ लिङुङ संग्रह अरूण आर्मिनुङ एल्बमौ विमोचन मासपार ल्या बैरागी काइला प्रमुख अतिथि ल्या मासपार सुरु छान् के परिचय समय भन्दा निस्तोम घटा नुनिङसम्म अरूण थापा अत्तोपत्तो माल्या नुनिङ होस्को बिना न अरूण आर्मिनो एल्बम विमोचन जाटके पसा कारण होसी बखटाङ होस्कुङ परिवार काठा लोस छान्मु अन्तै मुके जाटुला र होस्को मुच ठकनाङ फोन र माल्या फेरि होसी बखटाङ मोबाइल जमाना र माल्या मिपिनी पल्ट समाचार प्रकाशन छाना कि अरूण थापा लागू पदार्थ दुर्व्यसन सिलसिलाङ प्रहरीद्वारा गिरफ्तार छान्छ ल्याउँछ अरूण इरिन्च पर्कराङ ढलिङ फेरि घोचिस्मु भेट्नुन्या होस्को के पहिलो प्रेमाङ असफल छाना र वैवाहिक जीवनाङ र असफल लेन्जा घोषित छाना हटिङ होस्कुङ मास्टर बिजा हटिङ होस्कुङ मास्टर मिजा करुणा थापा फुन्नाखिङ महाजय होस्को के डास्मु नुहा हटिङ होस्को लागु पदार्थ दुर्व्यवसानी टरिन्छ मासे छ दलदलाङ फसडिसा अरूण थापा जीवाकाङ जति पनि लाफाको प्रेमिकाको मास्टर लाफाको कुसेर पनि सहयोगी माडाङजीसा मार्च कुराङ र मिमाराङ खियो के अरूण थापा झ्यालखानाङ कुसै र मेकुङ परिवारजनको डुब्के महानाङ र भित्रिक्न मुनाखिङ लिङसेटा केजा डिन्नाङ र
मख पस्म मौला अरुण थापा मगरौ जीवाकाङ अन्तिम अन्तिम चरणाङ होस्को कठा खाच युवा संगीतकार आनन्द रायो अनुसार अरुण थापा सारेन छानाखिङ बेङकाङ जागिरे अरुण थापौ बहिनी नानीके अरुण डाजे ताम्मासेन छानी अस्पताल आल्के पसा परिवार भर्मीको रामुयानी न देनाङ र परिवार व्यवस्था जाटाटा पट्टो लागि सेसे चलिङ लिङके रेन्झाकुङ प्रेमौ ढुकढुकियो लिङ लिङके अरुण थापा हिके मे कलाकार छाना हिके प्रेमिका विहीन छानके पसा रेच कुरा छ अचम्मङ कुरा नलेटनी श्रोता लाफाको अरुण थापो इम झम्सी खेलाङ टेलिफोन जडान जात छ पहिलो इम ल्या अरुण थापो इम हुसी एरियाङ न हुलाको बक्स चेलोक छ पहिलो इम ल्या 2030 साल भन्दा अघेर प्राइभेट गाडी राजा र राणाकुङ परिवारै बाहेक अरू परिवारै केटुला देहाङ अरुण थापो परिवारै न केटुला होडिन्छ सम्पन्न परिवार जन्मलाच अरुण थापा जीवाकुङ अन्तिम अन्तिम चरणाङ बाग बजार स्थित खसी चोको यात्री गेस्ट हाउस असह्य छान्मु फुटमु मुके पसा होस्को अझै 10-12 दिन बढी जीवामु लिङ रेकर्ड जाटके ढोको ल्या तर 2056 साल साउन 5 गते न होस्कै इसै भिन्टा डास्म नुके पसा छिनिङ वर्षै पिच्छे साउन 5 गते गायक स्वर्गीय अरुण थापा स्मृति दिवस काठमाडौँ भक्तपुर पोखरा झापा लगायत ठकनाङ भव्य काठा मन्डीले तर होसी बखटाङ यात्री गेस्ट हाउस गाँ जीवाके मनले गाँके बचडिनी डेमुराप मुमुनाङ हुस्कुङ वरिपरि 5-6 जना शुभचिन्तकको बाहेक अर्कुसेर माल्या गायक अरुण थापा मगरौ जीवाके प्रस्तुत जाटनाङ जाटनाङ अब चाहिनी का लिङके स्थानीयके समय छाना श्रोता लाफाको यसै लिङ र अरुण थापा मगरै न लिङ लिङ्गाले लिसरा रेच फिलिमाङ आबद्ध लेच लिङ चेनाखिङ कानको रमाइलो जाटिङ है त

श्रोता लाफाको गायक स्वर्गीय अरूण थापा स्मृति परिवारे झम्सी खेलाङ होस्कुङ शालिक निर्माण र जात चले गायक अरूण थापा स्मृति परिवारे अझै र होस्कुङ बारेङ अध्ययन अनुसन्धान जापमनले होस्कुङ लिङ्को अझै र रेडियो नेपाल लगायत अन्य रेकर्डिङ स्टुडियो काङ बैरी खोके बाँकीले च लिङ्को र लेकी रेमु अझै र अध्ययन अनुसन्धान जापमनले अरूण थापा मगरो बारेङ पुस्तक र प्रकाशन छानमनले देहाङ निस्फेरी सम्मान अरूण थापा जीवाकाङ आधारित फिल्म खास्के देच ल्याएर पनि रद्द छानमनुहा अझै पनि फिल्म खास्के जुङकुर जातमनले यसै काजुसो उद्देश्य चैनी युवा पुस्तके अरूण थापा शिशे च गुणको लाचै नुनी तर होस्को लख मासे च कुलरसङ फसाडी स्मु घोडिन्छ दुखद अन्त्य कुच्यौरो नाछाने देच आले डेमु गायक स्वर्गीय अरूण थापा स्मृति परिवारै हुँदा श्रोता लाफाको नाको कठा मुनाखिङ गायक अरूण थापा मगरो बारेङ ढलिङ कुराकानीको जात चाहिँ होस्कुङ सुमधुर सोराङ आबद्ध लिङको डेमु मुके ढलिङ मन लेनाङ लेनाङ र कानुङ ढुटो मास बारके भाकमुया समय अवधि र डुम्के नपा अर्को साटा फेरिकाट मिनम श्रृङ्खला लानाखिङ अवश्य पनि नाकुङ समक्ष उपस्थित छन् के बाचा सहित मासबार खासके डुस्मया सहकर्मी लाफाके मिगिनिङ हुँदा आभार प्रकट जातले नेपाल आदिवासी जनजाति महासंघ हटिङ कानुङ मासबार प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस केर ढलिङ ढलिङ धन्यवाद चाडबार खेरेप खेरेप रामुनले बखटाङ नाको के चहस हरेक प्रकार बणिनको पीआर कल्चर एण्ड फेसन हाउस नाकिङ रोजडीमु नाकै लोके हुक्ले निच जानकारी सहित चही सम्मान अनके बाचा सहित मासबार खासके डुस्मया सहकर्मी लाफाके मिगिनिङ हुँदा आभार प्रकट जातले नेपाल आदिवासी जनजाति महासंघ हटिङ कानुङ

रिजर्भ यकी माम्याक निहै मै छिन्यु मासबाराङ अरूण थापा मगरौ सोराङ आबद्ध लेच लिङ्कु मात्रै प्रस्तुत जातके जुङकुट जाटा र छिन्यु मासबाराङ अरूण थापा मगरौ मगर ढुटाङ रेकर्ड सान्च काठ मात्रै लिङ प्रस्तुत जाटा हिके देनाङ हुस्कै जीवाकाङ काठ मात्रै मगर ढुटौ लिङ रेकर्ड जात चल्या छिन्यु मासबार सञ्चालन जाच क्रमाङ भूलचुक छान्चल्या देखुन माफियानीले चाहिँ घामा सेवाराक सविता झेडी मगर फेरि पनि काटसेहेच लिङ दास चाहिँ छिन्यु मासबार इलाङ नडुम्च जानकारी हाले नाको भने सेमुन जाटनी रेडियो ढोर बराही काठ भोङ सोम दशमलव के मेगा हर्च अन्तर मनौ आवाज जिलो झोरले भन्ने

0: हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
3: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
4: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
0: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9852359122, 9808 र 9460769246।
0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-164-34-372।
18: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: सधैँझै एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
4: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
4: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
4: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
4: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
4: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9968168087।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
5: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी,
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 0162-552-493-552-494-582-7778।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564142333, मोबाइल 9968168087।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
9: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
9: यही भाद्र 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
9: वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
10: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
9: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट 7:30 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
12: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
8: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654 14 377, मोबाइल 98560 44 343।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।

0: 103 थोपलो 8
1: अन्तर्मन को आवाज
2: स्टूडियो साइन
3: अहिले साँझको 5 बज्यो
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
6: धोरबाराही हाइलाइट्स को साथ में
7: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
8: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 538 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार दिउँसो 3 बजेसम्मको अत्यावधिक विवरण सार्वजनिक गर्दै विपदमा परि 977 जना अझै बेपत्ता रहेको जनाएको छ। प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ी र पहिरोका कारण चितवनमा सबैभन्दा बढ़ी 221 जनाको शव फेला परेको छ। त्यसैगरी नवलपरासी पूर्वीमा 134 गोर्खामा 46 विभिन्न मानव अंग सहित फेला परेको छ। नुवाकोटमा 37 थादिङमा 33 तनहुँमा 28 जसमध्ये रसुवाका 43 नुवाकोटका 27 र थादिङका 3 जना फेला परेका छन्। बाढ़ीका कारण सम्पर्क विहीन हुनेको संख्या 977 पुगेको छ। यसमा सुरक्षा निकायका 86 जना नेपाली सेना 45 नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 भन्सारका 15 र अध्यागमनका 4 जना कर्मचारी रहेका छन्। बेपत्ता हुनेमा 517 जना विदेशी नागरिक र नेपाल घुम्न आएका 127 जना गैर आवासीय नेपाली रहेका छन्। रसुवाबाट मात्रै 161 जना बेपत्ता भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। हालसम्म 14,829 सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन्। उद्धार टोलीले हालसम्म 3,742 जनाको जीवितै उद्धार गरेको छ, जसमा 25 जना विदेशी नागरिक रहेका छन्। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत 78 हवाई उडान भरिएको छ। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री सुनिलराज पाण्डेले शुक्रबार एक अपील जारी गर्दै उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। रसुवामा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको र धेरै नागरिक प्रभावित भएको उहाँले बताउनु भएको छ। बाढ़ीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू रसुवा र नुवाकोटमा सम्पर्क विहीन भएको खबरले थप चिन्ता बढ़ाएको उहाँले उल्लेख गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाई विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका 102 जनाको शव पहिचान डीएनए नमूना संकलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा लगिएको छ। धादिङ गोर्खा तनहु र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शव त्यहाँ परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा पोखरा लगिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहिबार राति मात्रै पूर्वी नवलपरासीबाट 41 थादिङबाट 27 तनहुका 23 र गोर्खाबाट 11 शव पोखरा पुर्याएको छ। एकैपटक ठूलो संख्यामा शव ल्याइएपछि पोखराका स्वास्थ्य संस्थामा व्यवस्थापनको तीव्र दबाव परेको छ। हाल ल्याइएका अधिकांश शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ। तनहुँमा फेला परेका 9 शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी कुल 88 शव मात्र राख्न सक्ने क्षमता रहेकाले हाल शवगृह लगभग पूर्ण रूपमा भरिएका छन्। स्थानीय प्रशासनका अनुसार फेला परेका शवहरू क्षत विक्षत अवस्थामा रहेकाले पहिचान खोलाउन निकै चुनौतीपूर्ण देखिएको छ। कास्की प्रहरी र जिल्ला प्रशासनको टोलीले अहिले शवहरूको वैज्ञानिक परीक्षण र पहिचान खुलाउने कार्यलाई मुख्य प्राथमिकतामा राखेको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनु भएको हो। यसका लागि प्रत्येक शवको तस्विर र आवश्यक विवरणको अभिलेख राख्नुका साथै डीएनए परीक्षणका लागि नमूना संकलनलाई तीव्रता दिएको छ। पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उतार कोषमा 75,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले राहतका लागि तत्काल सो रकम छुट्याउने निर्णय गरेको हो। संघले आफ्ना पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई थप रकम सहयोग गर्न आह्वान समेत गरेको छ। महासचिव शोभा गौतमका अनुसार वर्तमान कार्यसमितिबाट संकलन हुने थप रकम र संघको 75,000 रूपियाँ एकमुष्ट गरी हस्तान्तरण गरिनेछ। उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने संघले जनाएको छ। यसअघि बुधबार भोटेकोशीमा आएको बाढीले बुढाएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गरेको थियो। विपदको यो घड़ीमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता संघको रहेको छ। उद्धार राहत संकलन र पुनःस्थापनाका अभियानमा संघ प्रत्यक्ष सहभागी हुने अध्यक्ष गोकर्ण कार्कीले बताउनु भएको हो। अध्यक्ष कार्कीले एक अपील जारी गर्दै तत्काल उद्धार र राहत कार्यमा जुट्न उद्योगी व्यवसायी तथा आम नागरिकसँग आग्रह गर्नुभएको छ। कास्कीको नयाँ पुल बिरेछाची घान्द्रुग उरी सड़क खण्डमा बाढ़ी र पहिरोले पुर्याएको क्षतिको मरमत कार्यमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चासो व्यक्त गरेको छ। मन्त्रालयले अवरोध सड़कमा अस्थायी रूपमा आवागमन सुचारू गर्न मरमत कार्य अगाडि बढ़ाउन स्थानीय तह र सरकारवाला निकायसँग समन्वय गरिरहेको बताएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जानकारी दिएको छ। साउन 28 गते रातीको अविरल वर्षा र मोदी नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा सड़क कटान र पहिरो निम्ताएको थियो। सड़क फाँसिएका कारण सो क्षेत्रका वडा नम्बर 8, 9, 10 र 11 बासिन्दको नयाँ पुल पोखरा र पर्वततर्फको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। मन्त्रालयले यसबाट शिक्षा स्वास्थ्य रोजगारी र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा गम्भीर असर परेकाले पुनः निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री सुनिलराज पाण्डेको अध्यक्षतामा साउन 31 गते बसेको सर्वपक्षीय समन्वय बैठकले सड़क यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको थियो। सो बैठकले पूर्वाधार विकास कार्यालय कास्कीलाई तारजाली खरिद गर्न र अन्नपूर्ण गाउँपालिकालाई आवश्यक निर्माण सामग्री र मेसिनरी उपलब्ध गराउन निर्देशन दिएको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टा अवधिमा 1,91 करोड़ रूपैयाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य संघमा वाणिज्य बैंकहरूमा रहेको खातामा 1,91,86,50,911 रूपियाँ दाताहरूले 36 घण्टा अवधिमा जम्मा गरेका हुन्। बुधबार बिहान नेपाल चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन शुरू भएको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र देशको सम्मान भएका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। अर्थमन्त्री डाक्टर सोनी वाक्लेले संस्थागततर्फ 1 करोड़ रूपियाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गरिरहेका छन्। गोर्खाको पालुङ 4 नगरपालिका 4 र 5 ठाटेपोखरीबाट गोसाईकुञ्ज तीर्थयात्राका लागि छुटेको मिनी बसमा सम्पर्कविहीन भएका 36 जना मध्ये 6 जना मात्रै सम्पर्कमा आएका छन्। रसुवाको फटेकोसी बाढी पहिरो तथा विपदका कारण ग 1152 नम्बरको मिनी बसमा रोकेका 36 जना मध्ये 6 जना मात्रै सम्पर्कमा आएको पालुङ 4 नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले बताउनु भएको हो। वाकानुसार सम्पर्कमा आएका 6 जना व्यक्तिहरू रविन्द्र देवकोटा, तुलाराम देवकोटा, बद्रीप्रसाद देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपानी र सहचालक निरज भण्डारी सम्पर्कमा आएको वहाँले बताउनु भएको हो। सम्पर्कविहीन तीर्थयात्रीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास निरन्तर भइरहेको छ भने सम्पर्कमा आएका व्यक्तिहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाँकी 30 जनाको अवस्था भने अझै यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। पालुङ 4 नगरपालिकाले सम्पर्कविहीन व्यक्तिहरूको परिवार तथा आफन्तलाई धैर्य गर्न आग्रह गर्दै खोजी तथा सम्मान भएको काम भइरहेको जनाएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिहरूले सम्भावित स्थानमा खोजीलाई तीव्रता दिन आग्रह गर्दै आएका छन्। बुधबार बिहान 5 बजे ठाटेपोखरीबाट यात्रामा निस्किएको मिनी बस रसुवाको गोसाईकुञ्जतर्फ प्रशासन गरेको थियो। मिनी बसमा चालक, सहचालक सहित 36 जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको हो। तनहुको शुक्लागंजकी नगरपालिका 8 ढोरफिर्दीमा स्थित ढोरफिर्दी चर्चमा आज निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। आँखामा देखिने विभिन्न किसिमका समस्याको पहिचान तथा उपचार सम्बन्धी परामर्श दिने उद्देश्यले आयोजना गरिएको शिविरमा 139 जनाले आँखा परीक्षण गराएका छन्। शिविरमा ढोरफिर्दी र आसपासका स्थानीयवासीले आँखासँगै सुगर र रक्तचाप समेत जाँच गराएका थिए। ढोरफिर्दी चर्चको आयोजना तथा आर्क अफ होप आई केयर पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखाको दृष्टि परीक्षण गर्नुका साथै जलविन्दु, मोतीविन्दु तथा चस्माको आवश्यकता लगायतका आँखा सम्बन्धी समस्याको परीक्षण गरिएको थियो। शिविरमा चिकित्सक रोनिमा गुरूङ र इन्द्रबहादुर अधिकारीले सहभागीहरूको आँखा परीक्षण गर्नुका साथै आँखा उपचार तथा आँखाको हेरचाहका विषयमा आवश्यक परामर्श समेत प्रदान गर्नुभएको थियो। शिविरका विषयमा जानकारी दिँदै ढोरफिर्दी चर्चका जोसेफ देवकोटाले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भएको छ। शिविरमा प्राविधिक सहित आवश्यक औषधि समेत उपलब्ध गराएको आर्क अफ होप आई केयरका संचालक पिटर गुरूङले आफूहरू मासिक शिविर सञ्चालन गर्ने अभियानको निरन्तरता सहित ढोरफिर्दी आएको जानकारी दिनुभएको हो। गुरूङले आफूहरूले यस अघि समेत स्याङ्जा, तनहु र कास्कीका विभिन्न स्थानमा निशुल्क 16 शिविर सञ्चालन गरी 3200 बढी नागरिकलाई सेवा प्रदान गरिएको बताउनु भएको छ। उपनु मुस्ताङमा माटोको शहरको नामले चिनिने लोमानथाङमा 100 वर्षभन्दा पुराना चोटेनहरू संरक्षण तथा जीर्णद्वारको पर्खाईमा रहेका छन्। प्राचीन पर्खालले घेरिएको लोमानथाङ शहरमा गुम्बा आसपासका क्षेत्रमा दर्जनको हाराहारीमा पुराना चोटेन रहेकोमा सड़क सञ्चालको विस्तारसँगै ओझेलमा र मासिने खतरा बढ़ेको छ। स्थानीयवासीको सक्रियतामा शताब्दी पुराना चोटेनको संरक्षण भइरहेको अवस्थामा प्राथमिकताका रूपमा पुनर्निर्माण तथा मर्मतका कार्यलाई संघीय र प्रदेश सरकारले अपेक्षा गरेको स्थानीयको गुनासो रहेको छ। बौद्ध धर्मका 8 शुभ चिन्ह ड्रागन, विभिन्न पशुपन्छी, फूल तथा भित्ते चित्रलाई चोटेनमा आकर्षक रूपमा प्रस्तुत गर्ने गरिएको महाकरूण साकेपा विद्यालय लोमानथाङका प्रिन्सिपल पासङ गुरूङले बताउनु भएको हो। बौद्ध शिक्षाका लागि सक्रिय गुरूङले चोटेनहरूले बुद्धका शिक्षाको प्रतीक भएकाले पूर्ण संचय नकारात्मक कर्मको शुद्धिकरण तथा बौद्ध ज्ञान प्राप्तितर्फ आत्मालाई मार्गदर्शन गर्ने भएकाले बौद्ध धर्मलम्बी बस्ने क्षेत्रमा यस्ता चोटेन अनिवार्य रूपमा निर्माण गर्ने गरेको बताउनु भएको छ। हस्त साझा पाँच बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
11: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
12: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
11: कहाँ?
12: गण्डकी मेडिकल हल।
13: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
13: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने हर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
11: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903669, मोबाइल 9840826926।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
13: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
13: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में दुलेगौड़ा
8: प्रोपाइटर सुबील श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
13: हेलो बा
15: कति बन्यो घर अनि ढलान भयो त
16: बाबु ढलान त भयो अब घर भित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
15: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
16: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
17: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
17: प्रोपाइटर राम भुजेल सम्पर्क 9891905633 र 9746786081
18: This is Radio Dhorbarahi 103.8 MHz

0: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंदा आफ्नै निवासमा।
0: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
8: र रामचन्द्र महत 9841168।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा।
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
10: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9850631937,
10: सुरेन्द्र श्रेष्ठ 9850636136,
2: रविन्द्र राज पौडेल 9850662888।
0: एपी स्टोर दुलेगौडा सिर्जना तो बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
11: मोबाइल 9805678634 र 9781107090।
12: This is Radio Dhorbarahi 103.8 MHz.

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97090-34335।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9861-53-507।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन। हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
8: ठ्याक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
10: र रामचन्द्र महत 9841168
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
11: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
12: के भयो दाइ पैसा भएपछि नि के को तनाव हो र
11: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
13: ल दाइ पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ
14: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ
14: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9556078302 र 9846068302
16: 103.8 अन्टरमनको आवाज
17: स्टुडियो साइन्चेक
18: अहिले साँझको 6 बज्यो
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेको सिवाडीमा बगेका 547 शव भेटिए, 977 जना सम्पर्क विहीन, शव राख्ने ठाउँको अभाव, 73 जना घाइतेको उपचार हुँदै।
0: बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित रसुवामा वैकल्पिक सड़क सञ्जाल जोड़ियो, सरकारले माग्यो भारत चीन लगायत देशसँग बेली ब्रिज।
1: बाढ़ीबाट झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन, बाल बालिकाको खोजी उद्धार र राहतको काम जारी।
0: नर्वेका राजा हारानको 89 वर्षको उमेरमा निधन, छोरा हाकोनले सम्हाले राजगद्दी।
1: र नेपाली फाइटर रविन्द्र ढाट रोड टू यूएफसी सिजन 5 फाइनलमा प्रवेश।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोसी बाढ़ीमा बगेका 547 शव भेटिएको छ भने 977 जना सम्पर्क विहीन रहेका छन्। यो समाचार तयार पार्दासम्मको विवरण अनुसार विभिन्न जिल्लामा 547 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, नवलप्रासी पूर्वमा 134, नवलप्रासी पश्चिममा 28, तनहुँमा 29 र चितवनमा 21 शव भेटिएको हो। बाढ़ीका कारण 3 दिनदेखि 977 जना अझै सम्पर्क विहीन छन्। नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरी बलका 13 जना, भन्सार कार्यालयका 1 जना र अध्यागमन कार्यालयका 4 जना कर्मचारी सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। यससँगै रसुवाका 161 जना, नुवाकोटका 1 जना, मकवानपुरका 66 जना पनि सम्पर्क विहीन रहेको जानकारी आएको प्राधिकरणले जनाएको छ। नेपाल भ्रमणमा आएका 517 जना विदेशी नागरिक पनि बेपत्ता भएका छन्। हालसम्म 73 जना घाइते छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
1: बाढ़ीमा परिमृत्यु हुनेको शव राख्ने ठाउँको अभाव भएको छ। बाढ़ीमा भेटिएका यस्ता शवहरू गल्न थालिसकेको अवस्थामा भेटिएपछि हाल शवहरूलाई सुरक्षित राख्न समस्या भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार हाल उपत्यका बाहिरका भरतपुर, गोरखा, कपिलवस्तु, बटवल, तनहु, धादिङ लगायतका जिल्लाका 16 अस्पतालमा भेटिएका शव राखिएको छ। एउटै अस्पतालमा शव सुरक्षित रूपमा राख्न समस्या भएका कारण विभिन्न जिल्लाका 19 अस्पतालमा राखिएको डाक्टर अधिकारीले बताउनुभयो। भेटिएका शवहरूमा कतिपयको शरीरका अंग टुक्रिएको अवस्थामा भेटिएका छन्। यस्ता शवहरूको पहिचानमा समस्या देखिएको छ। उता त्रिशुली तथा नारायणी नदीमा ल्याएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा आफन्तले शवको पहिचान गर्ने क्रम चलिरहेको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो।
0: राष्ट्रिय बाल परिषदले रसुवाबाढ़ीबाट प्रभावित जिल्लाहरूमा झण्डै 17,000 बाल बालिका प्रभावित भएको आंकलन गरेको छ। युनिसेफले समेत बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको थियो। परिषद, युनिसेफ, सिभिल लगायतका प्रतिनिधिले ती क्षेत्रको जनसंख्या, विद्यालय लगायतका विभिन्न विवरणको हिसाबका आधारमा बाढ़ीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसेले जानकारी दिनुभयो। स्थानीय तहका बाल कल्याण अधिकारी, परिषदका कर्मचारी विपद प्राधिकरणसँग मिलेर बाल बालिकाको खोजी उद्धार राहत कार्यका लागि काम गरिरहेको पनि उहाँले बताउनुभयो। केन्द्रबाट आगामी दिनमा बालबालिकाको संरक्षणका लागि कसरी काम गर्ने भनेर योजना र तयारीको गृह कार्य पनि भइरहेको परिषदका सदस्य सचिव चालिसेको भनाइ छ।
1: रसुवा बाढ़ी प्रवाह वित्तका लागि भारतले नेपाललाई थप राहत पठाउने तयारी गरेको छ। भारतका विदेश मन्त्री एस जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयास बारे आज छलफल गर्दै भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत पठाउने बारे तयारी गरेको बारे जानकारी गराउनु भएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत नेपाल सम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा उनीहरूको सुरक्षा बारे अध्यावधिक जानकारी उपलब्ध गराएको उहाँले बताउनुभयो।
0: अर्को छिमेकी मुलुक चीनले पनि नेपालको बाढ़ी प्रभावित बारे चासो राखेको छ। चीनिया राष्ट्रपति शी जिनपिङले नेपालमा आएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सन्देश पठाएको काठमाडौँ स्थित चीनिया दूतावासले जनाएको छ।
1: बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला रसुवा सड़क सञ्जालमा जोड़िएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौँ टोखा छहरे गडखार पुल आफ्नो नर्जा लच्याङ सरमथली पाटी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड चार चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको हो। बाढ़ीले मितिरी पुल यता रसुवा भित्र मात्र 13 पुल पूर्ण रूपमा बगाएको छ। नुवाकोट र रसुवा सिमानाका दुई पुल समेत बगाएसँगै यो जिल्ला सड़क सञ्जालबाट विच्छेद भएको थियो।
0: नेपाल सरकारले सहायताको रूपमा भारत चीन लगायतका देशसँग बेली ब्रिज माग गरेको छ। परराष्ट्र मन्त्रालयले बेली ब्रिज माग गर्दै भारत र चीनलाई पत्र पठाएको छ। बुधबार रसुवाबाट आएको बाढ़ीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, जसका कारण धादिङ जाने मुख्य सड़क समेत अवरूद्ध छ। चीनसँग जोड़िने रसुवागढ़ी नाकाको पुल पनि बगाएको छ। नुवाकोटको त्रिशूलमा रहेको पुल लगायतका अन्यत्र पनि धेरै ठाउँमा क्षति पुगेको छ। बाढ़ीका कारण रसुवा धादिङ नुवाकोट लगायतका जिल्ला प्रभावित छन्। परराष्ट्र मन्त्रालयले अन्य राष्ट्रसँग सहयोग माग गर्नका लागि पूर्वाधार विकास मन्त्रालय राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण प्राधिकरण र सुरक्षा निकायसँग छलफल समेत गरेको छ। उक्त छलफलपछि तत्काल सड़क सञ्जाल जोड्नका लागि बेली ब्रिजको आवश्यकता भएको कुरा आएपछि परराष्ट्रले पत्राचार गरेको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ। बाढ़ीका कारण प्रभावित भएका 3 जिल्लाका 120 साइट मध्ये हालसम्म 80 सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामेछानेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध मोबाइल सेवा तत्काल संचालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ। हिजो हेलिकप्टर मार्फत कर्मचारी परिचालन गरी गोसाईकुण्ड गाउँपालिका 6 स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेशन संचालनमा लिइएको उहाँले बताउनुभयो। आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रमा सेवा संचालन हुन बाँकी रहेका स्थानमा खटिएका छन्। यसका साथै संचालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक काम समेत भइरहेको प्रवक्ता लामे छानेले जानकारी दिनुभयो। यस क्रममा रसुवाको गोसाईकुण्ड गाउँपालिका 5 स्थित गोलजुङ टावर बाहुन डाँडा संचालनमा ल्याइएको छ। उक्त टावर संचालनमा आएपछि स्याप्रोवेशी पार्वतीकुण्ड गाउँपालिका 4 र 5 तथा गोसाईकुण्ड गाउँपालिका 3 र 5 केही क्षेत्रमा मोबाइल सेवा पुनः संचालन भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज आकोन स्वत नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा होराल्डको आज बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भएको हो। उहाँ अगस्त 17 हेमोलिटिक इनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सन्जा, युवराज साकोन, युवरागी मेट्टे मेरिट सहित परिवारका सदस्य अस्पताल पुगेका थिए। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढ़ाउँदै श्रद्धांजली व्यक्त गरेका छन्। राजा हेराल्ड सन् 1991 सिंहासनमा बस्नुभएको थियो। पछिल्लो वर्षमा विभिन्न स्वास्थ्यका समस्याका कारण उहाँले आधिकारिक कार्यक्रम कम गर्नुभएको थियो। राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण नर्वेली जनतामाझ लोकप्रिय हुनुहुन्थ्यो।
1: अब खेल समाचार। नेपाली फाइटर रविन्द्र ढाँट मिक्स मार्शल आर्ट्स एमएमए यूएफसी सीजन 5 वेन्टम वेटको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा आज भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका पराजित फाइटर कासिप मर्डोजलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। उनी यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। यी दुई बीच 3 राउण्ड खेल भएको थियो। निर्णायकले दिएको पोइन्टका आधारमा रविन्द्र विजयी भएका हुन्। बझाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित वान्टरवेट विधामा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 खेलमा जीत हात पार्दा 1 खेलमा मात्र पराजय भोगेका छन्। अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ। फाइनल खेल जितेमा रविन्द्रले यूएफसीको कन्ट्राक्ट पाउनेछन्।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा बगेका 547 शव भेटिए, 977 जना सम्पर्क विहीन, शव राख्ने ठाउँको अभाव, 73 जना घाइतेको उपचार चल्दै।
0: बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला रसुवा वैकल्पिक सड़क सञ्जालमा जोड़ियो। सरकारले माग्यो भारत र चीन लगायतसँग बेलीब्रिज।
1: बाढ़ीबाट झण्डै 17,000 बालबालिका प्रभावित भएको आकलन। बालबालिका खोजी उद्धार र राहतको काम जारी।
0: नर्वेका राजा हाराल्डको 89 वर्षको उमेरमा निधन। छोरा हाकोनले सम्हाले राजगद्दी।
1: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सिजन 5 फाइनलमा प्रवेश।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
7: X103.8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulengora, Wat in Department Bhavan Sangai, Mobile 9856-3204-93 ra 9856-3803.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पासी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-3606-136 र 9151-6136।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहु। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधै पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
9: ए हो र, ल त ल।
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
12: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
12: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878। प्रशान्त नेउपाने 98460-26925।
14: कहाँ जाने?
15: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
14: अनि बिचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
17: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोज
16: देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।

0: फैंसी हाउस मोबाइल 9806681115।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इङ्ग्लिस बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौ है त।

0: नमस्कार, मेरो नाम अपिल पौडेल हो। आज म हाम्रो समाजमा रहेको सामाजिक समस्या समाधान गर्न परिवारको भूमिका रहन्छ भन्ने विषयमा आफ्ना कुरा राख्न गइरहेको छु। साँच्चै भन्नुपर्दा जब एउटा परिवार समाजमा उदाहरणको रूपमा प्रस्तुत हुन्छ तब समाजमा त्यसको प्रभाव पर्न थाल्छ। बिस्तारै उनका राम्रा पक्षहरू अगलिँदै जान्छन् र समाजमा रहेको समस्याहरूको समाधान गर्न सकिन्छ। त्यसैले समाजमा प्रति समस्या समाधानका परिवारको भूमिका पनि ठुलो हुने गर्दछ। धन्यवाद।
1: हजुर, समाजमा रहेको सामाजिक समस्या समाधान गर्न परिवारको भूमिका रहन्छ भनेर छोटो मिठो एसे चाहिँ हामीलाई भाइले सुनाइसक्नु भएको छ। अनि तपाईँ सन्चै आरामै हुनुहुन्छ?
0: सन्चै।
1: हजुरको नाम चाहिँ के अरे? हाम्रो साथीहरूलाई फेरि सुनाइदिनुहोस् न एकचोटि।
0: मेरो नाम अपिल पौडेल।
1: अपिल पौडेलजीले यो भन्दा अगाडि पनि रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको छ है? अनि कस्तो हुँदैछ आफ्नो प्रतिभा फेरि पनि यसरी राखिराख्दा?
0: राम्रो अनुभव हुँदैछ।
1: राम्रो अनुभव हुँदैछ। आज हामीसँग धेरैजना विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, सबै एउटै कक्षाबाट हुनुहुन्छ। तपाईँ कति कक्षाबाट हुनुहुन्छ त? छ। भनेपछि सबैजना कक्षा छबाट नै हुनुहुन्छ। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ अपिलजी?
0: राम्रो हुँदैछ।
1: राम्रो हुँदैछ। अनि तपाईँले आफ्नो अनुभव सँगसँगै यसरी रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा आफ्नो साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ नि?
0: साथीहरूलाई चाहिँ धेरै, मेरो साथीहरू धेरै जसो गेम खेल्ने खालको छन् होइन, गेम

0: सोशल मीडिया में देते गेम खेले सब बोले मोबाइल फुटा लेकर दे रहे थे तर गेम खेल्न रिस्क गर्नु हुँदैन भनेर भन्न चाहन्छु।
1: त्यही त अब पढाइ सँगसँगै मोबाइल हेर्नु त अब बानी खराब नै हो, त्यसमा पनि मोबाइल हेर्दा पनि अझै फुटाउने गरेको पनि देख्नु भएको छ।
0: हजुर
1: ल ठिकै छ, यो राम्रो सन्देश सँगसँगै हाम्रो सुनेर बस्नुहुने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अपिलजीले?
0: सुनेर बस्ने साथीहरूलाई फेरि पनि आफ्नो प्रतिभा देखाउन आउन भन्न चाहन्छु।
1: ल अहिले भने हामी धेरै साथीलाई पालो दिन पर्नेछ, छुट्टिन्छौँ है।
0: ल धन्यवाद।
1: हजुर, कुराकानीको साथमा अहिले भने मसँग अर्को एकजना सानी ज्ञानी बहिनी हुनुहुन्छ है, स्वागत गरौँ। नमस्कार, यहाँलाई स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
2: नमस्कार।
1: हजुरको शुभ नाम?
2: जस्मिना चापागाई।
1: जस्मिना चापागाई, जस्मिनाजीको पढाइ कस्तो हुँदैछ?
2: राम्रो हुँदैछ।
1: राम्रो हुँदैछ। अनि तपाईँ आज रेडियो प्रोग्राममा आफ्नो ट्यालेन्ट राख्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ?
2: एकदमै
1: हो। अनि हाम्रो साथीहरूलाई के सुनाउँदै हुनुहुन्छ त नि?
2: इम्पोर्टेन्स अफ डिसिप्लिन इन स्टुडेन्ट लाइफ।
1: इम्पोर्टेन्स अफ डिसिप्लिन इन स्टुडेन्ट लाइफ, अब विद्यार्थी जीवनमा चाहिँ अनुशासनको के कस्तो महत्वपूर्ण हुँदो रहेछ भूमिका भनेर चाहिँ अब यता सिकाउँदै हुनुहुन्छ। रेडी हुनुहुन्छ?
2: Discipline is very important in our life. It builds good habits. Discipline saves time. It gives us success. Discipline teaches respect. We should by discipline in our work. We should follow rules and regulations. Discipline makes us a better person. It is a practice of self-control. Discipline is first step to success. It gives us all a lot of wonderful opportunities. It controls bad habits. It keeps us focused. Discipline improves character. So we should all try to be disciplined in everything. Thank you. मैले भर्खरै विद्यार्थीको जीवनमा अनुशासनको महत्व बुझाए, मैले डिसिप्लिनको महत्व सुनाए। हल्ला नगर्नु होला साथीहरू, पनि राम्रोसित बस्नु होला, गुड हुनु होला। थ्याङ्क यू।
3: नमस्ते, मेरो नाम प्रिसा शर्मा हो, म कक्षा 6-6 आज म नेपाली भाषाको बारेमा भन्न गइरहेकी छु। नेपाली भाषाको मूल स्रोत संस्कृत भाषा हो। नेपाली भाषा मूलत संस्कृत भाषाबाट विकसित भएर आएको भाषा हो। त्यसैले नेपाली भाषामा संस्कृत भाषाबाट जस्ताको त्यस्तै आएका थुप्रै शब्द छन्। त्यस्ता शब्दलाई तत्सम शब्द भनिन्छ। त्यसै गरी संस्कृत भाषाबाट रूप परिवर्तन भएर नेपाली भाषामा आएका शब्द पनि धेरै नै छन्। ती शब्दलाई तद्भाव शब्द भनिन्छ। नेपाली भाषामा संस्कृत भाषाबाट मात्र नभई अन्य थुप्रै भाषाबाट पनि शब्दहरू आएका छन्। मैथिली, भोजपुरी, थारू, तामाङ, गुरुङ, नेवारी, मगर, हिन्दू, लिम्बू, राई लगायत नेपालमा बोलिने अन्य भाषाका कतिपय शब्द नेपाली भाषामा पनि प्रयोग भएका छन्। त्यति मात्र नभई अङ्ग्रेजी, चिनिया, जापानी, अरबी लगायतका विदेशी भाषाको प्रभाव पनि नेपाली भाषामा परेको छ। यसरी अन्य भाषाबाट नेपाली भाषामा आएर प्रयोग भएका शब्दलाई आगन्तुक शब्द भनिन्छ। क्यामेरा, टेलिभिजन, रेडियो, कोड, झुन्से, वकिल, खुर्पा, च्याउछौ आदि आगन्तुक शब्द हुन्। धन्यवाद।
4: हामीले नेपाली भाषाको सम्मान गर्नुपर्छ। सुनेर बसेको श्रोता साथीहरूलाई मेरो प्रतिभा कस्तो लाग्यो? सुनिदिनु भएकोमा धन्यवाद।
5: नमस्कार, मेरो नाम इसा गुरुङ।
6: नमस्ते, मेरो नाम रसिका गुरुङ।
5: हामी दुवैजना कक्षा 6 आज हामी हाम्रो श्रोता साथीलाई छोटो निबन्ध सुनाउँदैछौ। निबन्धको शीर्षक रहेको छ संस्कृति। हामी सुरु गर्दैछौ, ध्यान दिएर सुनिदिनु होला है त। प्राचीन समयदेखि मान्दै र चलिआएका परम्परा, सभ्यता, धर्म, आचरण, चलचलन, मान्यता, भाषा, कला र साहित्यको समुच्चय रूपलाई नै संस्कृति भनिन्छ। विभिन्न जाति, समुदाय, धर्मावलम्बी र भूगोलका आधारमा संस्कृति भिन्न भिन्न हुन्छन्। संस्कृति हरेक जाति, धर्म र समुदायको पहिचान हो। संस्कृतिले सम्बन्धित जाति, धर्म र समुदायको मौलिक मन झल्काउँछ भने उनीहरूको अस्तित्वलाई जीवन्त बनाउँछ। सामाजिक एकता बलियो बनाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहेको छ। हामीले संस्कृतिभित्रका सकारात्मक कुरालाई अवलम्बन गर्नुपर्छ। त्यसै कतिपय संस्कृतिभित्र अन्धविश्वास समेत रहेका हुन्छन्। ती अन्धविश्वासलाई जहिलेदेखि उखालेर फाल्दै संस्कृतिलाई समय अनुसार परिवर्तन पनि गर्नुपर्छ। त्यस्तै संस्कृतिभित्र अन्धविश्वास समेत रहेका हुन्छन्। ती अन्धविश्वासलाई जहिलेदेखि उखालेर फाल्दै
7: संस्कृति समय अनुसार पनि गर्नुपर्छ। सबैले आफ्नो संस्कृतिलाई जीवनमा राख्न त्यसको पालना संरक्षण ध्यान दिनुपर्छ।
1: हजुर, रोशिकाजी र इसाजीले चाहिँ हामीलाई संस्कृतिको बारेमा सुनाइसक्नु भएको छ। यहाँलाई फेरि पनि स्वागत छ है प्रोग्राम स्कुल कलेजमा।
8: धन्यवाद।
1: हजुरहरूको पढाइ चाहिँ कस्तो हुँदैछ?
8: राम्रो हुँदैछ।
1: तपाईँहरूले आज रेडियो प्रोग्राममा हामीलाई संस्कृतिको बारेमा चाहिँ सुनाउनु भयो। हजुर, दुवैजनाले हामीलाई संस्कृतिको बारेमा आफ्नो प्रतिभा सुनाइरहँदा चाहिँ हाम्रो श्रोता साथीलाई चाहिँ के भन्नु मन लागेको छ?
9: हामीले आफ्नो संस्कृति कहिले पनि भुल्नु हुँदैन।
6: हामीलाई संस्कृतिलाई जोगाइराख्नुपर्छ।
1: संस्कृतिलाई चाहिँ जोगाइराख्नु पर्छ भनेर सुनाइराख्दा चाहिँ अब अझै अरू धेरै कुरा गर्नु मन थियो, तर साथीहरूसँग कुराकानी गर्न धेरै बाँकी छ। सो जाँदा जाँदै चाहिँ अब केही भन्नु मन लागेको छ? अरू
9: गर्मी धेरै भएकोले पानी प्रशस्त पिउनु होला,
1: धेरै पढ्नु होला। ल, जाँदा जाँदै हाम्रो साथीलाई एकचोटि थ्याङ्क यू भनिदिनुहोस् न त।
8: थ्याङ्क यू।
1: हजुर, फेरि पनि कुराकानीको साथमा मसँग दुईजना बहिनीहरू हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फबाट अगाडि बढौ। नमस्कार, यहाँहरूलाई स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
10: नमस्कार, धन्यवाद।
1: अनि हजुरको शुभ नाम यताबाट सुरु गरौँ।
10: मेरो शुभ नाम सृष्टि थापा हो।
1: सृष्टि थापाजी, तपाईँको नाम सृष्टि भनेर कसले राखिदिनु भएको?
10: मम्मीले।
1: मम्मीले। अनि यतातिर हजुरको नाम?
10: निता थापा।
1: निता थापाजी, तपाईँ निताजी र सृष्टिजीले चाहिँ योभन्दा अगाडि रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको छ। अनि आज आफ्नो प्रतिभा राख्दै गर्दा यहाँलाई कस्तो महसुस भइरहेको छ?
10: राम्रो
1: राम्रो भइरहेको छ। अनि हामीलाई आज के सुनाउँदै हुनुहुन्छ त तपाईँ दुईजना मिलेर?
10: चाहना।
1: चाहना?
10: हजुर।
1: चाहना भनिरहँदा चाहिँ तपाईँहरूको चाहना चाहिँ खास के हो? चाहना चाहिँ कविता हो अथवा तपाईँहरूको इच्छा चाहना लिएर आउनु भएको छ?
10: कविता हो।
1: कविता हो?
10: हजुर।
1: यो कविता बाहेक पनि तपाईँहरूको प्रतिभा सुन्नुभन्दा अगाडि सोधिहालौँ, के छ त नि तपाईँहरूको विस, तपाईँहरूको चाहना, के गर्नु मन छ, के बन्नु मन छ, के छ?
10: मलाई टिचर।
1: टिचर भन्नु मन छ। अनि यतातिर?
10: मलाई टिचर भन्नु मन।
1: ल, सृष्टिजी र निताजीलाई चाहिँ हामीले भविष्यमा टिचर भनेको देख्न पाइन्छ।
10: हजुर।
1: ल, अल द बेस्ट फर युर फ्युचर। अनि अब भने ढिला नगरिकन तपाईँहरूको कविता सुन्छौ, रेडी हुनुहुन्छ?
10: हजुर।
1: ल, सुरु गरिदिनुहोस्।

0: मेरो समुदाय भनेर यहाँको कविताको इच्छा पनि सुन्यो अनि तपाईँहरूको इच्छा पनि हामीले सुन्यौँ अनि कवितामा भए जस्तो समाजको लागि चाहिँ के गर्नु मन छ कि छैन तपाईँहरूलाई के गर्नु मन छ?
1: मलाई चाहिँ सबैलाई सहयोग फ्रीमा पढाउनु मन लाग्छ नपढेको बालबालिकाहरूलाई।
2: साथीले भने जस्तो मलाई पनि समाजमा यसरी नै सेवा गर्न मन लाग्छ।
0: ल, कस्तो राम्रो विचार है। अनि तपाईँहरूको प्रतिभा सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के भन्नु मन लागेको छ?
1: हाम्रो कविता कस्तो लाग्यो?
2: सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू।
3: Hello everyone, it's me Sikha Khanal from Class 6. Today the topic of my speech is about the environment. The environment is everything around us, like air we breathe, the water we drink, the plants, animals and the land. It is very important to keep our environment healthy and clean so that all living things can survive. We should protect trees and plants, more of them, because they give us oxygen and help make our earth beautiful. By taking care of environment, we also taking care of our future. Make the world a better place. Thank you.
2: भर्खरै मैले इन्भाइरोमेन्टको बारेमा छोटो मिठो एसे सुनाएको छु। हामीले आफ्नो वातावरण चाहिँ स्वच्छ सफा राख्नुपर्छ, तब मात्र विश्व स्वच्छ सफा रहनेछ। मैले आफ्नो प्रतिभा राखिसकेकी छु। तपाईँले नि रेडियो ढोरबेला एफएममा आफ्नो प्रतिभाहरू राखिदिनु हुन विनम्र अनुरोध गर्दछु। मेरो प्रतिभा कस्तो लाग्यो तपाईँहरूले सुनिदिनु भएकोमा धन्यवाद।
4: नमस्ते सबैजनालाई, मेरो नाम इन्का साई, मेरो घर नयाँ गाउँ। म कक्षा 6 पढ्ने विद्यार्थी हुँ र आज मैले कविता लिएर आएको छु। कविताको शीर्षक रहेको छ मेरो देश नेपाल। मैले आँखा खोले देखि हिमाल देख्न पाए, मैले अच्छा चिने देखि नेपाल हेर्न पाए। हिउँचोलीमा घामको पहिलो किरण खसे पछि सिङ्गी धरती जगमग बढ्छ हिमालय से पछि। मेची देखि कालीसम्म सबै सेरो फेरो, चुला बैगुल भए पनि एउटै घर मेरो। हिमाल पहाड तराई पछि जहाँ रहे पनि एउटै देशका नामी जो जो भए पनि। आँखा भरि राजधानी भरि नेपालको छाया, आफ्नो भन्दा बढी लाग्छ मलाई देशको माया। प्राकृतिकको माथि सुन्दरताको खानी, देशका सन्तनामी कति भाग्यमानी। धन्यवाद।
2: मलाई देशको माया लाग्छ, हजुरहरूले पनि नेपालको एकदम धेरै माया गर्नुहोला। धन्यवाद।
0: हजुर, कुराकानीको साथमा मसँग भने फेरि पनि एकजना बहिनी हुनुहुन्छ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
5: नमस्कार।
0: हजुरको शुभ नाम?
5: सुजाता गुरुङ।
0: सुजाता गुरुङ, सुजाताजीको घर चाहिँ कहाँ हो?
5: टुडा।
0: टुडा हो। अनि तपाईँको पढाइ कस्तो हुँदैछ?
5: राम्रो।
0: राम्रो। आज हाम्रो श्रोता साथीलाई सुजाताजीले के सुनाउँदै हुनुहुन्छ? काग र माछाको कथा। ल, अब काग र माछाको कथामा चाहिँ के होला? अब साथीहरू एकदम एक्साइटेड हुनुहुन्छ होला सुन्नको लागि, किनकि म एकदम एक्साइटेड छु। सो तपाईँ रेडी हुनुहुन्छ त सुनाउन? ल, सुरु गरिदिनु।
5: एक काग नदी किनारमा माछा खान खोज्दै थियो। पानीमा माछा देखेपछि उसले भन्थ्यो, म पनि माछा जस्तै पौडिन सक्थे भने कति रमाइलो हुन्थ्यो। उसले प्रयास गर्यो र पानीमा हाम फाल्यो, तर काग पौडिन जान्दैन थियो। ऊ डुब्न थाल्यो, नजिकैको माछाले हेरेर भन्यो, कागलाई आफू जाने कुरा गर्नु अरूको नक्कल गर्नु मूर्खता हो। कागलाई कसैले तानेर बचायो। त्यसपछि उसले सिक्यो, आफ्नो काम राम्ररी गर्नुपर्छ, अरूको काम नक्कल गर्नु बुद्धिमानी होइन। धन्यवाद।
0: हजुर, आफ्नो काम राम्ररी गर्नुपर्छ, अरूको काम नक्कल गर्नु चाहिँ बुद्धिमानी होइन भनिरहँदा हाम्रो सुजाताजीले चाहिँ आफ्नो काम कतिको राम्ररी गर्नुहुन्छ?
5: धेरै
0: नै राम्ररी गर्नुहुन्छ। अनि तपाईँले गृह कार्य असाइनमेन्टहरू कतिको सक्नुहुन्छ समयमा? सक्नुहुन्छ। कोही साथीहरू कस्तो हुन्छ भने

0: यमलाई नरक चतुर्दशी पनि भनिन्छ। यमराजको तेस्रो दिन कार्तिक कृष्ण औँसीको दिन हो। यसै दिन गाईलाई गौमाता मानेर पूजा गरिने हुनाले गाई तिहार भनिन्छ। त्यसै गरी यसै दिनमा धनेकी देवी लक्ष्मीको पूजा गरी दीपावली पनि गरिन्छ। उक्त दिनमा धन्वन्तरीको जन्म भएको हुनाले जयती वा धनतेरस पनि भनिन्छ। तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन गोरु तिहार पर्छ। यस दिन घर आँगनमा गाईको गोबर र रातो माटोले लिपोत गरी गोवर्धन पर्वतको आकृति बनाई यो वर्धन पूजा गर्ने चलन छ। यसै दिन नेपाल सम्बन्ध अनुसार नयाँ वर्ष प्रारम्भ हुने तथा नेवारी समुदायले महापूजा गर्ने प्रचलन गरेको छ। महापूजामा आफ्नो शरीरको पूजा गर्ने गरिन्छ। धन्यवाद।
1: नेपाली हिन्दू धर्मावलम्बीहरूको महान चाडको रूपमा मनाइने तिहार पर्वको बारेमा हामीलाई अञ्जनजीले चाहिँ सुनाइसक्नु भएको छ। म चाहिँ यो उहाँको ट्यालेन्ट सुनिरहँदा चाहिँ पहिलेबाट एकदमै उत्सुकता लागेको। तपाईँलाई चाहिँ किन होला तिहार पर्व बारेमा सुनाउनु मन लागेको?
0: देउसी भैलो खेल्न
1: तपाईँलाई मनपर्छ हो?
0: हजुर।
1: अनि त्यही भएर अहिले नै हामीलाई चाहिँ तिहारको बारेमा सुनाइदिनु भएको?
0: हजुर।
1: अब देउसी भैलो भनिरहँदा चाहिँ तपाईँ देउसी भैलो कतिको खेल्ने गर्नुहुन्छ त?
0: धेरै नै खेल्छु।
1: धेरै नै खेल्नुहुन्छ। अनि देउसी भैलो खेलेपछि चाहिँ सबैभन्दा तपाईँलाई मनपर्ने पार्ट चाहिँ कुन हो त?
0: सबै साथीहरू नाच्दै गाउँदै हिँड्न पाउँछ, त्यही भएर।
1: तिहारको बारेमा सुनाइरहँदा जाँदा जाँदै हाम्रो श्रोता साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
0: तिहार पर्व चाहिँ मनाउनै पर्छ। तिहार पर्वको अग्रिम शुभकामना आज रक्षाबन्धन, त्यसै गरी जने पूर्णिमा धेरै धेरै शुभकामना। साथी आउँदै गरेको चिजमा पनि धेरै धेरै अग्रिम शुभकामना। थ्याङ्क यू।
2: नमस्कार, मेरो नाम रियान थापा हो।
3: नमस्कार, मेरो नाम प्रणेश गुरुङ हो।
2: हामी दुवैजना कक्षा छका विद्यार्थी हुन्। आज हामी रेडियो प्रोग्राममा हाम्रो श्रोता साथीलाई गाउँ खाने कथा सुनाउँदैछौ। म रियान, मैले गाउँ खाने कथाको प्रश्न राख्नेछु।
3: मेरो नाम प्रणेश गुरुङ, साथीले भनेको गाउँ खाने कथाको उत्तर दिनेछु।
2: सबैजनाले ध्यान दिएर सुनिदिनु होला। एउटा घरमा दुई दाजु भाइ थिए। दुवै सधैँ सँगै हुन्थे। बिहान सँगै उठ्थे, दिनभरि सँगै काम गर्थे र राति पनि सँगै सुत्थे। तर उनीहरू कहिले एक अर्कासँग भेट्दैनथे। अब भन्नुहोस् ती दाजुभाइको हुन्।
1: कति लामो गाउँ खाने कथा चाहिँ म कहाँबाट सुरु हुन्छ, कुन बेला इन्ड होला भनेर सुन्दै थिएँ। यसको जवाब थाहा छ त तपाईँहरूलाई?
3: थाहा छ।
1: ल, के होला त जवाब?
3: हाम्रो दुई आँखा।
1: मिल्यो त?
2: मिल्यो, सही जवाब।
1: ल, अब अर्को गाउँ खाने कथा राख्नुहोस्।
2: जति निकाल्यो उति ठुलो हुन्छ।
3: खाल्टो,
2: सही जवाब। पानीमा जन्मिन्छु, पानीमै बस्छु, पानी पिए यी मर्छु, के हो?
3: नुन,
2: सही जवाब। पखेटा छैन तर उठ्छु, खुट्टा छैन तर दौडिन्छु, के हो एन्सर?
3: हावा,
2: सही जवाब। सबैले देख्छन् तर कसैले समात्न सक्दैनन्,
3: छाया,
2: सही जवाब। आफै जल्छु तर अरूलाई उज्यालो दिन्छु,
3: मनबत्ती,
2: सही जवाब। यसरी गाउँ खाने कथाले हाम्रो सोच्ने शक्ति र मनोरञ्जन दिन्छ।
3: धन्यवाद।
2: धन्यवाद।
4: हेलो एभ्रीवान, मेरो नाम चाहिँ अञ्जु थापा हो। आज चाहिँ म कुछ क्वेशन लिएर भन्न गइरहेको छु, साथीहरूले जवाफ दिनुहुनेछ। आर यु अल रेडी?
5: यस।
4: विच इज द हाइएस्ट पिक इन नेपाल? करेक्ट आन्सर। In which town of Nepal was Gautam Buddha born?
5: Lumbini!
4: Correct answer. Which is the longest river flowing through Nepal?
5: Kaveri River!
4: Correct answer. What is the national food of Nepal?
5: Dal Bhat!
4: Correct answer. Which sport is national sport of Nepal?
5: Volleyball!
4: Correct answer. Which is the national animal of Nepal?
5: Cow!
4: Correct answer. Who is the first king of Nepal?
5: Prithvi Narayan
6: What is the capital city of Nepal?
5: Kathmandu.
6: Correct answer. मैले क्विज क्वेसन राखिसकेको छु. सबै मिलाइदिनु भएकोमा साथीहरूलाई धेरै धेरै बधाई छ र ताली बजाएर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद.
7: नमस्कार, मेरो नाम अशोक सुनार. आज म गीत गाउन गइरहेको छु. आज म रात बित्यो हेर तिमीलाई सम्झेर भन्ने गीत गाउन गइरहेको छु. ध्यान दिएर सुनिदिनु होला. रात बित्यो हेर तिमीलाई सम्झेर तिमीलाई खोजेर तिमीलाई सम्झेर दिन ढल्यो हेर तिमीलाई कल्पेर जुन

0: आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने रहेछ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9840609246।
8: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
9: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
10: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
11: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
10: द्वितीय पुरस्कार रु 15,000
11: तृतीय पुरस्कार रु 10,000
10: सान्तोना पुरस्कार रु 5,000
11: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
10: द्वितीय पुरस्कार 5,000
11: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
11: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
10: सुरेन्द्र श्रेष्ठ 9856031136
11: रविन्द्र राज पौडेल 9856062888
12: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
13: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
12: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453305
15: मम्मी भोक लाग्यो खाजा खाऊ न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
15: हस् मम्मी
16: मैले सुने छोरी ल जाम हिँड
13: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि
11: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
11: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
17: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ
18: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
17: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968161887
19: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
21: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
22: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
19: ए हो र हस् दाई म आजै जान्छु
0: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
3: अफिसबाट अमित सरको फोन।
23: हस्, म पछि कल ब्याक गर्छु। ओ सरी भगवान, आज पनि ढिला भयो।
24: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
25: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
26: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथ में
0: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

0: नमस्कार रेडियो धोरे बाराही, नमस्कार रेडियो धोरे बाराही 103.8 मेगाहर्ज को साँझ 7 बजे को धोरे बाराही हाइलाइट्समा अशोक विश्वकर्मा को स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np सहित हाम्रो फेसबुक पेज नेपाली पात्रो र हाम्रो पात्रो मार्फत पनि विश्वभर हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट। भोटे कोशीबारीमा ज्यान गुमाउनेको संख्या 553 पुग्यो। हालसम्म 1545 जनाको जीवितै उद्धार, 2381 जनाको अवस्था अझै अज्ञात। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न सरकारको अनुरोध, अचेरी गरी कड़ा कार्यवाही गर्ने चेतावनी। सरकारले भारत सरकारसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने। ढोरफिर्दी चर्चमा निशुल्क आँखा जाँच शिविर सम्पन्न, 139 जना लाभान्वित। अमेरिका र इरान बीचमा सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र जारी। तनाव अन्त्य गर्न मध्यस्थताको प्रयास भइरहेको पाकिस्तानको दावी। र काशीबलाई पराजित गर्दै रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश। अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने। मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को फाइनलमा पुग्न सफल हुनुभएको छ। आज भएको सेमी फाइनल खेलमा न्यूजील्याण्डका कासिम मोर्डोजलाई पराजित गर्दै उहाँ फाइनलमा पुग्न सफल हुनुभएको हो। उहाँ अन्तिम चरणमा शानदार कमब्याक गर्दै फाइनलमा पुग्न सफल हुनुभएको हो। 3 राउण्डको खेलमा रेफरीको डिसिजनको आधारमा रविन्द्र विजय हुनुभयो। उहाँले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थाले पछाडि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। दूतावासले आज विज्ञप्ति निकालेर सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकार्यका लागि अवस्था अत्यन्तै संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ। दूतावासले तालभन्दा तल्लो क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तन बारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाको पछाडि नलागेर आधिकारिक समाचारमा मात्रै विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि दूतावासले आग्रह गरेको छ। भोटे कोशीमा आएको बाढ़ीले बगाउँदा ज्यान गुमाउनेको संख्या 553 पुगेको छ। शुक्रबार आज साँझ 5 बजेसम्म नदी किनारमा 553 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबैभन्दा बढ़ी चितवनमा 222 जनाको शव फेला परेको छ। त्यस्तै गरी रसुवामा 23, धादिङमा 40, गोर्खामा 47, नवलपरासी पूर्वमा 134, नुवाकोटमा 38, तनहुँमा 31 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीमा 27 जना प्रहरी पनि सम्पर्कविहीन बनेका छन्। एक जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। पछिल्लो दिनमा 1473 जनाको उद्धार भएको छ। उनीहरू मध्ये घाइते 97 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। यसैबीच प्रहरी तथा नेपाली सेना मार्फत हालसम्म 1545 जनाको जीवितै उद्धार गरेको जनाएको छ भने विभिन्न संचार माध्यमहरूको तथ्याङ्क अनुसार नेपाल सरकारले 2381 जनाको अवस्था अज्ञात रहेको जानकारी दिएको छ। भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको शव राख्ने ठाउँको अभाव हुन थालेको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवाको विनाशकारी बाढ़ीका कारणले ज्यान गुमाउनेको संख्या करिब 500 नजिक पुग्न थालेको छ। एकै बाढ़ीमा भेटिएका यस्ता शवहरू गल्न थालिसकेको अवस्थामा भेटिएपछि हाल शवहरूको सुरक्षित व्यवस्थापनमा समस्या भएको हो। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार हाल उपत्यका बाहिरका भक्तपुर, गोर्खा, कपिलवस्तु, बुटवल, तनहुँ, धादिङ लगायतका जिल्लामा 16 अस्पतालमा भेटिएका शवहरू राखिएका छन्। एउटै अस्पतालमा शव सुरक्षित रूपमा राख्न समस्या भएका कारणले विभिन्न जिल्लामा गरेर राखिएको डाक्टर अधिकारीले बताउनुभयो। प्रहरीका अनुसार हालसम्म सबैभन्दा धेरै शव चितवनमा फेला परेको जनाइएको छ। विशेष गरेर हिलो र पानीमा डुबेर भेटिएका शवहरू सुरक्षित राख्न चुनौती देखिएको छ। यस्ता ठूला प्राकृतिक विपदका बेलामा शव भेटिन साथ हतारमा दाह संस्कार गर्न नहुने अन्तर्राष्ट्रिय मान्यता रहेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजेसम्म 1 अर्ब 91 करोड़ रूपियाँ भन्दा धेरै सहयोग जुटेको छ। दाताहरूले 10 वाणिज्य ब्याङ्कमा रहेको खातामा रकम जम्मा गरेका छन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश भएको छैन। बुधबार बिहान भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषदको बैठक बसेर त्यस्ता प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संघ संस्थाहरूले सहयोग गर्न थालेका छन्। यस्तै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअगाडि कोषमा 2,17,25,09,759 रूपियाँ बचत रहेको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयका रूपमा समेत तोक्ने निर्णय गरेको छ। कोषमा राहत जुट्ने क्रम अझै चलिरहेको छ। निजी क्षेत्र, गैर सरकारी संघ संस्था, प्रदेश र पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम चलिरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितहरूका लागि तनहुँका स्थानीय तह र कर्मचारीले 32 लाख भन्दा धेरै सहयोग गर्ने भएका छन्। तनहुँ स्थित 4 स्थानीय तह र त्यहाँ कार्यरत कर्मचारी र कर्मचारी मिलन केन्द्र तनहुँको समेत गरेर 32,88,917 रूपियाँ सहयोग प्रदान गरिएको हो। तनहुँको म्याग्दे गाउँपालिकाले गाउँपालिकाका तर्फबाट 5 लाख, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट 8,23,917 गरेर 13,23,917 रूपियाँ सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। यस्तै रिसिङ गाउँपालिकाको जनप्रतिनिधि कल्याण कोषबाट 1 लाख, गाउँपालिकाको कर्मचारीका तर्फबाट 4,38,000 गरेर 5,38,000 सहयोग गरिएको प्रवक्ता विजय दराईले जानकारी दिनुभएको छ। व्यास नगरपालिकाले पनि 5,51,000 सहयोग गर्ने निर्णय गरेको छ। व्यास नगरपालिकाको विपद पुनर्स्थापना कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको नगर प्रमुख वैकुण्ठ नेपालीले जानकारी दिनुभयो। साथै नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीको तर्फबाट पछि निर्णय भए बमोजिम थप सहयोग गरिने पनि उहाँले उल्लेख गर्नुभयो। यता शुक्ला गण्डकी नगरपालिकाले पनि 7,55,000 सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट थप सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनुभयो। यस्तै कर्मचारी मिलन केन्द्र तनहुले पनि 1,21,000 राहत कोषमा जम्मा गरेको छ। कर्मचारीका तर्फबाट विपद उद्धारका लागि सहयोग गर्ने उद्देश्यसहित रकम प्रदान गरिएको केन्द्रका अध्यक्ष मनोज राणा भाटले जानकारी दिनुभयो। प्रधानमन्त्री राहत कोषमा तनहुँबाट पनि सहयोग गर्नेहरूको क्रम बढ्न थालेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै हिजो सचिव स्तरीय बैठकबाट संघीय कर्मचारीहरूको तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय भएको छ। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स युएईले 1,52,000 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। अस्ट्रेलियाले झण्डै 55 करोड़ रूपियाँ सहायता उपलब्ध गराउने भएको छ भने अमेरिकाले 5,00,000 अमेरिकी डलर घोषणा गरिसकेको छ। यस्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैबीच चीनिया कम्युनिष्ट पार्टी एनपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता घोष उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अगाडि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कमिटिको उच्च स्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरो पछाडि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जानकारी दिएको हो। यस्तै जापानका प्रधानमन्त्री साने ताका इची, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि कठिन परिस्थितिमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको जानकारी दिनुभयो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपाल र चीनको तिब्बतमा बाढ़ीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकको सुरक्षा र अवस्थाबारे स्थानीय अधिकारीसँग समन्वय भइरहेको बताउनु भएको छ। आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यस्तै यता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भुटेकुसीमा आएको आकस्मिक बाढ़ीलाई अत्यन्तै विनाशकारी घटना भन्दै प्रभावित आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। उद्धारको प्रयासमा आवश्यक सहयोग गर्न क्यानाडा तयार रहेको पनि उहाँले जनाउनु भएको छ। यसैबीच जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्ज, लिथुआनियाका प्रधानमन्त्री मिन्डाउगास सिन्केभी चिस्युस, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङले पनि बाढ़ीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। यस्तै न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बाढ़ी पछाडि नेपाल र चीनबाट आएका दृश्य हृदय विदारक रहेको उल्लेख गर्दै प्रभावित सबैप्रति समवेदना व्यक्त गर्नुभयो। प्रभावित क्षेत्रमा रहेका न्यूजील्याण्डका नागरिकको अवस्था बुझ्न नेपालका अधिकारीसँग समन्वय भइरहेको पनि उहाँले बताउनु भएको छ। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशले 2 करोड़ रूपियाँ बाढ़ी प्रभावितलाई दिने निर्णय गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष आरके शर्माले पनि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 25 लाख रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो। कोषमा गोर्खा ब्रुअरीले सबैभन्दा धेरै 10 करोड़ रूपियाँ सहयोग गरेको छ। त्यस्तै गरी बीवाईडी साइमेक्सले 7 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। ग्लोबल आईएमए ब्याङ्कले 5 करोड़ रूपियाँ सहयोग गरेको छ भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान र आबद्ध जलविद्युत आयोजनाहरूले 5,05,50,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। यसैबीच व्यावसायिक क्षेत्रबाट सारस बेभरेज रेडबुलले 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। एनसेलको आजी आटा र एक्सट्रीम एनर्जी ड्रिंक्सले समान 1-1 करोड़ सहयोग गर्ने भएका छन्। त्यस्तै हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मेट्रोक्सले 70 लाख रूपियाँ सहयोग गर्ने जनाएको छ। त्यस्तै गरी शिवसिप्त ग्रुपले 51 लाख रूपियाँ सहयोग गर्ने भएको छ। यस्तै गरी प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा हिमालयन ब्लू एन कम्पनीले 21 लाख, उद्योग संगठन मोरङले 15 लाख, द नेक्स एजुकेशन कन्सल्टेन्सी ग्रुपले 10,51,000, नेपाल लेयर्सको कुरा पालक संघले 10 लाख, रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रीजले 10 लाख रूपियाँ सहयोग गरेका छन्। कंगारू एजुकेशन फाउण्डेशनले 5,55,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ भने स्वदेशी संस्थासँग अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सहयोगको घोषणा भइरहेको छ। अमेरिकाले 5,00,000 अमेरिकी डलर, रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघले 12,00,000 अमेरिकी डलर, बेलायत सरकारले 5 मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनाधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यस्तो गरेमा कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। भुटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिक उद्धार राहत र पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह र संघ संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यस्तो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति समूह र संस्थाले अनाधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरेर रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। तपाईं यति बेला साँझ 7 बजेको धोरबारही हाइलाइट्स सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनु, साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
2: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4 वार्षिक साधारण सभा तथा 2 अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। रसुवा हुँदै बुधबार आएको आकस्मिक बाढ़ीको प्रभावबाट गण्डकी प्रदेश पनि अछुतो रहेन। गण्डकी प्रदेशका 11 मध्ये 9 जिल्लाका 137 जना बाढ़ी पछाडि सम्पर्कविहीन रहेका छन्। यो तथ्याङ्क शुक्रबार आज दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयहरूमा संकलन भएको तथ्याङ्क रहेको छ। बाढ़ीमा कसैको ज्यान गुमेको भन्नेबारे अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन। अहिलेसम्म मनाङ र मुस्ताङका प्रशासनमा कसैले पनि आफन्त सम्पर्क बाहिर भएको विवरण टिपाएका छैनन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले केही सम्पर्कमा नभएको भए जानकारी दिन सूचना जारी गरेको जानकारी दिनुभयो। सम्पर्क बाहिर हुनेमा गोर्खा, कास्की, नवलपरासी र बागलुङका धेरै रहेका छन्। रसुवा घुम्न गएका, जागिर र कामको सिलसिलामा त्यहाँ पुगेकाहरू सम्पर्कभन्दा बाहिर रहेका छन्। गोर्खाका 50 जना सम्पर्क बाहिर हुँदा कास्कीबाट विवरण टिपाएका अरूको संख्या 32 जना पुगेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बिहिबारसम्म 16 जना सम्पर्क बाहिर रहेको विवरण रहेकोमा शुक्रबार दोब्बर संख्या पुगेको जानकारी दिनुभयो। यस्तै गोर्खामा शुक्रबारसम्म 51 जना सम्पर्कमा नआएकोमा शुक्रबार 1 जना सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो। यस्तै लमजुङमा पनि 10 जना सम्पर्कविहीन बनेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभएको छ। बाढ़ी पछाडि बागलुङका 16 जना सम्पर्कमा नरहेको प्रशासनको विवरण छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँमा अहिलेसम्म 6 जना सम्पर्क बाहिर रहेको बताउनुभयो। तनहुँमा बिहिबार र शुक्रबार गरेर 28 वटा सप प्राप्त भएकोमा जिल्लामा 5 र बाँकी 23 वटा सप पोखरा पठाइएको जानकारी दिनुभएको छ। यसैबीच स्याङ्जाका विभिन्न पालिकाका 6 जना पनि सम्पर्क भन्दा बाहिर रहेको भन्दै विवरण टिपाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो। बिहिबारसम्म कसैले पनि विवरण नदिएकोमा आज 14 जना सम्पर्कमा नरहेको विवरण जिल्ला प्रशासन कार्यालय नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा दर्ता भएको छ। यसैबीच म्याग्दीमा पनि 2 जना बाढ़ी पछाडि सम्पर्कमा रहनु भएको छैन। निमित्त प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले धौलागिरी गाउँपालिका वडा नम्बर 2 का 25 वर्षका प्रवणी पूर्जा र मालिका गाउँपालिका वडा नम्बर 4 ओखरबोटका भविन्द्र रेग्मी परिवारको सम्पर्कमा नरहेको जानकारी दिनुभयो। यसैबीच नवलपरासीका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले शुक्रबार आज दिउँसोसम्म 110 वटा सब प्राप्त भएको जानकारी दिँदै सब व्यवस्थापनमा कठिनाई भइरहेको बताउनु भएको छ। संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकाय बीचमा छलफल भएको छ। रसुवा बाढ़ी पश्चात खोज उद्धार राहत र खानेपानी अस्थायी आश्रय सबको खोजी र व्यवस्थापन लगायतका सम्बन्धमा विषयगत मन्त्रालय र सहयोगी निकाय बीचमा छलफल भएको हो। छलफलमा मन्त्रालय मार्फतका निकाय र सहयोगी निकायका अधिकारीहरू सहभागी रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीको अध्यक्षतामा भएको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र युवा श्रम तथा रोजगार मन्त्री जी यादव रहनु भएको थियो। प्रतिनिधि सभा सदस्य डाक्टर तोसीमा कार्कीको पनि उक्त छलफलमा सहभागिता रहेको थियो। भोटेकुसीमा अस्ति बुधबार आएको बाढ़ी पछाडि बेपत्ता भएकाहरूको खोजी तथा सब व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्ना अपरेशनलाई थप तीव्र

नदीमा आएको बाढ़ी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि जाने स्वदेशी तथा विदेशी पत्रकारलाई सहज रूपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक विदाका दिनमा समेत सेवा दिने भएको छ। विभागले भदौको 12 गतिदेखि 14 गतिसम्म सेवा प्रवाह गर्ने जनाएको छ। इच्छुक नेपाली र विदेशी पत्रकारहरूले विभागको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। अनलाइन आवेदन स्वीकृत भएपछि आवश्यक कागजात सहित विभागमा उपस्थित भएर प्रमाणपत्र लिनुपर्नेछ। बाढ़ी प्रभावित क्षेत्रमा समाचार संकलन र रिपोर्टिङ सहज बनाउन विभागले यस्तो व्यवस्था गरेको जानकारी दिएको छ। मलेखुपट्टी पोखरी बांगे र गलौदीमा 700 मिटर लेदो अटाएसँगै पृथ्वी राजमार्ग खुलेको छ। आज बेलुका राजमार्ग खुलेको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको गल्छी बैरेनी सड़क बिहिबार बेलुकादेखि एकतर्फी यातायात सञ्चालन भएको थियो। पुल बगाएर बाटो पनि छोपेको जरीखेत खण्डको पनि केग्रान अटाएर यातायात सञ्चालन गरिएको विभागले जानकारी दिएको छ। पोखरामा आज शुक्रबार दिउँसो सड़कको नालीको भल्ले बगाउँदा दुईजना गम्भीर घाइते भएका छन्। पोखरा महानगरपालिका 17 अर्क मेयर चोकमा आमा र छोरीलाई पानीको तीव्र भल्ले बगाएको हो। घाइते उनीमा पोखरा त्यस ढुङ्गेपाटन बस्ने 26 वर्षकी सुषमा दाहाल र उनकी 2 वर्षकी छोरी रानिका दाहाल रहेका छन्। बिरौटाबाट पृथ्वी चोकतर्फ आउँदै गरेको G13P2859 नम्बरको स्कूटर रोकेर झर्ने क्रममा उनीहरूलाई भल्ले बगाएको थियो। घटनाको सूचना प्राप्त हुनसाथ प्रहरी नायब वरिष्ठ सूर्य बहादुर बोगटीको कमाण्डमा 21 जनाको प्रहरी टोली खटिएको हो। प्रहरी र स्थानीयको सहयोगमा दिउँसो 4:23 बजे बिरौटा स्थित नहरको कुलोबाट उनीहरूको उद्धार गरिएको छ। उद्धार गरिएका दुवैलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाइएको छ भने उनीहरूको अवस्था गम्भीर रहेको र बाहिरी चोट भने नदेखिएको प्रहरीले बताएको छ। घाइते सुषमाका श्रीमान 30 वर्षका कमल दाहालले स्कूटर चलाउनु भएको थियो। सरकारले भारत सरकारसँग सरकार G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले कृषकहरूलाई समयमा नै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतसँगको G2G माध्यमबाट डीएपी मल खरिद गर्ने प्रक्रिया अगाडि बढ़ाउन कृषि सामग्री कम्पनी लिमिटेडलाई अनुमति दिएको हो। सरकारको स्वीकृति पछाडि कम्पनीले आवश्यक खरिद प्रक्रिया अगाडि बढ़ाउनेछ। मलको उपलब्धता सुनिश्चित गर्दै आगामी कृषि सिजनमा किसानले भोग्दै आएको रासायनिक मलको अभाव कम गर्ने सरकारको लक्ष्य रहेको छ। चार वर्ष अगाडि असारमा हिमाल पारीको जिल्ला मनाङमा भीषण वर्षा आएको थियो। वर्षासँगै बाढ़ीले मर्स्याङदी नदी किनार छियाछििया बनाएको थियो। स्थानीयको घर बाढ़ीसँगै बगेको र कैयौंलाई उठीबास समेत लगाएको थियो। बाढ़ीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न समेत बाध्य भएका थिए। बाढ़ीको मारमा सबैभन्दा बढ़ी नासो गाउँपालिका एक ताल गाउँका बासिन्दा परेका थिए। बाढ़ी नदी किनारमा रहेको बस्तीसँगै त्यहाँ जलविद्युतको आयोजना पनि जोखिममा पर्ने गरेका छन्। यसैबीच मर्स्याङदी गाउँपालिकामा अब साइरन जडान गरेर वर्षातको समयमा उचित समयमा नै सन्देश दिने संयन्त्रको विकास गरिएको जनाइएको छ। साइरनसँगै खतराको संकेतको सूचना मोबाइल एसएमएसबाट जाने व्यवस्था मिलाइएको जनाइएको छ। बिजुली बत्ती गएको र इन्टरनेट नचलेको स्थिति भएमा पनि खतराको खबर गाउँलेहरूले थाहा पाउन सक्ने जनाइएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 8 ढोरफिर्दी स्थित ढोरफिर्दी चर्चमा आज निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। आँखामा देखिने विभिन्न किसिमको समस्याको पहिचान तथा उपचार सम्बन्धी परामर्श दिने उद्देश्यले आयोजना गरिएको शिविरमा 139 जनाले आँखा परीक्षण गराएका छन्। शिविरमा ढोरफिर्दी र आसपासका स्थानीयले आँखासँगै सुगर र रक्तचाप समेत जाँच गराएका छन्। ढोरफिर्दी चर्चको आयोजना र आर्क अफ होप आई केयर पोखराको प्राविधिक सहयोगमा संचालित शिविरमा आँखाको दृष्टि परीक्षण गर्नुका साथै जलविन्दु मोतीबिन्दु र चस्माको आवश्यकता लगायतका आँखा सम्बन्धी समस्याको

0: निरीक्षण गरिएको हो। शिविरमा चिकित्सक द्वय रोनिमा गुरुङ र इन्द्रबहादुर अधिकारीले सहभागीहरूको आँखा परीक्षण गर्नुका साथै आँखा उपचार र आँखाको हेरचाहका विषयमा आवश्यक परामर्श समेत प्रदान गर्नुभयो। शिविरका विषयमा जानकारी दिँदै ढोरफ्रेडी चर्चका जोसेफ देवकोटाले स्थानीय नागरिकहरूलाई आफ्नै क्षेत्रमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भएको छ। शिविरमा प्राविधिक सहित आवश्यक औषधि समेत उपलब्ध गराएको आर्क अफ होप आई केयरका संचालक पिटर गुरूङले आफूहरू मासिक शिविर सञ्चालन गर्ने अभियानको निरन्तरता सहित ढोरफिर्दी आएको जानकारी दिनुभयो। गुरूङले आफूहरूले यस अगाडि समेत स्याङ्जा तनहुँ र कास्कीका विभिन्न स्थानमा निशुल्क 16 शिविर सञ्चालन गरेर 3200 बढ़ी नागरिकलाई सेवा प्रदान गरेको बताउनु भएको छ। पोखराका पर्यटन व्यवसायीलाई धम्की दिएर रकम माग गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार आज पोखरा महानगरपालिका 6D को वाचनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धनकुट्टाको मारेक कटहरी गाउँपालिका 6 स्थायी घर भएर हाल पोखराको लेकसाइड बस्ने 36 वर्षका प्रेम थापा रहेका छन्। त्यस्तै गरी सुनसरीको इटहरी उपमहानगरपालिका 25 स्थायी घर भएर अहिले लेकसाइडमा बस्ने 29 वर्षका पंकज खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। विगत एक महिनादेखि पोखराको पृथ्वी चोक र लेकसाइड लगायतका क्षेत्रमा व्यवसायीहरूलाई त्रसित बनाउँदै आएका थिए। अब अन्तिम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको दावी गरेको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबाद ले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताउनुभयो। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान मा भएको वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिरोध अन्त्य गर्ने तथा क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापना गर्न वार्ता मार्फत समाधान खोज्ने विषयमा केन्द्रित रहेको थियो। पाकिस्तानले जारी अमेरिका इरान गतिरोध सम्बन्धी मध्य पूर्व र खाड़ी क्षेत्रमा देखिएको संकट समाधानका लागि आफ्नो भातृ संस्थासँग समन्वय गर्दै इमान्दार कूटनीतिक प्रयास जारी राखेको प्रवक्ता अन्दराबीले बताउनु भएको छ। मुनिरको तेहरान भ्रमणले अमेरिका र इरान बीचको मतभेद घटाउन पाकिस्तानले गरिरहेको रचनात्मक प्रयासलाई प्रतिविम्बित गरेको पनि उहाँको दावी छ। इरानी नेतृत्वले पनि तनाव न्यूनीकरण र क्षेत्रीय शान्ति प्रवर्धन गर्न इस्लामाबादले गरिरहेको प्रयासको प्रशंसा गरेको अन्दराबीले जानकारी दिनुभयो। हामी यिनै खबरहरू सँगसँगै ढोर बाराही हेडलाइन्सको अन्तमा छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। भोटेकोशी भाडीमा ज्यान गुमाउनेको संख्या 553 पुग्यो। हालसम्म 1545 जनाको जीवितै उद्धार, 2381 जनाको अवस्था अझै अज्ञात। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा झण्डै 2 अर्ब रूपियाँ संकलन। बाढ़ी पीड़ितका नाममा अनाधिकृत रूपमा रकम संकलन नगर्न सरकारको अनुरोध, अटेरी गरी कड़ा कार्यवाही गर्ने चेतावनी। सरकारले भारत सरकारसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन DAP मल खरिद गर्ने। ढोरफिर्दी चर्चमा निशुल्क आँखा जाँच शिविर सम्पन्न, 139 जना लाभान्वित। अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र, जारी तनाव अन्त्य गर्न मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानको दावी। र काशीबलाई पराजित गर्दै रविन्द्र ढाँट रोड टू UFC को फाइनलमा प्रवेश, अब फाइनलमा जापानका रियो ताजीमासँग प्रतिस्पर्धा गर्ने। अवस्था नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाडा सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900
6: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले
7: चिया त पिएर जाऊ
6: अहिले हतार छ पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-60268।
10: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
12: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, लागन्तुकी नगरपालिका 2 कोत्रे तनहु, प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
14: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
15: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
15: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
16: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
17: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
18: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129, मोबाइल 98560131353।
19: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
20: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
14: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
19: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुछरे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
21: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
20: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
21: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
20: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
21: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
14: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560 23420, 98041 54674 र 98460 23420।
18: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुल चोक, तनहु। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुल चोक, तनहु।
22: देखो
0: राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
22: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
21: क्रिस्मी क्लोथिङ कलेक्सन सुक्ला गण्डकी 4 दुलेगौंडा भक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856557731 9860557731
23: 103.8 अन्तर्मनको आवाज

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलो भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: अफिसबाट अमितको फोन
5: हस्न पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
12: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
12: उपचार हुने रोगहरू
10: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
12: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
10: कपाल झर्ने समस्या
12: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
10: टाउको तथा शरीरको चाया
12: बुढेसकालमा छाला चिलाउने रोग
10: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
12: छाला तथा यौनाङ्गमा आउने मुसा
10: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
12: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
10: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
13: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
15: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
11: मोबाइल 9008535533 र 9006615879
16: 103.8 अन्तर्मन को आवाज
17: स्टुडियो टाइम
18: अहिले रातिको 8 बज्यो
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: पोस्टअप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625।
2: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856411445 र 9856420445।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856320475 र 9801132475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, लेट्स डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोस, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
5: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
15: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
15: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0564143121,
15: मोबाइल 9865078634 र 9701107090।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
18: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0654142733, मोबाइल 9968861887।
19: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
20: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
21: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
22: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
19: ए हो र, हस् दाई, म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एक्ले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
23: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
20: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
23: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
24: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
25: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
26: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
26: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा, यही भाद्र 13 गते दोस्रो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
27: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू।
7: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट साँझ 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा
2: दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
6: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
9: सेवा हस्पिटल दुलेगौडा फोन 0 65 414 377 मोबाइल 98 560 44 343।
10: विशेष टोली परिचालन गरिएको सेनाको भनाई
11: अहिले फुलमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ।
10: बाढ़ीबाट 3 जिल्लाका झण्डै 2 दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
12: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
11: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
12: मन्त्रालयका सह प्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड V को निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन VIII को आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड V को 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्वहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 वटा हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्कविहीनहरूको संख्या करिब 2,000 पुगेको छ। ती मध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
5: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनुमा सम्हाल्नु हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रू गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
10: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
5: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
10: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
13: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यु भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटकोबाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
10: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
13: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यु भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
10: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
14: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने किनभने आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ, गर्नुपर्ने छ।
10: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
14: परेन परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर यसमा व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने, सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नामसित फोटोसहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यस अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
10: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढ़ीका कारण तीनवटा जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
15: 8 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुरुवाको, 21 विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पार्छौ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइहाल्छ।
10: यो चाहिँ रसुवाको हकमा,
15: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
16: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
15: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाई लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भनेको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त सोध खोज उद्धार, त्यसपछि उपचार, अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित। त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ। त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा, भेटघाट, पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छौँ।
10: उनी चाहिँ शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लाप्पा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
17: अस्तिको दिन जो जुन दिनस्तरी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रूट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम, सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
10: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्की भन्छन्,
18: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोना नाकाबाट चाहिँ यता ल्याउन पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गरिदिने भन्सार गरिदिने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
10: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त ब्याङ्कमा
18: त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 500 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्, अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउन सम्भव हुँदैन। त्यो भएर अहिले बैकाजुरी चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै हो।
10: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले रातिको 9 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
4: मैडम धूम्रपान भनेको के हो
3: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
4: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट यो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
4: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपायहरू पनि छन् कि
3: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
6: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
8: कहाँ जाने
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
8: मयाम चिसापानी अनि बीचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
8: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
9: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663
10: हेलो बा
11: कति बन्यो घर अनि ढलान भयो त
12: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
12: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
13: खजूर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811506630 र 9746780681।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
15: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।

0: निन्जा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
1: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
1: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
1: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
1: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856319337।
1: सुरेन्द्र श्रेष्ठ 9856036136।
2: रविन्द्र राज पौडेल 9856062888।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9856038302 र 9846068302।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
8: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845610950।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र त्यस्तो के हुन्छ र त्यहाँ
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
10: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
11: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
10: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
11: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090334335 हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो बजारको लागि भने
12: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
11: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
12: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
11: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
12: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
11: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
12: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
11: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछरे बैङ्कको ठिक पारिपट्टि फोन 0635 93 369
13: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
12: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
13: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
12: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
13: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
12: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
13: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ

0: 6074 र 9860-23420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
0: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
1: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
0: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
1: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
0: ऋषिराम पौडेल सेराबेसी रु 10,000
1: रस्तमाया गुरुङ दुलेगौडा रु 55,555
0: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
0: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
1: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
0: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
1: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
1: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
0: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
2: होइन है आरोसी आर्यालाई लिएर कतै हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
2: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
2: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141353005
5: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
5: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
6: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
7: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
5: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
2: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
16: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यति किने हुन्न र, तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
10: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
10: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
18: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
19: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
22: मोबाइल 9800585537 र 9800665159।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
2: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
2: द्वितीय पुरस्कार रु 15,000,
3: तृतीय पुरस्कार रु 10,000,
2: सान्त्वना पुरस्कार रु 5,000।
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
2: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका, वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9855 31 937,
2: सुरेन्द्र श्रेष्ठ 9855 36 136,
3: रविन्द्र राज पौडेल 9855 62 888।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855 62 029।
9: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो?
10: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौड़ा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9855 57 731, 9806657731।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
17: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ध्वरबाराही हाइलाइट्समा सो विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। भोटेको सीमा आगो बाढ़ीले बगाउँदा ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। यस्तै बाढ़ीमा परेर बेपत्ता भएका नागरिकको संख्या 1984 पुगेको राष्ट्रिय विपद प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका अनुसार सबैभन्दा बढ़ी चितवनमा 222 जनाको शव भेटिएको छ। यस्तै गरी रसुवामा 13, धादिङमा 40, गोर्खामा 47, नवलपरासी पूर्वमा 134, नुवाकोटमा 38, तनहुमा 31 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीमा 27 जना प्रहरी पनि सम्पर्कविहीन बनेका छन्। एकजनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। पछिल्लो दिनमा 1473 जनाको उद्धार गरिएको छ। उनीहरूमध्ये घाइते 97 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ। रसुवा हुँदै आएको आकस्मिक बाढ़ीको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ। गण्डकी प्रदेशका 11 जिल्ला मध्ये 9 जिल्लाका 137 जना बाढ़ीबाट सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। शुक्रबार आज दिउँसोसम्म गोर्खाका 50 जना, कास्कीका 32, लमजुङका 10, बागलुङका 16, तनहुका 6, स्याङ्जाका 6, नवलपरासीका 14 र मेग्दीका 2 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। मनाङ र मुस्ताङबाट भने सम्पर्कविहीनको विवरण आएको छैन। बाढ़ीमा परेर ज्यान गुमाएकाको पुष्टि भएको छैन, तर विभिन्न स्थानबाट ठूलो संख्यामा शव फेला परेका छन्। पोखराबाट मात्रै नवलपुर, गोर्खा, तनहु र धादिङबाट गरी 102 जनाको शव ल्याइएको छ। यस्तै पोखराको मणिपाल शिक्षण अस्पतालमा 8 तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा 94 शव राखिएको छ। शव पहिचानका लागि अस्पताल परिसरमा आफन्त र सर्वसाधारणको भीड़ लागेको छ। रसुवामा बुधबार आएको बाढ़ी पछाडिको राहत उद्धार पुनर्स्थापनाको अभियानमा गण्डकी प्रदेश सरकारले 4 करोड़ सहयोग गर्ने भएको छ। गण्डकी प्रदेश सरकारले शुक्रबार आज प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शुक्रबार आज अपील सार्वजनिक गर्दै बाढ़ीका कारणले ठूलो जनधनको क्षति भएको तथा नागरिक प्रभावित भएकोमा मर्माहत भएको उल्लेख गर्नुभयो। उहाँले ज्यान गुमाउने अरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। तनहुका विभिन्न स्थानीय तहहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। भदौको 10 गति बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, दहादिङ, गोर्खा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि तनहुका स्थानीय तहहरूले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेका हुन्। हालसम्म सार्वजनिक विवरण अनुसार शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, म्याग्दी गाउँपालिका र रिसिङ गाउँपालिकाले गरी कम्तीमा 31,67,917 रूपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जसमध्ये शुक्ला गण्डकी नगरपालिकाले 7,55,000 रूपियाँ, व्यास नगरपालिकाले 5,51,000 रूपियाँ, म्याग्दी गाउँपालिकाले 5,00,000 रूपियाँ र रिसिङ गाउँपालिकाले 5,38,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। म्याग्दी गाउँपालिका को तर्फबाट 5,00,000 रूपियाँ छुट्याउनुका साथै जनप्रतिनिधि र कर्मचारीबाट समेत 5 दिनको पारिश्रमिक बराबरको रकम संकलन गर्ने व्यवस्था रहेको छ। यस्तै रिसिङ गाउँपालिकाले पनि जनप्रतिनिधि कल्याण कोषबाट 1,00,000 रूपियाँ र कर्मचारीबाट संकलन गरेको 4,38,000 रूपियाँ गरी 5,38,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। शुक्ला गण्डकी र व्यास नगरपालिकाले पनि पालिकाको तर्फबाट क्रमशः 7,55,000 र 5,51,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेका हुन्। दुवै पालिकाले जनप्रतिनिधि र कर्मचारीबाट समेत थप रकम सहयोग गर्ने जानकारी दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारी साधनको आवागमन सुचारू गरिएको छ। शुक्रबार विकास मन्त्रालयका अनुसार राजमार्गमा अल्पत्र अवस्थामा रहेका सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सड़क खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो। सूर्य नेपाल प्रालीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषलाई 15 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। कम्पनीका प्रतिनिधिले आज अर्थमन्त्री डाक्टर छोडी मग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका छन्। यो निजी कम्पनीबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग रहेको छ। कम्पनीले पूर्व जानकारी दिएर यो सहयोग उपलब्ध गराएको बताएको छ। अर्थमन्त्री डाक्टर छोडी मग्लेलाई सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयालले 15 करोड़ रूपियाँको चेक बुझाउनुभयो। सो अवसरमा कम्पनीका उपाध्यक्ष द्वय डिप्रा लहेरी र रवि केसी सहभागी हुनुभएको थियो। यस्तै महाप्रबन्धक प्रेम रियाल पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो। बाढ़ी तथा पहिरोका कारणले देशका विभिन्न भागमा पुगेको क्षति पछाडि राहत र पुनर्स्थापनाका लागि यो रकम प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। मगर भाषा प्रतिष्ठान नेपाल कास्कीको 15 स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा 23 जनालाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरेको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष एम बहादुर थापा मगरले जानकारी दिनुभयो। नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष अर्क आलिम मगरले मगर भाषा तथा मौलिक लिपिको संरक्षण गरेर नयाँ पुस्तामा हस्तान्तरणमा जोड़ दिनुभयो। उहाँले मगर समुदायको सघन बसोबासको क्षेत्रमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन संघले पहल गरिरहेको जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा मगर भाषाले सरकारी कामकाजको भाषाको मान्यता पाएको उल्लेख गर्दै उहाँले स्थानीय तहमा समेत मगर भाषालाई कामकाजी भाषाका रूपमा मान्यता दिलाउन निरन्तर समन्वय र पैरवी गर्ने कार्य भइरहेको बताउनुभयो। मगर भाषा प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य एवं कास्की शाखाका पूर्वाध्यक्ष फूलकुमारी थापा मगरले मगर भाषा लिपि र संस्कृतिको संरक्षण एवं सम्वर्धनका लागि प्रतिष्ठानले अभियान चलाएको जानकारी दिनुभएको छ। खास गरी युवा र बालबालिकालाई मातृभाषा बोल्न र लेख्न सिकाउनका लागि विभिन्न जिल्ला र स्थानीय इकाइहरूमा मगर भाषा प्रशिक्षणका कक्षाहरू सञ्चालन गरिँदै आएको उहाँले बताउनु भएको छ। उहाँले मगर भाषाको व्याकरण शब्दकोश लोककथा र इतिहास सम्बन्धी पुस्तकहरू तथा अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्ने र प्राज्ञिक बहस चलाउने कार्यहरू भइरहेको जानकारी दिनुभयो। पोखरामा आज दिउँसो सड़क नालीको भलले बगाउँदा 2 जना गम्भीर घाइते भएका छन्। पोखरा महानगरपालिका 17 हर्क मेयर चोकमा आमा र छोरीलाई पानीको तीव्र भलले बगाएको हो। घाइते हुनेमा पोखरा 30 ढुङ्गे पाटन बस्ने 26 वर्षकी पुष्पा दाहाल र उनकी 2 वर्षकी छोरी रानीका दाहाल रहनु भएको छ। बिरौटाबाट पृथ्वी चोक आउँदै गरेको G13P2869 नम्बरको स्कूटर रोकेर झर्ने क्रममा उनीहरूलाई भलले बगाएको थियो। घटनाको सूचना प्राप्त हुनसाथ प्रहरी नायब उपरीक्षक श्री बहादुर बोगट्टीको कमाण्डमा 81 जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा दिउँसो 4:23 बजे बिरौटा स्थित नहरको कुलोबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका 2 जनालाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको र बाहिरी चोट भने नदेखिएको प्रहरीले जनाएको छ। घाइते सुषमाका श्रीमान 30 वर्षका कमल दाहालले स्कूटर चलाउनु भएको थियो। पोखराका पर्यटन व्यवसायीलाई धम्की दिएर रकम माग गर्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरा महानगरपालिका 6 डिहीको पाटनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धनकुट्टाको मारे कटहरे गाउँपालिका 6 स्थायी घर भएर अहिले पोखराको लेक साइड बस्ने 36 वर्षका प्रेम थापा रहेका छन्। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 25 बस्ने र अहिले लेक साइड बस्दै आएका 29 वर्षका पंकज खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विगत 1 महिनादेखि पोखराको पृथ्वी चोक र लेक साइड लगायतका क्षेत्रका व्यवसायीहरूलाई त्रसित बनाउँदै आएका थिए। द फायर ग्याङ नामको व्हाट्सएप नम्बर प्रयोग गरेर उनीहरूले व्यवसायीलाई जनधनको क्षति पुर्याउने धम्की दिने गरेका थिए। उनीहरूले व्यवसायीलाई अपहरण गर्ने र दुर्घटना गराउने त्रास देखाएर रकम माग गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी, प्रदेश कार्यालय र ओडा प्रहरीको कार्यालय बैदामको संयुक्त टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई पहिचान गरेर शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनामाथि कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभयो। तनहुको मेगदे गाउँपालिका तीन स्थित जनगणपति माध्यमिक विद्यालयमा बालिका शिक्षा तथा लैंगिक समानता कार्यक्रम अन्तर्गत सहशिक्षा मोडलमा रहेको जीवन उपयोगी सिप तालिमको चौथो सत्र तथा पालिका स्तरीय संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील न्यौपानेको अध्यक्षमा आयोजित कार्यक्रममा बालिका शिक्षा, लैंगिक समानता र दैनिक जीवनमा आवश्यक जीवन उपयोगी सिपको विकासमा प्रशिक्षण तथा अन्तर्क्रिया गरिएको हो। कार्यक्रमको सञ्चालन सूर्योदय क्लबले गरेको थियो भने म्याग्दी गाउँपालिकाको समन्वय र रूम टू रीडको आर्थिक र प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरी, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडा नम्बर तीनका अध्यक्ष टुक राज अधिकारी, शिक्षा शाखाका प्रमुख विष्णु खत्री र स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरी लगायतले बालिका शिक्षा, लैंगिक समानता र जीवन उपयोगी सिपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालका मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँट इतिहास रच्दै रोड टू यूएफसी सिजन पाँचको फाइनलमा प्रवेश गर्नुभएको छ। आज चीनको सांघाई स्थित अक्टागनमा भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका फाइटर कासिप मर्डकलाई 29-28 को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाउनु भएको हो। रविन्द्रले वन्टम वेट उपाधिका लागि जापानका ताजिमासँग भिड्नुहुने भएको छ। आजै भएको सेमी फाइनलमा ताजिमाले भारतका च्युङग्रेङ कोरेनलाई युनानिमस डिसिजनबाट पराजित गर्दै फाइनलमा स्थान बनाउनु भएको हो। अवस्था नै विविध खबरहरू सँगसँगै राति 10 बजेको ढोरबाराही हाइलाइट आजको लागि सकिएका छन्। भोलि बिहान 5:20 बजेको ढोरबाराही हाइलाइट्समा हाम्रो भेट हुन्छ। तबसम्मका लागि हाम्रो प्रसारण सेवामा रहनुभएका सम्पूर्ण साथीहरू सहित मलाई विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जालेर फिर्ता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
9: र रामचन्द्र महत 9864116878।
10: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका तनहु।
12: खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
13: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846161268 र 9560602।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625903769।
7: काइली दिदी, आलु लगाउने बेला भयो,
8: मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
11: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
10: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
10: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बिचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
10: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9641616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9641649304।
10: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र 13 गते शनिबार, नेपाल सम्मत 1146 साउन शुक्ल पक्षको आज प्रतिपदा तिथि, आज नै गाई जात्रा। सन् 2026 अगस्तको 29 तारीक रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकैसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। भतेकुशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुग्यो। हालसम्म 1945 जनाको जीवितै उद्धार, 2000 भन्दा धेरैको अवस्था अज्ञात। रसुवामा बाढ़ीको प्रभावमा परेर गण्डकी प्रदेशका मात्रै 137 जना अझै सम्पर्कविहीन। हिलो र पानीमा डुबेर भेटिएका शवहरू सुरक्षित राख्न चुनौती,
16: चितवनमा शवहरूले अस्पताल भरिएपछि वाणिज्य बैंकको भवनमा राख्ने तयारी। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा शुक्रबार बेलुकासम्म झण्डै 2 अर्ब रूपियाँ संकलन। बाढ़ी पीड़ितका नाममा अनाधिकृत रूपमा रकम संकलन नगर्न सरकारको अनुरोध अटेरी गरी कार्यवाही गर्ने चेतावनी। मन्त्री परिषदका सबै सदस्यहरूले आफ्नै 1 महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा जम्मा गर्ने। संघीय कर्मचारीहरूको पनि तह अनुसार 10 दिनसम्म तलब कट्टा गरेर जम्मा गर्ने निर्णय। तनहुँका चारपालिकाबाट 31 लाख बढ़ी सहयोग घोषणा। कर्मचारी र जनप्रतिनिधिले पनि पारिश्रमिक कटौती गरेर बाढ़ी पीड़ितलाई सहयोग गर्ने तयारी। बाढ़ी प्रभावितका लागि सूर्य नेपालको 15 करोड़ सहयोग। बाटो सफा गरेपछि पृथ्वी राजमार्ग सञ्चालनमा आयो। आज बिहान बाटो मात्रै सवारी चल्ने। उद्धारमा विदेशी सहयोग लिन सरकारको अलमल। भारत र चीन सघाउन तयार। विदेशी उद्धार टोली नल्याउने अडान पछाडि हट्यो सरकार। भारतीय टोली काठमाडौँ प्रस्थान। विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जाने विदेशी र स्वदेशी पत्रकारलाई सूचना विभागले विदाको दिनमा पनि सेवा दिने। सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरी संकटमा मिल्नुको विकल्प नभएको कंग्रेस उपसभापति विश्व प्रकाश शर्माको भनाई। बाढ़ीबाट प्रभावितको उद्धारलाई तीव्र र प्रभावकारी बनाउन नेपाली सेनाको संख्यामा वृद्धि। रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर सेनाद्वारा उद्धारलाई निरन्तरता। नेपालमा आएको बाढ़ी र क्षतिप्रति विश्व समुदायको ध्यान आकर्षण। सहयोग गर्ने प्रतिबद्धता। विदेशबाट आउने सहयोग नलिने सरकार समाचार भ्रामक भएको प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावति। सरकारले भारत सरकारसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन DAP मल खरिद गर्ने। ढोरफिर्दी चर्चमा निशुल्क आँखा शिविर हिजो सम्पन्न। 139 जना लाभान्वित। एनसेलले बाढ़ी प्रभावित क्षेत्रमा निशुल्क भोइस डेटा र एसएमएस सेवा अवधि थप 7 दिन उपलब्ध गराउने। त्रिशुली र गजुरी तथा गल्छीका पोर्ड लिंक ग्राहकलाई राहत। इन्टरनेट नरोक्ने निर्णय। मानसरोवरबाट फर्कने पर्यटकलाई 1 सातासम्म इल्सामा पदयात्रा दस्तुर मिनाहा। पर्यटकलाई सिन्धु पाल्चोकको तातो पानी नाका र हुम्ला स्थित इल्सा नाकाको वैकल्पिक नाका प्रयोग गर्न आग्रह। हल्ली बगाउँदा पोखरामा आमा र छोरी गम्भीर घाइते। पोखराका पर्यटन व्यवसायीलाई धम्की दिएर रकम माग्ने 2 जना प्रहरीको नियन्त्रणमा।

0: भोटे कुसीको बगरमा शव खोज्दै सेना र प्रहरी आँखामा त्रास र मनमा आशा बोकेर आफन्तहरू शव बाहिर कुर्दै शवहरूको पहिचान हुन समस्या। बाढ़ी पीड़ितलाई पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि एक महिनाको पेन्सन उपलब्ध गराउने। विपदमा सरकारलाई विपक्षीको ढाडस, हामी साथमा छौं, सरकारको काम गरोस्। यस्तै बालिनलाई मोदीको फोन, नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार रहेको भनाए। अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र। जारी तनाव अन्त्य गर्न मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानको दावी। अमेरिका र जापानसँग कोरियाद्वारा संयुक्त सैन्य अभ्यास। बाढ़ीको जोखिम पछाडि तिब्बतमा उद्धारको कार्य रोकियो। नर्वेका राजा हेराल्डको निधन, छोरा आकोनले राजगद्दी सम्हाल्ने। र चीनिया राष्ट्रपतिले राखे सीपीसीको उच्च स्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय। हर्मुजबारे इरान र कतार बीच तेहरानमा वार्ता सम्पन्न। र काशिपलाई पराजित गर्दै रविन्द्र ढाँड रोड टू यूएफसीको फाइनलमा प्रवेश। अब फाइनलमा जापानका रियो ताजीमासँग प्रतिस्पर्धा हुने। हवस् त, यिनै खबरहरू सँगसँगै आजका लागि धोरबाराही हाइलाइट सकिएका छन्। मुख्य समाचार समितिको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागेको छ, हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। 7 बजे हामी विस्तृत समाचारहरूसहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसहित म अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइट

0: अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: सधैँझै एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
4: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
4: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
4: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
4: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठरोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
4: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868187।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।

0: connect your dream, connect your future, STEEL, connect your heart.
1: Connect our student education and visa services. Shukla Gandaki 4 Tulegaura, Walk in Department Bhavan Sangai, Mobile 98-65-32-93 ro
2: 98-65-38-73. प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98-65-33-878, प्रशान्त नेउपाने 98-460-26-925। हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4th वार्षिक साधारण सभा तथा 2nd अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
4: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर।

0: कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
2: हेलो बा
3: कति बन्यो घर अनि ढलान भयो त?
4: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
6: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
2: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468683522।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9891756606।
6: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
13: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.5 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 13 गते शनिबार साउन शुक्ल पक्षको आज प्रतिपदा तिथि सन् 2026 अगस्तको 29 तारीक। सुन र चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा दोलेगौंडामा रेडियो धोरबाराही रहेको भवनभन्दा केही घर तल अवस्थित रहेको यस जयशिव सुन चाँदी पसलबाट नै कारोबार गर्नुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। र अब भने शुरू गरौं तपाईको आजको राशिफल। सबैभन्दा पहिला मेष राशि। गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमणीय र सुखद यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ र दिदी बहिनीले तपाईँको विचारलाई आज समर्थन गर्न सक्नेछन्। वृष राशि। न्यायिक कार्यमा सफलता मिल्नेछ। सामाजिक र राजनैतिक कार्य अगाडि बढ्नेछ। विपरीत वर्गप्रतिको आकर्षण बढ़ेर जानेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। मन्त्र दुवै पक्षको सुन्नुहोला र अनि बोल्न मात्रै अनि मात्रै बोल्दा तपाईंलाई लाभ मिल्नेछ। मिथुन राशि। स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ। ढिलै भए पनि अधूरा कामहरू सम्पन्न हुने योग देखिन्छ। मित्रवर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ। घरमा अतिथिको आगमन होला। प्रेम सम्बन्ध र प्रणय प्रसंगका लागि समय स्वस्थ रहेको छ। कर्कट राशि। समय मध्यम खालको रहेको छ। सानातिना समस्यामा अल्झनु पर्नेछ। शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। प्रेममा बाधाका साथ साथै बन्न लागेका कामहरू बिग्रन सक्ने सम्भावना रहेको छ। साँझमा रोकिएको कामहरू दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्न सक्ने संकेत देखिएको छ। सिंह राशि। मन आध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। घर परिवारका सदस्यहरूबाट सहयोग प्राप्त हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ। कन्या राशि। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वाद विवाद र झमेलामा परिनेछ। आफूलाई कमजोर भएको महसुस हुनेछ। आर्थिक कारोबारमा विवाद आउन सक्ने भएकाले सचेत रहनुहोला। कतै जाने आज योजना बन्न सक्छ। तुला राशि। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। आतिथ्यतापूर्ण सम्मान पाइने योग छ। सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा र पारिवारिक भेटघाटमा रमाइलोसँग दिन बित्नेछ। कार्य सम्पादनमा सहजता हुनेछ भने आहार विहारमा भने ख्याल गर्नुहोला। वृश्चिक राशि। मनमा हर्ष उमङ्ग र उत्साह छाउनेछ। शुभ कार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछ। रमणीय सुखद र धार्मिक यात्राको पनि योग देखिन्छ। धनुराशि। मनमा दुधारको अवस्था सिर्जना हुन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। महत्वपूर्ण अवसरहरू गुम्न सक्ने सम्भावना छ। सचेत रहनुहोला। सामान हराउने योग पनि देखिन्छ। मन मिल्ने साथीहरूले सहयोग गर्नेछन्। राजनीतिक कार्यमा भने तपाईंलाई सफलता मिल्नेछ। मकर राशि। चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ़ेर जानेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग समेत रहेको छ। कुम्भ राशि। भोज भतेरमा